0: देखि अर्थमय रोकियो शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: उपत्यका पूर्वाधार सुधार्न 500 अर्बका योजना, नागरिक दैनिक खबर लेख्छ। काठमाडौँ उपत्यकाको पूर्वाधार विकास तथा सार्वजनिक यातायात सेवामा सुधार गर्ने उद्देश्यबाट सरकारले 500 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च लाग्ने गरी 35 बुँदे महत्वाकांक्षी गुरू योजना तयार गरेको छ। उक्त गुरू योजना कार्यान्वयन भए उपत्यकामा मेट्रो रेल, दुई तले सुरुङ मार्ग, ठाउँ ठाउँमा एलिभेटेड रोड, उचाइमा रहने सड़क फ्लाईओभर, थुप्रै ठाउँमा नयाँ पुल, करिडोर सुधार लगायत ठूला संरचना दर्जनौं ठाउँमा निर्माण गरिनेछ। जापानी सहयोग नियोग जाइकाको सहयोगमा पूर्वाधार विकास

0: तयार गरेको हो।
1: हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री नागरिक मैत्री बनाउने सरकारको अभियान अन्तर्गत सरकारी कुरियर सेवा स्वतन्त्र रूपले जिल्लामा पुगेको छ। यही साउन 29 गते जिल्लामा जिल्ला इलाक कार्यालय र जिल्ला प्रशासन कार्यालय बीच सरकारी कागजात घर दैलोमा पुर्याउने सम्झौता भएपछि सेवा सबै जिल्लामा विस्तार भएको हो। यसअघि सरकारी हुलाक तथा कुरियर सेवा निकै परम्परागत सीमित र विना सुस्तयुक्त थियो। कागजात लिन नागरिकले कार्यालयमै लाइन बस्नुपर्थ्यो। सेवा प्रविधि मैत्री थिएन र यसको प्रयोग साधारण चिठी केही जिल्लामा मात्र कागजात ओसार्न सीमित थियो। यसअघि राजधानी सवारी चालक अनुमति पत्रलाई शीर्ष वा अन्य सरकारी कागजात लिन सेवाग्राही स्वयं सम्बन्धित कार्यालयमा घण्टौं लाइन बस्नुपर्थ्यो। डाक सेवा आधुनिक ट्र्याकिङ डिजिटल प्रणाली र प्रविधि सापेक्ष थिएन। परम्परागत कार्यशैली थियो भने डाक सेवालाई ओझेलमा परेको र कम महत्व दिएको क्षेत्रका रूपमा समेत हेरिन्थ्यो। दायरा सीमित थियो। सेवा देशका सबै जिल्लामा एकीकृत रूपमा पुगेको थिएन। केही सीमित जिल्लामा मात्र प्रशासनिक कागजात आदान प्रदान हुन्थ्यो भने गर्दैलेमा सेवा पुग्ने कल्पना समेत गरिएको थिएन। सरकारको शासकीय सुधार सम्बन्धी स्थायी कार्यसूची अन्तर्गत हुलाकलाई सरकारी कागजात तथा सामग्री ढुवानी र नागरिकको घर दैलोसम्म सेवा पुर्याउने माध्यमका रूपमा विकास गर्न थालिएको हो। सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: प्रगतिशील वैदेशिक रोजगार व्यवसाय मंच नेपालको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदबहाली भएको छ। मंचको छैठौं अधिवेशनले आइतबार जनक रावलको अध्यक्षतामा कार्यसमिति निर्वाचन गरेको थियो। यता युवा श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच संघले उठाएका 15 बुँदे मागका सम्बन्धमा सहमति बनेको छ। उक्त सहमतिसँगै वैदेशिक रोजगारमा कामदार पठाउने प्रक्रिया सोमबारदेखि नै निरन्तर भएको छ। श्रम मन्त्री रामजी यादवको नेतृत्वमा सचिव डा दीपक काफले वैदेशिक रोजगार महाशाखा प्रमुख सहितको मन्त्रालयको टोली र अध्यक्ष डिक बहादुर खत्री कुमार नेतृत्वमा संघका पदाधिकारीहरू सहितको टोलीबीच सोमबार मन्त्रालयमा भएको 3 घण्टा लामो छलफलमा संघका मागहरूलाई प्रशासनिक र नीतिगत रूपमा पूरा गर्ने बताइएको छ। सरकार र व्यवसायबीच सहमति आन्दोलन स्थगित शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: Smart plus, life could be smart, I think. It's 10, it's 10, 27, 50.

0: Wazoo, Mufasa Zookie Wazoo, Define Sunday, Mufasa Zookie Wazoo.
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर नेपाली कांग्रेसको देउवा समूहमा हिन्दू धर्मका विषयमा लिएको नीतिलाई लिएर विवाद शुरू भएको छ। यही मतभेदका कारण अब कसरी अघि बढ्ने भन्नेमा समूहभित्रै अलमल देखिएको छ। देउवा समूहका नेता मिल विश्वकर्माले धर्मका विषयमा अलमल भए पनि अरू विषयमा समस्या नभएको दावी गरेका छन्। धर्म सम्बन्धी विषयमा समझदारी जुग्न नसक्दा राष्ट्रिय भेलाको निष्कर्षको अन्तिम दस्तावेज आउन नसकेको उनले बताएका छन्। धर्म सम्बन्धी विषयमा दुई थरी धारणा बनेपछि सहमति हुन सकेन। समझदारी नभएकै कारण भेलाको निष्कर्षको अन्तिम दस्तावेजका बारेमा जानकारी दिन आइतबार गर्ने भनिएको पत्रकार सम्मेलन समेत स्थगित गर्नु पर्यो विश्वकर्माले भनेका छन्।
2: जनआस्था सप्ताहका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। सर्वोच्च अदालतले सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई जिम्मा जमानीमा छाडेको हो।
1: केही दिन अघि सुनसरीमा भएको धार्मिक घटनालाई दृष्टिगत गर्दै नेपालगंजका मुस्लिम समुदायले यस वर्षको मोहम्मद जयन्तीको अवसरमा निकालिने धार्मिक जुलुसमा ठूलो स्वरको बाजामा बजाउने निर्णय गरेका छन्। मुस्लिम अगुवाले सो दिवसका अवसरमा आयोजना हुने सबै खालका कार्यक्रमलाई शान्तिपूर्ण मर्यादित र व्यवस्थित बनाउन डीजे तथा अत्याधिक ध्वनि प्रयोग नगर्ने निर्णय गरेका हुन्।
2: उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपाल विद्युत प्राधिकरणको खुद नाफा खुम्चिएको छ। प्राधिकरणको 41 वार्षिकोत्सवका अवसर

0: कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सार्वजनिक गर्नुभएको वार्षिक प्रतिवेदन विद्युत खरीद बिक्री व्यवसाय बढ़े पनि खुद नाफा 59% संकुचित भएको छ। यद्यपि नाफा भने बढ़ेको प्रतिवेदनमा उल्लेख छ।
1: औद्योगिक तथा व्यावसायिक क्षेत्रको संरक्षण र लगानीको जोखिम नियन्त्रणका लागि सरकारले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरेको छ। गत शुक्रबार सार्वजनिक उक्त रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सम्पत्तिको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल स्थापना गर्ने उल्लेख गरिएको छ।
0: खाड़ीका देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय यूरोपतर्फ मोड़िएको छ। आकर्षक तलब, श्रम मैत्री कानून र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य यूरोप हुन थालेको हो।
1: नेपाली भाषा साहित्य कला संस्कृति शिक्षा विकास योजना सृजनशीलताको क्षेत्रमा योगदान पुर्याउँदै आएका संस्था तथा प्रतिभाहरूलाई नूर गंगा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण गरिएको छ। काठमाण्डुमा आयोजित समारोहका बीच पुरस्कार वितरण गरिएको हो। समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देव प्रसाद अरियालले भाषा साहित्य कला र संस्कृति राष्ट्रको पहिचान भएको बताउनु भएको थियो।
0: अब शेयर बजार। शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर देखिएको छ। नेपाली स्टक एक्सचेन्ज नेप्सेका अनुसार शेयर बजार परिसूचक 2.01 अंक 0.07% घटेर 2641.82 बिन्दुमा झरेको छ।

0: को एक मात्र ढुकेस के बाद जिसमें
1: देशो खुशी को कनेक्शन
0: नेपाली खबरमा अब विदेशका खबर. अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउनु भएको छ. उहाँले सोही कारण दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिनुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ. अमेरिका र उत्तर कोरिया बीचको सम्बन्धमा सुधार आएको छ. अमेरिका अहिले उत्तर कोरियालाई चिढ्याउने पक्षमा छैन.
2: अब खेल खबर. न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुबलेनले लगातार तेस्रो सिजन सुदूरपश्चिम रेल्सबाट नेपाल प्रिमियर लीग एमपीएल खेल्ने भएका छन्. सुदूरपश्चिम रेललाई तेस्रो संस्करणका लागि अनुबन्धन गरेको हो. एमपीएलको तेस्रो संस्करण दशै लगत्तै शुरू हुने तालिका छ.
0: अब विचार विश्लेषणको पालो. बलियो राष्ट्रका आधार संस्था निर्माण र क्षमता वृद्धि शीर्षकमा विनोद बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ. राष्ट्रिय हितका लागि संघर्ष गर्न छाडेर आफैभित्र संघर्ष गर्न थाल्छ. नेपालका लागि यो उदयमान रणनीतिक चेतावनी हो. मधेसमा देखिएका साम्प्रदायिक तनावलाई पृथक घटनाका रूपमा मात्र बुझ्नु हुँदैन. ती गहिरै गएका सामाजिक राजनीतिक र संस्थागत कमजोरीका संकेत हुन्. यदि यस्ता विभाजन समय नै सम्बोधन गरिएनन् भने राष्ट्रिय ध्यान सार्वभौमसत्ता समृद्धि र रणनीतिक भविष्यबाट आन्तरिक द्वन्द्व व्यवस्थापनतर्फ मोडिन सक्छ. त्यसैले नेपालले साझा राष्ट्रिय पहिचान सुदृढ गर्दै देशलाई एकताबद्ध राख्ने संस्थाहरू बलियो बनाउनु पर्छ.
3: रेडियो साइनो 99.8
4: मेगाहर्ट्ज. होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिसाई रोड मरानीको डेरी ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी रोड 3 बेसोक.
7: चैते धाममा नेक ब्लास्टको समस्या.
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य भनेको बाला दाँतमा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
7: रोगको लागि अनुकूल मौसम.
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू.
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
6: खेतमा पानी जमाइराख्ने.
7: वेभिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने.
6: चाई साई काजुल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा सासु ग्रामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साको नाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा मा ब्रिफिङ पटक छर्कनुहोस्।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना निलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन्न एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550739 र 98550739। अहिले बिहानको 6 बज्यो। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट ताजा खबर।

0: जवाफ दिनु, पाँच महिनापछि प्रधानमन्त्रीलाई सभामुखको निर्देशन, संसदमा भदौ 10 गते प्रश्नोत्तर हुने, ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन,
1: मनसून अझै 1.5 महिना सक्रिय रहने, सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी र प्रतिकार योजना सार्वजनिक, नागरिक सहभागिता बढ़ाउने अभियान चल्दै,
0: एनसीसीको म्याद थप्ने प्रस्ताव, 3 महिनादेखि अर्थमै रोकियो, पूँजीगत खर्चमा सामान्य सुधार, तिला 2 का लागि लगानी सम्झौता, साउनको राजस्व असुली विगतका वर्ष जस्तै,
1: गत वर्ष विश्वभरि विभिन्न आक्रमणमा 350 सहायता कर्मीको मृत्यु भएको राष्ट्रसंघको भनाई, म्यानमारमा झाडा पखालाको प्रकोप बढ़्दो, यमनमा आन्तरिक द्वन्द्वले नागरिक त्रासमा,
0: र अर्जुन कुलुङ राई र मंजु सुनवारलाई ब्याकयार्ड अल्ट्रा रेसको उपाधि, न्यूजील्याण्डका कुगेलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने 2 विदेशी खेलाड़ी अनुबन्धित।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा भदौ 10 गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरको कार्यतालिका तय भएको प्रसंग,
1: विपक्षी दलहरूको लामो समयदेखिको मागका बीचमा प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ 10 गते प्रश्नोत्तर, 2082 फागुन 21 गतेको निर्वाचनपछि गठित प्रतिनिधि सभामा नियमावलीको व्यवस्था बमोजिम पहिलो पटक सांसदहरूले प्रश्न दर्ता गरेर प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते आकस्मिक रूपमा प्रतिनिधि सभामा प्रश्नोत्तरमा भाग लिनु भएको थियो। दलीय प्रतिनिधित्वका आधारमा आकस्मिक रूपमा नै प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख बेल प्रसाद अरियालले प्रधानमन्त्रीलाई जवाब लागि रूलिङ गर्दै प्रश्नोत्तरको मिति तोक्नु भएको हो।
3: मान्य सदस्यहरूले लामो समयदेखि पत्नी सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। मान्य सदस्य गोपाल शर्मा र मान्य सदस्य आशिका तामाङबाट उठाइएको विषयमा 3 दिनभित्र सरकारलाई यसको जवाब दिनको लागि निर्देश गर्दछु।
1: अन्य प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा 1 प्रश्न हुने र बाँकी प्रश्न सभामा रहेको प्रतिनिधित्वको आधारमा हुने जानकारी समेत गराउनु भएको थियो। यसअघि अघिल्लो संसदमा बढ़ानुक्रम अनुसार प्रश्न सोद्धा दिने गरी कार्यविधि बनाइएको थियो। भदौ 10 गतेको प्रश्नोत्तरका लागि भदौ 5 गते 1 बजेभित्र लिखित रूपमा प्रश्न दर्ता गर्न पनि सकिनेछ। 2.5 महिनादेखि प्रश्नोत्तर र प्रधानमन्त्रीको जवाबका लागि रूलिङको माग गर्दै विपक्षी दलहरूले सभामा विरोध गर्दै आएका थिए। प्रश्नोत्तर कार्यक्रमका लागि रूलिङ भएसँगै विपक्षी दलहरू समेत आफ्ना विरोधका कार्यक्रमबाट पछाडि हटेका छन्।
0: विज्ञ अर्थमन्त्री सहित झण्डै 2/3 बहुमत प्राप्त सरकारले कार्यान्वयनमा ल्याएको बजेटको साउनको उपलब्धि विगतको तुलनामा भिन्न देखिएको छैन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट बनाउनु भएको थियो। वाग्लेको बजेट कार्यान्वयनको पहिलो महिना साउन सकिएको छ। साउनको राजस्व असुलीलाई पछिल्ला 5 वर्षका बजेटसँग तुलना गर्दा केही फरक देखिँदैन। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार साउनमा 92.22 अर्ब रूपियाँ राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको 5.84% हो। यो वर्ष गत साउनभन्दा 7.44 अर्ब रूपियाँ राजस्व धेरै उठेको छ। गत साउनमा 84.78 अर्ब राजस्व असुली भएको थियो। पछिल्ला आर्थिक वर्षहरू 2079-80, 80-81 र 81-82 का 3 वर्षको साउनमा राजस्व असुली चालू आर्थिक वर्षको जस्तै थियो। यी 3 वर्षका साउनमा वार्षिक लक्ष्यको क्रमशः 5.76, 5.54 र 6.68% राजस्व उठेको थियो। चालू आर्थिक वर्ष सहित पछिल्ला पाँच वर्षको साउनमा राजस्व असुली 5.6% दरले मात्र उठेको देखिएको छ। यसैबीच ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्धित 420 मेगावाट क्षमताको तिला 2 जलविद्युत आयोजनाका लागि सम्झौता भएको छ। एभरेस्ट बैंकको अगुवाईमा विभिन्न बैंक तथा वित्तीय संस्थाले यसमा लगानी गर्ने सम्झौता भएको हो, जस अनुसार आयोजनामा सामना प्राइम कमर्सियल, एनआईसीएसआर र ग्लोबल आईएमई बैंकले लगानी गर्नेछन्। सिद्धार्थ बैंक, नवील बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक पनि यो आयोजनामा लगानी गर्न सहमत भएका छन्। यसबीच चालू आर्थिक वर्ष 2083-84 पहिलो साउनमा पूँजीगत खर्चमा सुधार देखिएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्बको बजेट विनियोजन गर्दा पूँजीगत बजेटमा 4 खर्ब 31 अर्ब रूपियाँ राखेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्षको साउनमा पूँजीगत खर्च 1 अर्ब 32 करोड़ भएको छ। यो वार्षिक लक्ष्यको 0.31% हो।
1: देशभर वर्षायाम अर्थात मनसून अझै 1.5 महिना सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। नेपालमा यस वर्षको मनसून औसत भन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहने प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
4: मनसूनको अवधि बाँकी छ भनेर त मैले एउटा त्यहाँबाट गरेँ है। 1 महिना 14 दिन छ, अब काउन्ट डाउनमा जानुपर्ने किनभने प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने यसपालिको जुन एलिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलवाष्पित वायु जसरी चाहिँ नेपालमा ठूलो जलवाष्पित वायु आयो भनेपछि त्यसरी स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ भने इन्फ्याक्सन गर्छ र पानी पनि अब गत वर्षको जस्तो औषध भन्दा बढी परेको अवस्था युरोपको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औषध हुन कति भन्ने कुरा आउन सक्ला। ओभरअलमा 55% वर्षा भएको छ।
0: यसैबीच विपद व्यवस्थापन प्राधिकरणले सर्प दंशको रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 हिजो सार्वजनिक गरेको छ, जसमा सर्पदंशको उपचारलाई थप व्यवस्थित गर्ने प्रभावकारी बनाउने विषयवस्तुहरू उल्लेख गरिएको छ। जनस्वास्थ्यको प्रभाव के कस्तो देखिन्छ भन्ने बारेमा पनि व्याख्या विश्लेषण टिप्पणी गरिएको छ। सामाजिक रूपमा पर्ने प्रभावमा सामाजिक भय र असुरक्षामा वृद्धि, परिवारको आय आर्जनमा ह्रास, महिला बाल बालिका, अपाङ्गता भएका व्यक्ति तथा विपन्न लगायतका संकटासन्न समूहमा उच्च जोखिम देखिएको उल्लेख गरिएको छ। यसबाट उपचार खर्चमा वृद्धि, श्रम शक्तिको ह्रास, गरिबीको वृद्धि, राज्य कोषमा अतिरिक्त बेरभार पर्ने र यसले आर्थिक क्षेत्रमा पनि प्रभाव पार्ने प्रतिवेदनमा कार्ययोजनामा उल्लेख गरिएको छ। पर्यावरणीय सन्तुलनमा नकारात्मक असर पर्ने र मानव सर्प द्वन्द वृद्धि हुने वातावरणीय प्रभावको पनि व्याख्या विश्लेषण गरिएको छ भने प्राकृतिक तथा वातावरणीय कारणमा तापक्रम बढ़ेको कारण, मनसून जन्य गतिविधिमा बढ़ोत्तरी, जलवायु परिवर्तन र वन विनाश, प्राकृतिक वासस्थान को क्षयकरणका कारण पनि सर्पदंशका घटनाहरू बढ़दै गएको उल्लेख गरिएको छ। सामाजिक तथा आर्थिक कारणमा घुमा झुल्दिने सुत्ने चलन, घर बाहिर शौचालय, आवासमा पर्याप्त प्रकारको व्यवस्था नहुनु, अन्धविश्वास तथा भारपोक, सुरक्षा सामग्री र सावधानी बिना कृषि एवं घरायसी कार्यमा संलग्न हुनु, गरीबी र अशिक्षाका कारण पनि सामाजिक तथा आर्थिक विभिन्न कारणहरूको व्याख्या विश्लेषण गरिएको छ। समुदाय तथा घर परिवारको विस्तार, त्यसै स्वास्थ्य क्षेत्रमा एन्टीभिमनको पर्याप्त मौजदातको व्यवस्था गर्ने, स्वास्थ्य कर्मीलाई नियमित तालिम दिने, आईसीयू र भेन्टिलेटर क्षमता विस्तार गर्ने लगायतका विभिन्न विषयवस्तु पनि कार्ययोजनामा उल्लेख गरिएको छ। आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छ, जुन बेलामा बाहिर निस्कन्छन्, कुन समयमा बढ़ी सक्रिय हुन्छन् भन्ने बारेमा थाहा राख्नुपर्ने पनि सर्पको टोकाईबाट बच्ने विभिन्न विषयवस्तुमा उल्लेख गरिएको छ। रातको समयमा बाहिर निस्कँदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने, ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अप्नाउनु पर्ने, घर वरपर झाडी काठको थुप्रो र कोहर नराख्ने, जमीनका प्वालहरू पूरा गर्ने त्यसलाई पूर्ने, सम्भव भएमा भुइँमा नसुत्ने, शुद्ध झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने लगायतका विभिन्न विषयवस्तुलाई पालना गराउनुपर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रतिकारका लागि नागरिकको सहभागिता र गर्न सकिने सहयोग
5: जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुन सक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यो अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौं।
0: ओली प्रचण्ड सहमतिको तेइस दिनपछि कोशीमा नयाँ गठबन्धन त्यसै गरी एमसीसीको न्याय थप्ने प्रस्ताव तीन महिनादेखि अर्थमा रोकियो लगायतका खबर बाँकी नै छन् सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
6: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीहरू मात्रै दोष्टिन्छ।
8: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनिन्छ।
8: अभिभावकसँग खुला संवाद नहुने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरे वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएनसी सामुदायिक रेडियो उदयपुर सीआईएन।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर रमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा भारतका स्थल सेना अध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान शीर्षकमा खबर प्रकाशित छ भने सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा शीर्षकमा अर्को खबर प्रकाशित छ। भदौ 1 गतेसम्म 251,501 थान राहदानी हुलाक मार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याइएको छ। तीमध्ये 8,712 थान राहदानी सेवा गाईका घर घरमै वितरण गरिएको छ। आकस्मिक उपचार घर घरमै शीर्षकमा अर्को खबर प्रकाशित छ। बिरामी अस्पताल धाउनु पर्दैन, चिकित्सक नै घरमा आइपुग्छन्। यो ललितपुरको खबर हो। कुनै पनि समयमा अचानक स्वास्थ्य अवस्था बिग्रियो, घरमा विदा हुनुहुन्छ वा बिरामीलाई अस्पतालसम्म लैजानु पर्ने नसक्ने अवस्था आयो भने अब एम्बुलेन्स खोज्दै भन्तारिरहनु पर्दैन। फोन गरेको 15 मिनटभित्र ललितपुर महानगरपालिकाले चिकित्सक र ललितपुर महानगरपालिकाले चिकित्सक र एम्बुलेन्स बिरामीको घरमै पुर्याउने व्यवस्था गरेको छ। त्यस्तै भित्रपृष्ठमा मुख्यमन्त्री बानियाद्वारा राजीनामा शीर्षकमा अर्को खबर छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आफ्नो एक वर्ष कार्यकालमा सरकारले गरेका प्रमुख 28 कामको विवरण प्रदेशसभामा प्रस्तुत गर्दै पदबाट राजीनामा दिनुभएको छ। त्यस्तै भित्रपृष्ठमा पोषण अभावमा महिला स्वास्थ्य जोखिम शीर्षकमा मुगुको खबर प्रकाशित छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा अब खुला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। सरकारले खाद्य वस्तुको खुला बिक्री वितरणमा प्रतिबन्ध लगाउनु भएको छ। बजारमा दाल चामल गेडागुडी जस्ता खाद्य वस्तु खुला रूपमा बिक्री भइरहेकोमा सरकारले आगामी दिनमा खुला बिक्रीमा रोक लगाउनु भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय आपूर्ति नीतिको मसौदामा खुला बिक्री वितरणमा निरुत्साहित गर्ने उल्लेख गरिएको छ।
12: नागरिक दैनिकमा चरम ढिला स्वस्तिका तीन नमुना पुल शीर्षकमा खबर छापिएको छ। मदन ठाकुरले रौतहटबाट लेख्नु भएको हो। 2066 सालमा शिलान्यास भएको बडहरुवा स्थित बागमती नदी पुल, 2071 असार 29 गते शिलान्यास भएको टिकुलिया घाट स्थित लालबकैया नदी पुल र 2073 असार 28 गते ठेक्का सम्झौता भएको गंगा पिपरा पुल अझै पनि अधुरै रहेको पनि उल्लेख गरिएको छ। उपत्यका पूर्वाधार सुधार्न 500 अर्बका योजना शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ भने सन्तोष पोखरेलले पोखराबाट पुल नबन्दा 43 किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता शीर्षकमा खबर लेख्नु भएको छ। कांग्रेस महाधिवेशन असोजमा शीर्षकमा खबर छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशन असोज 16 देखि 19 गतेसम्म हुने दोहोर्याएको छ। एक सातादेखि जारी केन्द्रीय समितिको बैठकमा हिजो सभापति गगन थापाले संवैधानिक व्यवस्था अनुसार पनि महाधिवेशन नीति सार्न नमिल्ने र नसर्ने बताउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुट उपगुट नरहेको दावी गर्नुभएको छ। पार्टीभित्र भने सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहबीच दुई स्पष्ट धार देखिन थालेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा हिजो आयोजित कार्यक्रममा लामिछानेले पार्टीमा गुट उपगुटको कुरा गरे त्यो मनोरञ्जन मात्र हुने टिप्पणी गर्नुभयो। अर्को खबर छापिएको छ। भित्री पन्नामा जाजरकोट र रोल्पामा पहिरोले उठीबास शीर्षकमा यो खबर गोविन्द केसीले विरेन्द्रनगर सुर्खेतबाट लेख्नु भएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा सिंहदरबारले अधिकार दियो हस्तक्षेप गर्न छोडेन शीर्षकमा खबर छापिएको छ। संविधानले दिएको अधिकार र नागरिकका असीमित अपेक्षाका बीच स्थानीय सरकार जनताको घर आँगनको सरकारका रूपमा स्थापित छ। सीमित बजेट कटौती कानूनी झन्झट झेल्दै पनि महामारीको संकटदेखि दूरदराजमा विकास पुर्याउनसम्म स्थानीय सरकार नागरिकको पहिलो र बलियो सहारा बनेका छन् तर पनि हस्तक्षेपको अनुभव गरेको कतिपय जनप्रतिनिधिको भनाइ छ। सरकार र वैदेशिक रोजगार व्यवसायबीच सहमति भएको बारेमा पनि खबर छापिएको छ। केही दिनदेखि कार्यवाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो। श्रम मन्त्री रामजी यादव, श्रम मन्त्रालयका सचिव लगायतको उपस्थितिमा वैदेशिक रोजगार व्यवसाय संघका पदाधिकारीबीच 3 घण्टा लामो छलफल चलेको थियो। कान्तिपुर दैनिकमा एनसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमा रोकियो शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद 1 वर्ष थप्न गरिएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमा छ, अमेरिका पठाउनु ढिलाउ भएको छ। कांग्रेस संस्थापन र असोजमा महाधिवेशन गराउने दुवै पक्षमा धर्म सम्बन्धी मामिलाले विवाद शीर्षकमा कुलचन्द्र नेपालले भित्रीपन्नामा लेख्नु भएको छ। सम्पादक श्रेष्ठ हिरा चकमुक्त शीर्षकमा दया बुद्धराज र कृष्ण बहादुरले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले थुनामुक्त गर्न दिएको परमादेशपछि हिजो जुनास्था साथ रहेका सम्पादक किशोर श्रेष्ठ हिरासत मुक्त हुनुभएको हो। भित्रीपन्नामा निजी क्षेत्रको विश्वास बढ़ाउन औद्योगिक सुरक्षा बल पुनस्थापना गरिँदै शीर्षकमा कृष्ण प्रसाई लेख्नुहुन्छ। बारम्बार भइरहेका तोडफोड र सम्पत्ति क्षतिको घटनाका बीच सरकारले निजी क्षेत्रलाई आश्वस्त पार्दै नयाँ लगानी आकर्षित गर्ने प्रयास स्वरूप औद्योगिक सुरक्षा बलको अवधारणा प्रस्तुत गरेको छ। डलर महँगीदा विद्युत प्राधिकरणको नाफा घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर रहेको छ भने महँगीलाई ठेगाना चाहिँदैन शीर्षकमा अनुप काफ्रेले लेख्नु भएको छ। महँगीलाई तपाईँको नयाँ ठेगाना होइन, केवल एटुट्वाइट चाहिने रहेछ। यसै वर्षको शुरूतिर अमेरिकाबाट नेपाल फर्किएका व्यक्तिले यस्तो अनुभव सुनाएको पनि खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर. संयुक्त राष्ट्र मानवीय मामिला संघीय कार्यालयले गत वर्ष विश्वभर 350 सहायता कर्मीको मृत्यु भएको जनाएको छ. ओसीएचए का अनुसार विश्वभर 350 सहायता कर्मी मारिएको र सबैभन्दा बढ़ी गाजा र सुडानमा मारिएको बताइएको हो. संयुक्त राष्ट्र संघले मानवतावादी माथिको आक्रमणको निन्दा समेत गरेको छ. गत वर्ष सबैभन्दा धेरै गाजामा 186 सहायता कर्मी विभिन्न आक्रमणमा मारिएका थिए. म्यानमारको यांगूनमा गम्भीर पखालाका कारण 500 जना भन्दा बढ़ी अस्पताल भर्ना भएका छन् भने 150 जनामा हैजाको भाइरस संक्रमण पुष्टि भएको छ. 5 वर्षभन्दा बढ़ी गृहयुद्धपछि म्यानमारको पूर्वाधार र स्वास्थ्य क्षेत्र कमजोर बन्दै गएको विश्लेषण भएका छन्. अगस्त 9 देखि करिब एक हप्ताको समयमा 500 जनामा पखला भएको अस्पतालले चिकित्सकहरूले बताएका छन्. देशको सबैभन्दा ठूलो शहर यांगूनमा हैजाको समस्या हुनलाई वर्षाको पानीको शुद्धता सम्बन्धी समस्या रहेको समेत बताइएको छ. र यमनमा पुनः युद्धमा फर्किने जोखिम बढ़िरहेको संयुक्त राष्ट्र संघ मानव अधिकार संगठनले जनाएको छ. यमनमा बढ़दो शत्रुताका कारण नागरिकको मृत्यु हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै देशलाई पूर्ण रूपमा युद्धमा धकेल्लबाट जोगाउने प्रयास गर्न समेत राष्ट्रिय मानव अधिकार संगठनले जनाएको छ. एक दशक भन्दा बढ़ी गृहयुद्धमा फँसेको यमन गत महिना मध्य पूर्व युद्धमा तानिएको पछिल्लो देश बनेको थियो. इरान समर्थित हुतीहरूले साउदी सम्बन्धी सरकार संघ समर्थित सरकार संघको सन् 2022 युद्ध विराम तोडेर उनीहरूको नियन्त्रण क्षेत्रमा आक्रमण गरेका थिए. पछिल्लो हिंसाले अरब प्रायद्वीपको सबैभन्दा गरीब देशमा युद्ध फर्किने आशंका समेत बढ़ेको राष्ट्रसंघले जनाएको हो.
12: साझा खबरमा अब खेल खबर. नागपञ्चमीको अवसरमा ललितपुरको नागदहा क्षेत्रमा आयोजना गरिएको तेस्रो हिस्स रनमा 291 धावक धाविकाले सहभागिता जनाएका छन्. हिमालयन रनिङ क्लबले दौड़लाई खेलकुदसँगै संस्कृति सम्पदा पर्यटन स्वास्थ्य र सामुदायिक भाइचारासँग जोड्ने उद्देश्यले यो आयोजना गरिएको जनाएको छ. अर्जुन कुलिङ राई र मंजू सुनवार ब्याकयार्ड अल्ट्रा रेस 2026 विजेता हुनुभएको छ. अल्ट्रा ट्रेल नेपालको आयोजनामा भएको ट्रेलमा एक्सपेक्ट खेलेका अर्जुन पुरूष र महिलामा मंजू विजेता हुनुभएको हो. अर्जुनले 33 लीग पूरा गरी शीर्ष स्थानमा रहेर नयाँ कोर्स रेकर्ड बनाउनु भएको छ. यसअघि 32 लीगको कोर्स रेकर्ड हेमन्त राणाको नाममा रहेको थियो. मंजूले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लीग पूरा गर्नुभएको हो. यसअघि 12 लीगको कोर्स रेकर्ड गरिएको थियो. र न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुगलेनले लगातार तेस्रो सिजन सुदूरपश्चिम रोल्सबाटै नेपाल प्रिमियर लीग एमपीएलमा खेल्नु भएको छ. सुदूरपश्चिमले उहाँलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो. एमपीएलको तेस्रो संस्करण वर्षे लगतै शुरू हुने तालिका छ. कुगलेनले यसअघि सुदूरपश्चिमबाटै पहिलो 2 संस्करण पनि खेलिसक्नु भएको छ. दोस्रो संस्करणमा कुगलेनले 9 खेलमा 10 विकेट लिनुभएको थियो. सुदूरपश्चिमले आगामी कार्तिक 9 गतेदेखि शुरू हुने तेस्रो संस्करणको एमपीएलका लागि दोस्रो विदेशी खेलाड़ीको रूपमा स्कटलाई अनुबन्ध गरेको हो.
1: विपद पूर्व तयारी र प्रतिक्रियाका लागि नागरिक सहभागिता बढ़ाउन चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएमको साझा खबर सुन्दै गर्नुहोला.

0: एकमात्र विद्युत सेवा
1: खुसीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरमा अब विपद व्यवस्थापनका लागि नागरिकको सहभागिताको कुरा अझै डेढ़ महिना मनसून सक्रिय रहने खबर सार्वजनिक भएको छ मौसमजन्य विपदबाट बस्न र उपचारका लागि नागरिकले कसरी सहयोग गर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव पत्रकार्य शाखा प्रमुख रामबहादुर केसीसँग हामीले सोधेका छौं
3: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिराखेका छौं हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि सुरक्षा छ त्यसलाई हामी म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौं र यसमा अर्को कुरा हामी ध्यान दिनुपर्ने के भने राज्यले मात्रै सहयोग गर्छ भन्ने होइन हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमानदारीपूर्वक पालना गर्ने राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जङ्गलको क्षतिमा न्यूनीकरण गर्न सकिन्छ हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौ मुनि नारायण सडकमा मानव जोखिमपूर्ण छ त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि चाहिँ त्यो यात्रा गर्न भएन नागरिकले पनि होइन म जो दिन मै लिन्छु म जसरी यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छ हामी जसरी रोक्नुपर्ने हुन्छ यति भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई पनि फाइदा हुन्छ हामीलाई पनि तपाईँको चाहिँ राम्रो हुन्छ
4: हजुरहरूलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि अथवा मौसमजन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्नु
3: एकदमै सर एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिम पनि देख्नु भएको छ मानव पहिरोको जोखिमहरू छ अथवा बाढी विभागको चाहिँ जोखिमहरू देख्नु भएको छ भने एक दुई तीन चार नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू चाहिँ स्थानान्तर हुन सक्छ वडा सदस्य अध्यक्ष गुहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुन सक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसन काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई
4: प्रश्न शिवशंकर विष्टले लेख्नु भएको छ वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन् स्रोत साधन नभए पनि विवाद गरेरै भए पनि प्रयास गर्छन् अनि विकट गाउँमा त झन उद्वेग लाग्ने अवस्था छ यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भन्ने सोध्नु भएको छ
3: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब चाहिँ सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन टाइम लाग्न सक्छ किनकि तपाईँको बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलका कारणले गर्दा सुन तपाईँको उद्धारकर्मीहरू समय नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायलाई नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ अहिले पनि हामीले के गरिरहेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ त्यस्तै हाम्रो विकास साझदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना कुनै विपद स्वयंसेवा तालिम सञ्चालन गर्ने 24 जना त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ यो आर्थिक वर्ष 82-83 वर्षभन्दा बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँले चाहिँ तालिमहरू दिएको छ यो भनेको समुदाय नै बलियो बनाउनुपर्छ भन्ने
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव पत्रकार शाखा प्रमुख रामबहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
5: संसदले उठाएको प्रश्नको जवाब दिन 5 महिनापछि प्रधानमन्त्रीलाई सभामुखको निर्देशन संसदमा भदौ 10 गते प्रश्नोत्तर हुने ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन
1: मनसून अघि डेढ महिना सक्रिय रहने सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी र प्रतिकार योजना सार्वजनिक नागरिक सहभागिता बढ़ाउने अभियान पनि चल्दै
5: एनसीसीको नयाँ थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो पुँजीगत खर्चमा सामान्य सुधार दोस्रो करदाता पुरस्कार सार्वजनिक पिला 2 का लागि लगानी सम्झौता
1: गत वर्ष विश्वभरि विभिन्न आक्रमणमा 350 सहायता कर्मीको मृत्यु भएको राष्ट्रसंघको भनाई म्यानमारमा झाडा पखालाको प्रकोप बढ़दै यमनमा आन्तरिक द्वन्द्वले नागरिकमा त्रास
5: र अर्जुन कुलुङ राई र मंजु सुनवारलाई ब्याक एड अल्ट्रा रेसको उपाधि न्यूजील्याण्डका कुगेलिन सुदूरपश्चिम रोयल्सबाट खेल्ने 2 विदेशी खेलाड़ी अनुमन्त्रित
1: खबरको अन्त्यमा कार्टुन कार्टुन कान्तिपुर दैनिकमा गजरक्षा शीर्षकमा अधिनले बनाउनु भएको कार्टुन लिएका छन्। बन्द गर्न खोजिएको छ। पाँच महिनापछि भए पनि सभामुखको तर्फबाट प्रधानमन्त्रीलाई सांसदहरूले उठाएको जवाफ प्रश्नको जवाब दिनको लागि निर्देशन भएको छ र यसलाई सर्वसाधारण नागरिकले भने अचम्मको घटनाको रूपमा पनि कतिपयले व्याख्या गरिराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठाभित्र त्यहाँ टेलिभिजन जोडिन जस्तो देखिन्छ अगाडिपट्टि, जहाँ लेखिएको छ सांसदका प्रश्नको जवाब दिन प्रमलाई सभामुखको निर्देशन र सभामा बसेर दुईजना व्यक्ति कुराकानी गरिराखेका छन्। लामो नाग भएका जस्ता देखिने व्यक्ति नजिकै रहेका व्यक्तितर्फ हेरेर केही भन्दैछन्। तल यस्तो लेखिएको छ, लो अब रातभरि सुत्न नपाउनु हो के थाहा कतिखेर फ्याट लाएर प्रधानमन्त्रीजीको जवाब पाउने हो।
2: साथी रविदितालाई धन्यवाद। लीला लित विकास चन्द्र सन्तोष सन्दर्भ विराजन तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो करेली संगीत कुंज प्रस्तुत गर्दछ।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो
2: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
3: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
6: चैते धानमा मेघ ब्लास्टको समस्या
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
6: रोगको लागि अनुकूल मौसम
7: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हर्दीनाथ 1 कुमल 2 कुमल 5 कुमल 6 र कुमल 7 लगाउने
7: खेतमा पानी जमाइराख्ने
6: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
7: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
8: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
1: एसएमपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्
1: एसएमपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-90-959 98-550-60-359 र 98-550-67-359
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज

सबैलाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सरझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालो सर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई ग्रहण गरेका छौं। 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई ग्रहण गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94.5 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो डोली एफएम 97.2 MHz डोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz सेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz बुरीगंज पर्सबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलगंज 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउनेछौ। र कार्यक्रम ज्योतिष वास्तु रेडियो भरतपुर 105.2 MHz पनि हाम्रो प्रसारण भने शुरू भइसकेको छ। तपाईँले रेडियो भरतपुरबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुन्न सक्नुहुन्छ, भरतपुर चितवनबाट पनि। यस्तै गरेर यी तपाईँ आजका कुन कुन एफएमबाट तपाईँले, कहाँ कहाँबाट तपाईँहरूले कार्यक्रम ज्योतिष वास्तुलाई सुन्न सक्नुहुन्छ भन्ने विषयमा जानकारी भने मैले गराएँ। तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ 9845275223 र 9805275223 नम्बरमा। तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि सम्पर्क र सहकार्य भने गर्न सक्नुहुन्छ भने कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथि मिति अनि पञ्चाङ्गबाट।

समिति 2083 साल भदौ महिनाको आज 2 गते तदनुसार ईस्वी सन् 2026 अगस्त 18 तारिक सक सम्वत्स 1948 नेपाल सम्वत् 1146 रौद्र नामक सम्वत्स दक्षिणायन वर्ष ऋतु आज मंगलबार रहेको छ। श्रावण शुक्ल पक्ष तिथि रहेको छ आज षष्ठी तिथि रहेको छ। 34 घडी 44 पला रहेको छ। नक्षत्रमा रहेको छ चित्रा नक्षत्र रहेको छ 5 घडी 35 पला यानि कि बिहानको 7 बजेर 50 मिनटसम्म। तदुपरान्त स्वाति नक्षत्र योगमा रहेको छ शुभ योग रहेको छ आज विशेष गरी आज चाहिँ विशेष गरी शुभ योग रहेको छ 4 घडी 7 पला रहेको छ। यस्तै गरेर कर्णमा रहेको छ विशेष गरी आज कौलवाह करण रहेको छ 3 घडी 54 पला रहेको छ यानि कि बिहानको 7 बजेर 10 मिनटसम्म रहेको थियो भने अहिले देखेर चाहिँ तैतिलाकरण प्रारम्भ भइसकेको छ। चन्द्रमा तुला राशिमा श्री सूर्यनारायण चाहिँ सिंह राशिमा आनन्दादि योगमा आज ध्वंस योग रहेको छ। आज बिहान सूर्योदय 5 बजेर 36 मिनटमा भयो भने सन्त सूर्यास्त 6 बजेर 37 मिनटमा हुनेछ र आजको दिनमा घडी 13 घडी 1 पला रहनेछ। दिन विशेष रहेको छ आज कल्की जयन्ती भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको विशेष गरी काल समय रहेको छ यानि कि अशुभ समय रहेको छ दिउँसोको 1 बजेर 45 मिनट 23 सेकेन्डदेखि दिउँसोको 3 बजेर 23 मिनट 17 सेकेन्डसम्म आज काल बेला रहनेछ। यस्तै गरेर आजको लाभ बेलाको समय रहेको छ बिहानको 10 बजेर 29 मिनट 35 सेकेन्डदेखि दिउँसोको 12 बजेर 7 मिनट 29 सेकेन्डसम्म लाभ बेला। यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 3 बजेर 23 मिनट 18 सेकेन्डदेखि साँझको 5 बजेर 1 मिनट 11 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ ग्रहगोचर ग्रहगोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। हामी तपाईँहरूसँग विशेष गरी सूर्य सिंह राशिमा प्रवेश गरिसकेका छन्। यस्तै गरेर चन्द्रमा तुला राशिमा मंगल मिथुन राशिमा बुध कर्कट राशिमा बृहस्पति कर्कट राशिमा शुक्र कन्या राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि तुला राशि चित्राको चौथो चरण नाम आउँछ। रिबाट नाम आएको छ रिमा अथवा रिदम भन्ने नाम आउँछ। मदिनाली राक्षसगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने परिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष।

0: देशवासी हुनेहरूको लागि आजको दिन मन मिल्ने साथी भेटिनुको साथै प्रेम र मित्रको बन्धन कसिलो हुनेछ, कामको चापबाट फुर्सद पाइन्छ, व्यापार व्यवसायले मनले आमदामी दिलाउनेछन्, विभिन्न सहयोग र उपहार हात लागि हुनेछ, शुभ चिन्तकले काममा सहयोग पुर्याउनेछन्, रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ, नयाँ व्यवसायिक काम थाल्ने समय रहेको छ, घरमा प्रियजनसँगको आगमन हुन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मिहिनेतीका लागि समय उत्सवजनक रहनेछ, प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्, पराक्रम र अधिकार स्थापित गर्न सकिन्छ, चुनौती चिर्दै काम बढाउन सकिन्छ, मिहिनेतले प्रतिद्वन्दी परास्त हुँदै जाँदैछन्, धार्मिक लाभ हुने विशेष शुभारम्भ गर्ने समय रहेको छ, विगतका कर्मको उचित प्रतिफल समेत प्राप्त हुने खालको योग भए राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रयत्न गरेका काम सजिलै सम्पादन हुँदै जाँदैछन्, अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिन्छ, बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ, प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ, सेवामूलक कामबाट धनलाभ हुनेछ, स्वास्थ्य सबल रहनेछ, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्दैछ, सन्तान वा अनुयायीहरूको साथले साथ दिनेछन्, फाइदाको सबै पहिचान गर्न पनि सकिने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ, मिहिनेतले समस्या सुल्झाउन जाँदैछन्, पहिले कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ, कृषि तथा पशुधनबाट लाभ मिल्नेछ, टाढेका आफन्त नजिकिन सक्छन्, पुरानो सम्झौता भङ्ग हुन सक्छ, शुभ चिन्तकलाई साथ लिएर काममा जुट्नुहोला, महत्वाकांक्षी योजना प्रारम्भ हुने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल हुनेछन्, लगनशीलताले लक्ष्यमा पुर्याउनेछ, छोटो समयमा फाइदा उठाउन सकिन्छ, सहयोगीहरूले राम्रो काम साथ दिनेछन्, मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ, तारिलेको काम गर्दै धन आर्जन गर्न सकिन्छ, प्रत्यक्ष नतिजाले उत्साह जगाउँदैछन्, धेरै र थोरै लगानीबाट पनि नाफा पाउन सकिन्छ, व्यापारमा फाइदै फाइदा हुने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन शेयर तथा लगानीबाट लाभ मिल्दैछ, बौद्धिक कार्यबाट पनि दिगो फाइदा उठाउन सकिन्छ, शुक्र समाजले उत्सव गराउँदैछन्, मेहनतले सम्मानित स्थान दिलाउन सक्छ, अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ, दिगो काम प्रारम्भ गर्ने समय रहेको छ, प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ, व्यवसायमा मनको धनलाभ हुने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैनन्।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुनेछ, तारिफको कामले प्रशंसा एवं ख्याति बढ्नेछ, सफलताको अनुभवले थप उत्साहित भइनेछ, नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरूले राम्रो र हौसला प्रदान गर्नेछन्, पहिले कमजोरी सुधार्दै पछिका लागि योजना बनाउने समय रहेको छ, नयाँ पहिरनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। निश्चित राशि उनीहरूका लागि आजको दिन अवसरको खोजीमा केही दौडुल गर्नु पर्ला। घर खर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा अलि होसियारको साथ काममा जुट्नुहोला। आफ्ना बाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। व्यवस्थीले नोक्सान पुर्याउन सक्छ। नामदाम इनामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा अलि सजग रहनु पर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने यो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन प्रत्यक्ष नदी जले उत्सव जमाउनेछ। मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बस्ने मौका मिल्नेछ। आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरिएको कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नु पनि रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनग फाइदा उठाउन पनि सकिने खालको यो गुण राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन कर्मका प्रेरक र सहयोगी बन्नाले कर्म साधना सिद्ध हुँदै जाँदैछन्। मेहनतले सजिलो लक्ष्य पुर्याउनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। नामदाम इनाम प्रतीक्षा कमाउने बेला पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी त्यसै नतिजाले उत्साह जगाउँदैछ। चुनौतीहरू पन्चाउँदै चिताको काम बढ़ाउन सकिन्छ। रोकिएका काम सम्पादन हुँदै जानेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउँदैछन्। सानो प्रयत्नले धेरैको भलाई गर्न सकिन्छ। महत्वपूर्ण कामको जग बसाउने समय रहेको छ। समाजमा तारिफको काम गर्दै राम्रो उपलब्धि हात लागि हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। विशेष गरी राशि कुम्भलाई आजको दिनमा विशेष इष्टदेवको पूजा आजा गरेर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेका समस्या दुर्नाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै ध्यान पुर्याउनुहोला। साथीना काममा अल्झिनु पर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइला। खर्च बन्नाले अर्थभाव महसुस हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले समेत उठाउने चेष्टा गर्नेछन्। अलि सजग रहेर अगाडि बढ्दा राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी बहुत वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845725223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विषयमा चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामी तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। आफ्नो अनि आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते।
1: गुरु राधे राधे।
0: राधे राधे, कहाँको बोल्दै हुनुहुन्छ?
1: म यता धनुषाबाट निर्मला बस्नेत खोलेको गुरु।
0: धनुषाबाट निर्मला बस्नेत भन्नुभयो?
1: हजुर हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ? धनुषा कुन ठाउँबाट फोन गर्नुभएको हो?
1: धनुषा कदङ्गा गाउँपालिकाबाट गुरु।
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै विषयमा गुरु।
0: जन्ममिति भन्नुहोस् तपाईँको कति हो?
1: 2042 साल।
0: 2042
1: साल भदौ 31 गते गुरु।
0: 2042 साल भदौ महिनाको 31 गते जन्मेको समय भन्नु?
1: समय बेलुकाको रातिको 10:30 गुरु।
0: रातिको 10:30 हो?
1: हजुर।
0: रातिको 10:30 जन्म धनुषामै भएको हो?
1: होइन गुरु, रामेछापमा भएको।
0: रामेछापमा भएको, ल सुन्नुहोस् है ध्यान दिएर। श्रीमती रामानुजायमा 2042 साल भाद्र शुक्ल पक्षको तपाईँको जन्म सोमबारको दिन भएको रहेछ। राशि चाहिँ कन्या राशि आउँदो रहेछ। चिताको प्रथम चरण नाम आउँदो रहेछ तपाईँको प्रेम कुमारी नाम आउँदो रहेछ, अथवा पवित्र भन्ने नाम आउँछ। मध्यनदी राक्षस गर्नु परेको छ। घातकमा तिथिहरू छन् तपाईँको लागि चाहिँ नै पञ्चमी दशमी पूर्णिमा तिथि घातक, शनिबार घातक, नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक भन्ने लेखिया छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ तपाईँको लागि, विशेष गरी माङ्गलिक पर्नु भएको छ। श्रीमान श्रीमतीको दाम्पत्य जीवनमा अलिकति बाधा आउने ग्रहहरू छ। सरकारी क्षेत्र, सरकारी जागिर राम्रो छ तपाईँको। बीचमा पढाइ रोकिने ग्रहहरू परेको छ। अलिक छिटो रिसाउने बानी छ तपाईँको यहाँबाट हेर्दाखेरि। अब अहिले तपाईँलाई 2022 साल भन्नुभएको छ, अहिले तपाईँलाई ग्रह चलिराखेको छन् यहाँबाट हेर्दाखेरि चाहिँ नै, विशेष गरी सङ्कटा सकिएर अहिले पिङ्गला भन्ने ग्रहतिर झरेको छ। अलिकति मनमा पीर चिन्ता, परिवारमा मनमुटाव हुने बेला छ अहिले, अलिक सावधान रहनुपर्छ तपाईँ। अनि त्यसपछि ग्रह तपाईँलाई शनि भन्ने ग्रह पनि चलिराखेको छ, तपाईँले दशाको शान्ति गर्नुपर्छ। अनि त्यसपछि तपाईँलाई विशेष गरी विशेष गरी मंगलबारको दिन चोखो खाने, गणेशजीको पूजाहरू गर्ने गर्नुहोस्, नाग देवताको पूजाहरू गर्नुहोस्, राम्रो हुन्छ। अहिले ग्रह अलिकति बिग्रिया छ, विशेष गरी दाम्पत्यमा है। समस्या जिज्ञासा के छ र भन्नुहोस्।
1: हजुर, यस्तै छ गुरु, जति धन सबै कमाए पनि कहिले पनि पसेन, अनि श्रीमान श्रीमान त्यति राम्रो अब राम्रो छैन भन्दा त, अब राम्रो त राम्रो हो, भयो नि अलिकति कहिले मन मिल्दैन, अब कारण दिनुपर्छ, अनि पत्ताहरूबाट पनि त्यति सन्तोष भएन गुरु, अनि त्यही घर थुप्रो भयो, फोन लाउन खोजेको कहिले फोन लाएन गुरु।
0: तपाईँको श्रीमान र तपाईँको र तपाईँको श्रीमानको नजुराई नहेराइकन विवाह गरेको हो होइन
1: गुरु? अब हेराएको भन्थे, भन्न चाहिँ अब के हो त्यो, त्यति अब त्यता माघी बिहा नै भएको हो हुन त, अनि अब खोइ हेराएको भन्थे।
0: माघी विवाह हुने बित्तिकै हेराएर बिहा गरे भन्ने हुँदैन नि। तपाईँ माङ्गलिक हुनुहुन्छ, तपाईँको श्रीमान माङ्गलिक हुनुहुन्न, अनि माङ्गलिक र अमाङ्गलिक भए पनि विवाहमा, दाम्पत्यमा, सन्तानमा राम्रो हुँदैन क्या, ग्रहहरूले सपोर्ट गर्दैन है, त्यस्तो ग्रहहरू हुन्छ। अब नाग दोष पनि परेको छ तपाईँलाई, नागको पूजाहरू गर्ने गर्नु राम्रो हुन्छ।
1: नागको पूजा त गुरु, श्रीमानले घरमा पञ्चमी पञ्चमीमा हामीले शुक्ल पक्ष पाएर सबै पञ्चमीमा नाग पूजा गर्ने त्यस्तो खाने हो नि त, गरेको छ गुरु, एक उपलब्धि भयो।
0: हजुर, श्रीमानले गर्ने सँगसँगै तपाईँ पनि गरेर गर्नु पर्यो नि त। तपाईँले नाग दोष परेको छ भने श्रीमानले पूजा गरेर हुँदैन है, तपाईँले पनि अलग्गै नछोइकन अलग्गै बेलपत्र चढाउनुहोस्, सेतो असेला चढाउनुहोस्, सिन्दुर चढाउनुहोस्, कपास चढाउनुहोस्, लाभाहरू चढाउनुहोस् नागलाई होइन आदि इत्यादिले पूजा गर्नुहोस्। सेतो पहेँलो फुलहरू चढाउनुहोस्, नाकको थान राख्नु भएको छ भने वरिपरि सेतो पहेँलो फुलहरू रोपिदिनुहोस् है, एउटा बेलपत्रको बिरुवा ल्याएर रोपिदिनुहोस्, राम्रो हुन्छ नि।
1: हजुर हामी त गुरु खोलामा पानी बगाएसम्म गर्ने गरेछ, हुँदैन गुरु त्यसरी गर्दा?
0: अब अनि हरेक पञ्चमीमा गएर खोलामा गएर गर्नुहुन्छ त, महिनामा एक फेर
1: सधैँ महिनामा एकचोटि गर्ने गरेछ, कृष्ण पक्षको होइन शुक्ल पक्षको पञ्चमी पञ्चमीमा महिना गएर खोलामा पानीको छेउमा अनि गर्ने गरेछ, अनि चोखो चाहिँ दुइटै पञ्चमीमा चोखो खाने गरेछ अनि शुद्ध भोजन खाने गरेछ।
0: त्यसो भने ठिक छ त, राम्रो छ त, यति गर्न सक्नु भनेको राम्रैको कुरा हो। अहिले तपाईँ माङ्गलिक हुनुभएको छ, माङ्गलिकले अमाङ्गलिकसँग विवाह गरेपछि अलिकति बाधा नोक्सान हुने हो, तपाईँको श्रीमानको जन्मदिन थाहा छ
1: ल
0: भन्नुहोस् त कति हो?
1: 2038
0: समय भन्नु,
1: समय बेलुका
0: 11:35
1: हजुर शुक्रबार
0: हजुर म हेर्छु के भएर रहेछ। अब यस्तो हुन्छ, के हुन्छ भन्दा तपाईँको र तपाईँको श्रीमानको ग्रह मिलो मिलेन भन्ने कुराहरू मात्रै हेर्न मिल्छ। शुक्रबारको दिन ठिक छ, उहाँको राशि कर्कट राशि आउँदो रहेछ, नाम आउँछ हुबाट, हुमराज हेमराज यस्तो नाम आउँछ हजुर हजुर त्यस्तो आउँछ। अब तपाईँको नारी दोष परेको छ तपाईँहरूलाई, अनि के हेराउनु भएको त, के हेरेर बिहा गर्नुभयो भन्नुभयो, जम्मा 12 गुण आएको छ त्यो पनि मिलेन, तपाईँको राक्षसी गुण उहाँको देव गुण पर्यो त्यो पनि मिलेन, अनि कसरी हेराउनु भयो त? मैले भने होइन तपाईँले अघि नै हेराएर बिहा गरेको होइन भने तपाईँले पनि हेर्ने हो नि, केटा पक्ष मात्रै हेरेर हुन्छ त, त्यस्तो छ। माङ्गलिक मङ्गलबारको दिन चाहिँ माङ्गलिक चाहिँ ठिक छ, तपाईँहरू दुवैजनाले नारी कवच लाउनुपर्छ, हामीसँग पाउँछ नारी कवच हो, नारी कवच लाउनु भयो भने कमाएको धन बचत हुन्छ, छोरासँग हुँदैन, राम्रो हुन्छ। तपाईँको श्रीमानले पूर्णिमाको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, चाँदीको सिक्री लाउने एउटा होइन, अथवा चाँदीको ब्रासलेटहरू बनाएर लगाए पनि हुन्छ। तपाईँको श्रीमानले सरकारी जागिर खाने ग्रह राम्रो परेको छ श्रीमानजीको होइन, त्यही त यहाँ देखिया छ। अब तपाईँको पनि मध्य नारी हो, तपाईँको श्रीमानको पनि मध्य नारी हो क्या होइन, जम्मा गुण कति आयो थाहा छ तपाईँलाई?
1: 12
0: गुण। कति गुणमा बिहा गर्नुहुन्छ थाहा छ कि थाहा छैन? हो थाहा, तपाईँलाई सबै कुरा थाहा रहेछ त। अब तपाईँको दुईजना बिहामा फेल हुनुभयो कि पास हुनुभयो त?
1: अब खै गुरु त्यो त पासै भयो नि, अब कुनै मिलेन, पासै भएन,
0: फेल हुनुभयो हो कि होइन? पास हुनको लागि के गर्नु पर्यो भन्दाखेरि नारी कवच लाउनु पर्छ, नारी कवच लाउने, नारी कवच लगाएपछि अनि त्यसपछि दुवैजनालाई राम्रो हुन्छ। तपाईँको कुरा उहाँलाई मन पर्दैन, उहाँको कुरा तपाईँलाई मन पर्दैन, तपाईँको दुईजनाको सोच विचार एउटा छँदै छैन, दुईटा सोच दुईटा विचार हुन्छ है। तपाईँको राक्षस गर्नु पर्नुभयो, उहाँ चाहिँ देव गर्नु पर्नुभयो, अनि मिल्यो त राक्षस गर्न देव गर्नुको विचार मिल्छ त? राशि चाहिँ एउटा मिलेको रहेछ तपाईँहरूको, तपाईँको कन्या राशि उहाँको कर्कट राशि मिल्छ, अरू केही पनि मिलेन, मेल खाएन, तपाईँको वर्ग पनि मिलेन, गण पनि मिलेन, नारी पनि मिलेन, गुण पनि आएन, अनि कसरी हुन्छ त? अब यो चाहिँ तपाईँको आफ्नो समस्याको समाधान आफै गर्ने हो, हामीले गरेर मिल्दैन, रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाउने अनि त्यसपछि बल्ल अगाडि बढ्नुहोस्, जीवन सजिलो र सरल हुन्छ, नभए दुःख पाइन्छ पछि भविष्यमा नोक्सान हुन्छ। जीवन कस्तो हुन्छ जीवन भन्दा गर्दा गर्दै पनि नहुने क्या हो, त्यस्तो हुन्छ, त्यो भएर एकदम ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त।
1: कति गुरु सन्तान, जो सन्तान थाप्छ कि दुईटा सन्तान थाप्छ हामीलाई?
0: अनि सन्तान त त्यसो जोर बुझेर भन्ने हुँदैन, ग्रहबाट हेर्दाखेरि कि एउटा सन्तान कि तिनवटा सन्तान कि पाँचवटा सन्तान हुने ग्रह छ। सन्तानमा त्यसो नखाप्ने ग्रह त छैन। तपाईँको सन्तान कतिवटा हो, एउटा कि तिनवटा कि पाँचवटा? हजुर तिनवटा हुन्छन्। ठिक छ त, तिनवटा भए भइहाल्छ नि, कि एउटा हुनुपर्ने हो कि तिनवटा हुनुपर्ने हो कि पाँचवटा हुनुपर्ने भन्छ। अरू केही नगर्नु, दस बजेपछि यो न्याय कवच पाउँछ हामीसँग, म बनाएर पठाइदिउँला कवच, तपाईँले एउटा लाउनु एउटा सिमाना लगाइदिनु, यसले तपाईँको जीवनमा 70% तपाईँहरूलाई राम्रो हुन्छ ग्यारेन्टी। अनि त्यसपछि श्रीमानले पूर्णिमाको दिन माछा मासु लसुन प्याज नखाने, चोखो खाने, शुद्ध भोजन गर्ने, यति काम गर्नु, अरू केही गर्नु पर्दैन। ठिक छ है त,
1: हामीले त गुरु औँसी पूर्णे अनि त्यो पञ्चमी एकादशी यो चाडबाड चाहिँ हामीले शुद्ध साधारी शुद्ध भोजन खाने
0: गरेका छ। ठिक छ त, ठिक छ त, राम्रो छ, त्यसो भए झन् राम्रो भइहाल्यो नि। र अब ऊ लाउनु पर्यो
1: हजुरकै कार्यक्रम सुनेर, हामी मजाले हजुरको कार्यक्रम सुन्छौँ अनि सुनेर हजुरको कार्यक्रममा ज्ञान दिनु, अब हामीले यस्तै ज्ञान भुटेर अनि यो पूर्णेहरूमा सुखो खानुपर्ने त भन्नु, अनि हामीले एक वर्ष भयो जुन सबै त्यो पार्न थालेको थियो, एक वर्ष ठ्याक्कै एक वर्ष भयो, अहिले जीवनमा केही न केही अलिक सुधार चाहिँ आएको हो कि जस्तो चाहिँ भइरहेको छ।
0: आउँछ, गरेपछि त आइहाल्छ, अब यति गर्नु भएको छ, अब यति गरिसकेपछि नारी कवच लाउनु छ, नारी मिलेन भने श्रीमान श्रीमतीमा खतम हुन्छ, बर्बाद हुन्छ, यसले एकदम ख्याल गर्नु होला है।
1: तपाईँलाई म तिमीसँग कल गर्छु। अनि गुरु हाम्रो घरमा यस्तो यो पितृदोषहरू केही परेको छ कि
0: छैन? परिवारमा भनिहाल्थे छैन,
1: के छ एकजना यो अकालमा जित्नु भएको छ अरे, विपदा हुनु भएको छ, अनि त्यही भएर
0: तपाईँलाई परे छैन, अब अरू कसैलाई परे होला।
1: ए हजुर गुरु,
0: हस् हस्। उहाँले फोन गर्नुभएको थियो, धनुषाबाट फोन गर्नुभएको, उहाँले चाहिँ आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ, अलि लामो कुराकानी पनि भयो। तपाईँले पनि फोन गर्न चाहनुहुन्छ भने फोन गर्नुहोस्, तपाईँको सम्पूर्ण जिज्ञासाको समाधान नगरिकन मैले फोन राखिदिन, तपाईँलाई थाहा पाउनुभयो हो कि होइन, त्यो भएर तपाईँ पनि फोन गर्न सक्नुहुन्छ भने, फोन गर्न चाहनुहुन्छ भने, ग्रह दशा र भाग्य हेर्न मन छ भने, तपाईँले पनि हामीलाई सम्पर्क र सहकार्य तपाईँले गर्न सक्नुहुन्छ। मोबाइल नम्बर तपाईँलाई थाहा छ, 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते
2: हजुर, नमस्ते गुरुजी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: दाङ शान्तिनगर तिन्दी पाँच कमल रोका।
0: कमल रोका दाङ शान्तिनगरबाट।
2: हजुर,
0: कतिको सुन्नुहुन्छ कमल रोकाजीले कार्यक्रम?
2: रेगुलर सुन्छु सर, तर फोनै लाग्दैन, बिजी बिजी मात्र
0: बिजी भन्छ। धेरैजनाले फोन गर्नुहुन्छ नि त होइन?
2: हजुर,
0: आज फोन लागेको छ, कति समयपछि फोन लाग्यो तपाईँको?
2: धेरै आज पाँच दिन भयो कन्टिन्यू लाग्नु लाग्यो, फोनै लाग्दैन,
0: लाग्दैन है। आज कसको विषयमा हेर्न चाहनुहुन्छ त फोन लागेको बेलामा?
2: छोराको बारेमा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2075
0: हजुर, कति?
2: 2075
0: 2075 जेठ महिना
2: 25 गते।
0: 25 गते समय भन्नु?
2: रातको 12:58
0: 12:58 रातिको उजाला भएको कति गते? 25 गते कि 26 गते?
2: 12:58 गुरुजी, अब 25 गते नै हो शुक्रबारको दिन।
0: त्यही त मैले भन्नु खोजेको, उजाला भयो, उजाला भएपछि कति गते भएको उज्यालो? 25 गते उज्यालो भएको हो कि 26 गते उज्यालो भएको?
2: 25 गते नै हो गुरुजी।
0: के बार पर्छ उज्यालो हुँदाखेरि?
2: शुक्रबार।
0: ल, 24 गते राति व्यथा लाग्यो होइन, अनि 12:58 25 गते लाग्यो होइन त, 12 कटेपछि 25 गते लाग्यो होइन त। ल सुन्नुहोस् है, ध्यान दिएर, श्री गणेशमा श्रीमती रामानुजायमा 2075 साल जेठ कृष्ण पक्षको शुक्रबार बिहिबारको राति उज्यालो भएको शुक्रबार नवमी तिथिमा जन्म मीन राशि उत्तर भारतको दोस्रो चरण नाम आउँछ, थबाट नाम आउँछ, थमबहादुर, थमप्रसाद, थमबहादुर यस्तो नाम आउँछ, मध्य नारी नर गर्नु परेको छ, तपाईँको छोराको चाहिँ 24 गतेको चिना बढाउनु पर्छ, अनि जुन 8 तारिक हुन्छ फेरि है, तारिक परिवर्तन हुन्छ, गते चाहिँ अर्को लाग्दैन है। शुक्रबारको बिहिबारको राति उजालो भएको शुक्रबार यस्तो चिना बन्छ, जहाँ पायो त्यो चिना नबाउनु होला, चिना बिग्रिन्छ यस्तो चिना फेरि है। बाबुको लागि घातक परेका छन् तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक नम्बर पाँचमा राशिमा मिन भन्ने राशि घातक छ, असाध्यै राम्रो कुचिना छ छोराको, असाध्यै राम्रो चिना है, असाध्यै राम्रो चिना छ छोराको। अहिले र शनि र उल्का चढेको भए चोटपटक लाग्ने, पाए मन नजाने, अलिक जिद्दी हुने, घमण्डी हुने, मुख फर्काउने गर्ने हो। अब त्यो केटाकेटी पनि छन्, अब अलिक बुझाउने हराउने गर्नुहोस्, एकपटक ग्रह शान्ति गरिदिनु, अरू केही गर्नु पर्दैन, एकदम राम्रो छ।
2: एकचोटि गरेको गुरुजी कल्याण पूजामा पूजामा गरेको
0: राम्रो छ त, के छ समस्या ल भन्नु अब।
2: समस्या पढाएको बारेमा र विवाहको बारेमा कस्तो कस्तो,
0: बिहा गर्ने बेला भएको छैन, बल्ल 8 वर्षको भयो होइन, बिहाको कुरा चाहिँ छोडिदिनुहोस्, पढाइको कुरामा चाहिँ अलिक मेहनत गराउनुपर्छ, दिमाग हो नपढ्ने हो क्या, जिद्दी हुने के घमण्डी हुने,
2: किताब खोल भनेको हेर भनेको हेर्दै हेर्दैन,
0: त्यही भएको त्यसको लागि चाहिँ ग्रह शान्ति गर्दा पनि भएको छैन भने रत्न कवच पाउँछ हामीसँग, त्यो रत्न कवच लगाइदिनु भयो भने किताब पढेको पढे गर्छ, ए कति पढेको बाबु अब एकछिन रेस्ट गर भन्नुपर्छ क्या, पढ्न मन लागिरहन्छ, दिमाग तेजिलो हुन्छ, पढेको कुरा दिमाग ठ्याक्क अडिरहन्छ, सम्झिरहन्छ है, हामीसँग पाउँछ। 10 बजेपछि फोन गर्नु, अर्डर गर्नु, बनाएर म तपाईँलाई ठ्याक्क पठाइदिन्छु, शान्तिनगरमै आइपुग्छ है।
2: हजुर गुरुजी,
0: अरू केही छ, अरू केही चिन्ता नगर्नु, सरकारी जागिर खान मन लाग्यो सरकारी जागिर ठिक छ, विदेश जान मन लाग्यो विदेश जान ठिक छ, व्यापार गर्न मन लाग्यो व्यापार पनि ठिक छ होइन, एकदम चकाचक राम्रो छ। अहिलेको लागि चाहिँ शनि र उल्का भन्ने ग्रह छ नराम्रो, अरू सबै थोक राम्रो छ है त। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँको छोराको असाध्यै राम्रो चिना रहेछ, राम्रो छ भने त म राम्रो भनिदिइहाल्छु, नराम्रो छ भने म नराम्रो भनिदिन्छु, नराम्रो भने भनेर रिसाउने, राम्रो भने भनेर खुसी हुने काम नगर्नु होला है, नराम्रोलाई त म नराम्रो भन्नै पर्छ नि, किनकि तपाईँलाई राम्रो हुन्छ कि भनेर भन्यो फेरि, तपाईँले यी कुरा सुधार गर्नुहुन्छ कि भनेर भन्यो फेरि मैले तपाईँहरूलाई चाहिँ के, त्यो विशेष ख्याल गर्नुहोला। हामी यतिखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तुको विषयमा छौँ, कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँसँग 8 बजेसम्म रहने गरेका छौँ, तपाईँलाई थाहा छँदैछ। तपाईँसँग कुनै पनि जिज्ञासाहरू छन्, आफ्नो आफन्तको बारेमा हेर्न मन लागेको छ, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन मन लागेको छ भने सम्पर्क तपाईँले पनि गर्नुहोला। कोही नै त आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, कहाँको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: हेलो, नमस्ते,
0: कहाँको बोल्दै हुनुहुन्छ?
2: गोर्खाबाट,
0: गोर्खा जिल्लाबाट, शुभ नाम तपाईँको भन्नु त?
2: हिमबहादुर गुरुङ।
0: हिमबहादुर गुरुङ ल, गोर्खा जिल्लाबाट हिमबहादुरजीले फोन गर्नुभएको, कसको विषयमा हेर्न चाहनुहुन्छ हिमबहादुरजीले?
2: मेरो छोरी,
0: गोर्खा जिल्लाबाट, छोरीको बारेमा जन्ममिति भन्नुहोस् त, छोरीको कति हो? 2062 साल कार्तिक महिनाको 16 गते जन्मेको समय पनि भन्नु,
2: समय राति 7 बजे,
0: रातिको 7 बजे जन्म भएको छ होइन, बुधबारको दिन हो,
2: हजुर,
0: रातिको 7 बजे भन्नुभएको होइन,
2: हजुर,
0: ल कुन जिल्लामा जन्म भएको छ छोरीको? ल सुन्नु है, ध्यान दिएर, श्रीरायमा श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वत साधिके, शरणेत्र मुखे गौरी, नारायणी नमस्ते। 2062 कार्तिक शुक्ल पक्षको बुधबार परेवा तिथिमा जन्म, दिन चाहिँ औँसी परेको रहेछ, दिनभरि औँसी थियो, औँसी सकेपछि ठ्याक्क परेवा तिथिमा जन्म भएको छ नानीको। तुला राशि आउँछ, नाम आउँछ तीर्थ कुमारी भन्ने नाम आउँछ, नारायणको नाम तीर्थ कुमारी, राशि तुला, अन्त्यनारी राक्षस गुण परेको छ यिनको, घातकमा तिथिहरू छ 4th, 9th, 14th बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन भन्ने राशि घातक छ, सरकारी क्षेत्र राम्रो, विदेश क्षेत्र राम्रो, यिनको विवाह अति नराम्रो, अरू सबै थोक राम्रो। विवाह सन्तानमा अलिकति नराम्रो, माङ्गलिक परेका छन् है, बाह्र माङ्गलिक परेका छन्। प्रेम विवाह हुने, आफै खोजेर विवाह गर्ने दशा चाहिँ परेको देखाउँछ यहाँबाट हेर्दा। अहिलेको लागि चाहिँ नानीको ग्रह सिद्धा र अर्को शनि भन्ने ग्रह चलेको छ, शनिको शान्ति स्वस्ति गर्नुपर्ने कुराहरू देखिन्छ। माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, माङ्गलिकको रत्न कवच लगाइदिनु भयो भने छोरीको विवाह दाम्पत्यमा राम्रो हुन्छ, समस्याहरू आउँदैन भन्ने कुराहरू देखाउँछ है। अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा केही छ?
2: सरकारी दाइको लागि कस्तो छ?
0: ठिक छ, सरकारी दाइ त राम्रो छ, मैले भनिसकेँ त। सरकारी दाइको राम्रो छ, विदेश शनिको शान्ति स्वस्ति गर्नुपर्ने कुराहरू देखिन्छ। माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, हो माङ्गलिकको रत्न कवच लगाइदिनु भयो भने छोरीको विवाह दाम्पत्यमा राम्रो हुन्छ, समस्या

0: त्यस्तै चलेको छ। अब रत्न गोबर लगाएपछि त्यसरी राम्रो गर्छ, समस्या आउँदैन। बाबासँग सम्बन्धहरू राम्रो हुन्छ, त्यस्तो नराम्रो हुँदैन। समग्रमा कुण्डली नानीको नराम्रो होइन, राम्रो हो। मान्छे छैन, मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन, शाकाहारी भोजन गर्नुपर्छ यिनले, होइन? त्यो गरिसकेपछि यिनलाई धेरै कुरामा राम्रो र सहज भइहाल्छ, समस्याहरू आउँदैन, चिन्ता नगर्नु है।
1: खानाको लागि
0: यस्तो हो नि त, ग्रहले गर्दाखेरि त्यस्तो भएको हो, होइन? ग्रहले गर्दाखेरि त्यस्तो भएको हो, चिन्ता नगर्नु राम्रो हुन्छ क्या, राम्रो भइहाल्छ, समस्या आउँदैन। रत्न कपाल पाउँछ क्या हामीसँग, हो? त्यो रत्न कपाल एउटा लगाइदिन पाएदेखि राम्रो हुन्थ्यो क्या यिनलाई। अब सल्लाह गर्नु परिवारमा, दिउँसो मलाई फोन गर्नु 10 बजेतिर, अहिले बिहान 10 बजेतिर फोन गर्नु, अनि त्यसपछि तपाईँलाई जानकारी पनि गराउँला, म पढाइ पनि दिउँला, नानीले लगाइदिनुहोस्, यिनको राम्रो भइहाल्छ, समस्या आउँदैन। यिनको विवाहमा, दाम्पत्यमा अलिकति बाह्र आउने ग्रह, स्वास्थ्यमा समस्या अहिलेको लागि आउने ग्रह, होइन? यस्तो कुराहरू परेको छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई गोर्खा जिल्लाबाट, आफ्नो छोरीको विषयमा, नानीको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ। प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर मसँग प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ। कोही बेला आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडा बोल्दै हुनुहुन्छ, नमस्ते। राधे राधे, काँडा बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको भन्नुहोस्।
2: संगीता अधिकारी।
0: संगीता अधिकारी, कसको विषयमा हेर्न चाहनुहुन्छ? जन्मिति भन्नुहोस् त छोरीको।
2: 2075 75 भदौ 17 गते,
0: भदौ 17
2: आइतबार,
0: समय भन्नु
2: 6:26
0: 6:26 जन्म, बिहान कि बेलुका?
2: बेलुका।
0: ल सुन्नुहोस् है, ध्यान दिएर, श्रीमती रामानुजाय नमः। 2075 साल भाद्र कृष्ण पक्षको आइतबार अष्टमी तिथिमा जन्म, वृष राशि, कृतिका नक्षत्रको चौथो ग्रह, नाम आउँदो रहेछ एबाट एकारत्न, एक कुमारी नाम आउँदो रहेछ है। घातकमा परेको छ, तिथिहरू परेको छ यहाँबाट हेर्दा, पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ है। तपाईँको प्रेम विवाह भएको हो?
2: हजुर
0: हो त, ठ्याक्कै देखियो, छोरी पनि त्यस्तै प्रेम विवाह गर्ने गर्छ। हो, प्रेम विवाह गर्नु राम्रो कि नराम्रो? त तपाईँलाई कस्तो लागेको छ, राम्रो भाषा राम्रो छ कि नराम्रो भाषा भनेको?
2: ठिकै छ,
0: ठिकै छ, राम्रो पनि छैन नराम्रो पनि छैन, ठिकै छ होइन।
2: हजुर,
0: नानीको माङ्गल्य परेकै छ, तपाईँले पनि मङ्गलबार,
2: त्यसको लागि के गर्नु पर्छ, त्यो प्रेम विवाहको गर्नलाई?
0: त्यसो रत्न कपाल आउँछ हामीसँग, रत्न कपाल लगाइदिनुहोस्। यसले अलिकति नानीको पेटमा समस्या हुन्छ, पेट दुख्ने, ठुली भएपछि महिनावारीमा समस्याहरू आउने, यस्तो समस्या हुन्छ, यसको लागि पनि काम गर्छ, रत्न कपाल लगाइदिनु पर्छ एउटा। त्यो रत्न कपालले राम्रो गराउँछ, समस्या आउँदैन। नाग दोष परेको छ आंशिक रूपमा,
2: हिजो नाग पञ्चमीको परेर पूजा गर्न पाइन, कहिले गर्नुहुन्छ?
0: अब आउने पञ्चमीमा नगर्ने, अर्को पञ्चमीमा गर्ने। ठिक छ, नानीको ग्रह दशा र अहिले ग्रह, नानीको सिद्धार अर्को चौरामा ग्रह ठिक छ, अलिकति माङ्गलिक परेको छ, छिटो रिसाउने तपाईँ जस्तै होइन, अनि छिटो रिसाउने स्वभावी हुने ग्रहहरू पर्छ, तपाईँ जस्तै हुनुहुन्थ्यो, छोरी त्यस्तै हुने भइहाल्यो नि, हो कि होइन? तपाईँ पनि कम्ती हुनुहुन्न नि त भनेको मैले है। माङ्गलिकको र नागदोषको रत्न कपाल पाउँछ हामीसँग, रत्न कपाल चाहिँ ठ्याक्क अहिले लगाइदिनु भयो, यसलाई पढाइमा ह्याम्पर हुँदैन, पढाइ राम्रो हुन्छ, तेजिलो दिमाग रहन्छ,
2: पढाइ
0: यिनको राम्रो छ, पछि उच्च

यतिको पढाइ राम्रो भन्ने भन्नु भएन, अलिकति तगडा हुनुपर्छ। जमानामा त लटपट पढेर काम छैन, ठुलो क्लासमा जाँदै गएपछि पढाइ खस्किँदै जाने ग्रह छ यिनको, त्यो यिनले एकदम ख्याल गर्नु। रत्न कपड लाउँछ, रत्न कपड लगाइदिनुहोस्, तपाईँको पनि लाउनुहोस् है। ठ्याक्कै त यो लाउनु राम्रो हुन्छ, समस्या आउँदैन क्या है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोरीको विषयमा हेर्नको लागि, दार्जिलिङ जिल्लाबाट फोन गर्नुभएको थियो। तपाईँले पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा सम्पर्क र सहकार्य भने तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिषवास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्मको लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनुसंयोग र ग्रह शान्ति एवं धार्मिक अनुसार दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुबेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: आमा एक गिलास दही खान्न सारे गर्मी हो
3: आमा मलाई दूध है
2: होइन आमा हाम्रो दूध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दूध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेसोक सामाजिक

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड सेवा कनेक्ट आइडियसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि छोड्यो
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
2: खेतमा पानी जमाइराख्ने
1: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: लौ चट्याङ पर्न आँटो सबैजना यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समय बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: होइन दिदी कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
8: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
7: ए दिदी त्यसै म तपाईँलाई डिस्काउन्छु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
8: के हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडेमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 9845509486
9: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेलजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेलजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359।
12: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
13: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लभली कम्प्युटर भरतपुर 20 तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550-52454 98455-20454 इमेल lok.lovely2@gmail.com।
12: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन।
14: हेर्नु न नानीको बाबा, कोठामा छोरी हुँदै बसेको छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझ्नु नि?
15: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझेन छोरी?
14: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त कस्तो छ त, जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
15: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
14: बाबा, हाम्रै बसिङ स्टोनको साधनपुर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
15: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
14: सम्पर्क नम्बर 98550-82997
16: 98550-10997।
17: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

असल पाँच गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: कहाँ जान लाग्नु भयो तपाईँले ट्रोलहरूको लाएर?
1: विदेश जान लाग्यो, विदेश गएर देश कसरी बन्छ?
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ,
1: त्यता यति पैसा यही पनि कमाइन्छ। गाई त पाल्यो अनि तिन वर्षसम्म, तर के गर्नु, ब्याउँदै गएन। अब गरिब नहुँदो रहेछ।

0: मैलापाती हातपात गर्ने लाज लाग्दैन?
1: हजुर हुन्न, मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
1: गर्दिन
2: हजुर।

0: Dabei eine Stunde Montag. Radio Seine 89.8 MHz.
1: सहिनो समय सूचक अहिले बिहानको 9 बज्यो एस 9 एएम
2: सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी छ छौ दिशु 5 मिनेट

खतामा विकसित गर्नुपर्छ भन्ने ढंगले डीपी अरियालले जुन किसिमको सोच बनाउनु भएको छ त्यो कार्यान्वयन हुन्छ कि हुँदैन, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, विशेष गरी सर्वोच्चमा न्यायाधीश नियुक्तिको तयारी गरिएको छ, उच्चका पाँच मुख्य सम्भावित न्यायाधीशहरू चाहिँ सर्वोच्चका न्यायाधीश हुने सम्भावना बढ्दै गएको छ, सर्वोच्चमा न्यायाधीशहरूको अझै पनि नियुक्ति हुन नसक्दाखेरि के काम कारवाहीहरूमा समस्या भएको छ र कतिपय संवैधानिक नियुक्तिहरू पनि नहुँदाखेरि देश र राष्ट्र सञ्चालनमा समस्या भएको छ, कतै सरकार विस्तार त कतै बन्दैछ, प्रदेशहरूमा पनि मिलिजुली सरकार बनाउने क्रम चलि नै रहेको छ, प्रदेश सरकारमा नेकपा एमाले त्यसै गरी नेकपा मिलेर सरकार र सत्ता चलाइरहेका छन् र चलाउने एउटा कसरत गरिरहेका छन्। यसका बारेमा पनि विभिन्न विषयका टिप्पणीहरू आइ नै रहेका छन्। यसका विषयमा पनि आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्नेछौ। नेपाली कंग्रेसको महाधिवेशन असोजमै गर्ने तयारी थालिएको छ, विशेष गरी नेपाली कंग्रेसको संस्थापन पक्षले राष्ट्रिय भेला गर्यो र त्यो राष्ट्रिय भेलाले पनि विभिन्न प्रस्तावहरू पारित गरेको छ। यतापट्टि निर्वाचन आयोग र सर्वोच्चबाट आधिकारिकता पाएको गगन थापा पक्ष अर्थात नेपाली कंग्रेसको संस्थापन पक्षले असोजमै महाधिवेशन गर्ने तयारी गरेको छ। आदरणीय श्रोता, नेपाली कंग्रेस पार्टीको पन्ध्रौं महाधिवेशन असोज 16-19 गतिसम्म हुने दोहोर्याइएको छ। एक सातादेखि जारी केन्द्रीय समितिको बैठकमा सोमबार सभापति गगन कुमार थापाले संवैधानिक व्यवस्था अनुसार पनि महाधिवेशनको मिति सार्न नमिल्ने र नसर्ने बताइसकेका छन्। विशेष महाधिवेशनमा सहभागी नभएको पक्षले राजधानीमा गरेको भेलाका निर्णयको अर्थ र औचित्य नभएको जिक्र गर्दै थापाले पार्टीका नेता र कार्यकर्तालाई अलमल नगरी ओडा अधिवेशनमा लाग्न समेत आग्रह गरेका छन्। अब कंग्रेसको भविष्य के हुन्छ, अब कंग्रेस कतातिर जान्छ? शेरबहादुर देउवा पूर्व सभापतिले भनेको कुरा म हिन्दू हुँ हिन्दू हुँ हिन्दू हुँ भनेर किन प्रष्टीकरण दिनु पर्यो? उहाँ हिन्दू हो कि होइन भन्ने कुरा नेपाली जनतालाई थाहा थिएन? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति पछि संसदमा आउन सभामुखले मिति नै तोक्नुपर्ने स्थिति आएको छ, यो कुरा जानकारी गराइसकेका छौ। एमसीसी मिनिमम च्यालेन्ज कम्प्याक्ट एवं कर्पोरेशनको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमा रोकिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अब एमसीसीलाई कुन ढाँचामा लैजान्छन्? हिजो एमसीसी ल्याउनका निम्ति भित्राउनका निम्ति डाक्टर स्वर्णिम वाग्लेले जुन किसिमको प्रयत्न गरेका थिए आज उनी अर्थमा छन् र एमसीसीको अवस्था के हुन्छ? अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद 1 वर्ष थप्न गरिएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमा अमेरिका पठाउन ढिलाइ भएको छ। सम्झौता अनुसार परियोजनाहरू कार्यान्वयनमा गएको 5 वर्ष अर्थात 13 भदौ 2085 भित्र सम्पन्न गरिसक्नुपर्नेछ, तर आयोजनाहरूमा विभिन्न अवरोध देखिएको भन्दै म्याद थप्न पहल भएको छ। अब एमसीसी के हुन्छ, एमसीसीका विषयमा पनि विवादै विवादका विषयमा पारित भएको एमसीसीको विषयको पनि आज हामी चर्चा गर्न चाहन्छौ नेपाली बसमा। आदरणीय श्रोता, अब राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय चुनावमा होमिएको छ, संसदमा आइस ब्रेक भएको छ, सरकार व्यवसाय बीच सहमति भएको छ, आन्दोलन स्थगित भएको कुरा आएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसाय संघ बीच संघले उठाएका 15 बुँदे मागका सम्बन्धमा सहमति भएको बताइएको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्दैछौ र विशेष गरी शिक्षकहरू पनि अब भदौमा आन्दोलन गर्ने तयारीमा छन्। नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको तयारी थालेको छ, उनीहरूले आफ्ना विभिन्न माग र मुद्दा राख्दै आन्दोलन गर्ने तयारी गरेका हुन्। आजको नेपाली बसमा यो विषय पनि उठ्नेछ, छोटो विश्राम लिन्छौ, विश्रामपछि हामी पुनः उपस्थित हुनेछौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको माइक्रो पात्र तपाईँका लागि सधैँ सजिलो सधैँ सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सधैँ छ। हेलो विश्वमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा अन्तिम टुर होम इन्टरनेट
1: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता नयन सिंह मर हुनुहुन्छ। मरजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार छिन्जी, धन्यवाद।
1: अब नेपाली कंग्रेसको अहिलेको अवस्थाको बारेमा त अब तपाईँ पनि जाहेर हुनुहुन्छ, जनताहरू पनि जाहेरै छन्। अब नेपाली कंग्रेसको महाधिवेशन असोजमै गर्ने 16-19 गतेसम्म भनेर नेपाली कंग्रेसको केन्द्रीय समिति बैठकले दोहोर्याएको छ। समयमै मिल्ला नि, समयमै हुन्छ होला महाधिवेशन त होइन?
2: नेपाली कंग्रेसभित्रको आन्तरिक अन्तर्द्वन्द लामो समयदेखि चलिरहेको यहाँ देख्नु भएको छ। म त 2-3 महिनादेखि नै पार्टीको समग्र आन्तरिक एकताका लागि आफूले सक्ने सम्पूर्ण रूपले कोसिस गरिरहेको छु। नेतृत्व तहलाई, साथीहरूलाई, अनि तल्लो स्थानीय तहका साथीदेखि केन्द्रीय साथीहरूसम्मलाई पनि सम्पर्क गरेर पार्टीको एकता बताउनु जरुरी छ। एकताबद्ध पार्टी नै आजको आवश्यकता हुन लागिरहेको छु। त्यस कारणले सबै जे जति नेपाली कांग्रेसको काम कार्यवाही हुने हो, नेपाली कांग्रेसको आन्तरिक संगठनको भविष्यलाई ध्यानमा राखेर पार्टी अगाडि बढाउनु पर्छ र यो पार्टीभित्र समझदारी कायम गर्नुपर्छ भन्ने विषय आजको अहम विषय जस्तो लाग्छ मलाई।
1: अब नेपाली कंग्रेसलाई कसरी एकताबद्ध बनाउने, कसरी मिलाउने, तपाईँले संस्था पनि इतर पक्षको राष्ट्रिय भेला हेरिहाल्नुभयो 3 दिनसम्मको 29, 30 र 31 गतेको त्यो भेलाले पनि विभिन्न प्रस्तावहरू पारित गरेका छ। स्वयं पूर्व सभापति सभापतिकै नेम प्लेटको हैसियतमा चुनदेवीमा बसिसक्नु भएको छ होइन? उहाँले त अब त आफू हिन्दू नै हुँ भनेर चाहिँ घोषणै फेरि गरिदिनु भयो जनताका माझमा, भन्दा कंग्रेसलाई एक ढिक्का हुन्छ यसरी? कंग्रेस एक ढिक्का बन्छ महेन्द्रसिंहजी?
2: पार्टीको आन्तरिक एकताका लागि आज कुर्बानी दिनुपर्ने बेला हो। आज कसैको हर्ष दम्भ कुनै पनि तपाईँले भन्ने गरेको संस्थापन होला अथवा विस्थापन होला अथवा इतर होला अथवा भित्र होला, कसैको पनि पार्टीभित्र एउटा स्थानीय लेभलमा काम गर्ने साथीले लामोसँग हाम्रो अग्रजले 30-35-40-50 वर्ष काम गरेको पार्टी हो। यहाँ देशको रूपान्तरणका लागि, देशमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि र जनताको वार्ड तहका होलान् टोल तहका होलान् ती जनताको समृद्धिमा पार्टीको नेतृत्व गरेर स्थानीय चुनाव जितेर काम गर्ने इच्छा जोस जागर भएर वेकिङ बसेर तमाम नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू लाखौं छन्, 8 लाखभन्दा बढी त हामीले क्रियाशील बनाएका छौँ। त्यसकारणले केन्द्रका 2-4 जना मान्छेहरू, केन्द्रको मैले लेखेका छु, म त बारम्बार भन्दैछु कि 99.9% नेपाली कांग्रेसका समग्र नेता कार्यकर्ता र यसका शुभचिन्तकहरू आज नेपाली कांग्रेसको आन्तरिक एकता मजबुत हुनुपर्छ भन्ने पक्षमा छन्। तसर्थ 0.1 भन्नु भनेको करिब होला 4-5 हजार जना मानिसहरूले पार्टी छुटाउने कोसिस गरेर, पार्टीलाई अलग थलग बनाउने कोसिस गरेर आफ्नो नेतृत्वमा आफ्नो नेतृत्वलाई भविष्यका लागि फेरि स्थापित गर्न सक्छौ कि सक्दैनौ भन्ने चिन्ता राखेर, केही संस्थापन होला केही विस्थापन होला, दुईटैतर्फ यो चिन्तन राखेर बोकेका साथीहरूको मात्रै यो पार्टी होइन। त्यस कारणले पार्टीको एकता बचाउनु प्रयासमा छौँ र पार्टीको एकता बचाउनु पर्छ। पार्टीको एकता खोल्नेलाई सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकर्ता र यसका शुभचिन्तकले नजिकबाट हेरेका छन्।
1: अब पार्टीलाई एक ढिक्का बनाउने प्रयत्न कसले गर्यो, कसले खलबल्याउने दिशातर्फ अगाडि बढ्यो? पार्टीको जिम्मेवार नेता, 5 पटकको प्रधानमन्त्री, 2 पटकको पार्टी सभापति हङकङबाट स्वदेश फिर्ती हुनुभयो, उहाँलाई राम्रै स्वागत भयो जस्तो लाग्छ एयरपोर्टमा। तर उहाँले त अब सक्रिय राजनीतिको संकेत पो देखाउनु भयो नि त फेरि होइन?
2: उहाँले सक्रिय राजनीतिको संकेत देखाएको नदेखाएको तपाईँले आफैले बुझिराख्नु भएको छ, मैले धेरै भन्नु परेन। तर एउटा कुरा सत्य चाहिँ
1: तपाईँले के बुझ्नुभयो पछिल्लो समयको
2: उहाँ चाहिँ मैले त्यो बुझ्दै थिएँ, धेरै बुझ्नुभन्दा पनि भएको घटना कस्तो देखिन्छ भने उहाँ विदेशबाट उपचार गरेर फर्किने क्रममा एयरपोर्ट आइसकेपछि जुन सम्मानका साथ हजारौं नेता कार्यकर्ता शुभचिन्तक उहाँलाई आफ्नो नेताको स्वागतका लागि एयरपोर्ट पुगे. त्यो भनेको नेपालको इतिहासमा चान्चुनै मान्छेलाई मात्रै हुने विषय हो. तपाईँले मलाई दिन जस्तो लागे पनि त्यति मान्छे माया गएर त्यहाँ पुगेको अवस्था थियो. तर मैले चाहिँ मेरो कुरा मैले के भनेको थिएँ कि उहाँको सचिवालयलाई र पार्टीका चाहिँ केही सिनियर जो नेताहरूले भेला आयोजना गर्नुभएको थियो उहाँलाई विभागमा पाउनुपर्ने विषय छैन. उहाँलाई कम्तीमा चाहिँ विभागभन्दा माथि राख्नुपर्छ. एयरपोर्टमै केही कुरा सम्बोधन गरेर उहाँसित घर गयो भने भोलिको दिनको 29 गतेको भेलामा पनि उहाँ प्रमुख अतिथि बन्नुपर्ने जरुरत छैन. किनकि एकातिर सर्वोच्च अदालतले निष्ठा दिएको अवस्था छ, अर्कोतर्फ उहाँको इमेजमाथि अलिकति बढोत्तरी भएको छ. उहाँलाई चाहिँ सबैले असल मान्छे हो या देशभित्र त्यत्रो एनजी मुभमेन्टको बेला समस्यामा पर्नुभयो त्यत्रो कुटपिटको र उहाँको स्वागतमा जानुपर्छ भनेर जुन सम्मान गर्नुभएको छ त्यसलाई त्यो सम्मानलाई कायम गर्नका लागि अहिले चाहिँ पार्टीभित्रका आन्तरिक विवादहरूभन्दा उहाँलाई माथि राख्ने र कुनै एउटा अम्रेला छाता त चाहिन्छ सङ्गठनमा. पार्टीको एकताका लागि पार्टीको समग्र आन्तरिक एकता मजबुत गर्नका लागि हामीसँग अहिले अभिभावक थिएन. उहाँ आइसकेपछि यसको अभिभावकको चाहिँ पूर्ति हुन्छ भन्ने मैले कुरा गरेको हो. अब साथीहरूले मान्नु भएन, सुनदेवी सङ्घर कार्यालय पनि पुर्याउनुभयो, सभापतिको नेम प्लेट पनि लगाउनुभयो र भेलामा पनि अब उहाँ प्रमुख अतिथि भएर जानुपर्ने स्थिति सिर्जना गर्यो. अब यसका बावजुद पनि अझै पनि पार्टी एकताका लागि उहाँ नै प्रमुख प्रथम लिए हो. किनकि सिनियर लिडर उहाँ जतिको सिनियर लिडर पार्टीमा छैन र उहाँ जतिको अनुभव उहाँहरूको क्षमता भएको लिडर पनि पार्टीमा छैन र पार्टीको आफ्नो जीवनको उच्चार्धमा अहिले पार्टी मिलाउने सन्दर्भमा सर्वेन्द्र शेर यादव जोगाको ठूलो योगदानको अपेक्षा हामीले गरेका छौँ. अझै पनि तपाईँले उहाँको चाहिँ आगामी गतिविधि पार्टीको एकताका लागि थप क्रियाशील रहन्छ भन्ने हामीलाई विश्वास छ. अब अर्कोतिर संस्थापन पक्षको जिम्मा पाएका साथीहरू जहाँ म समेत पनि चुनाव लड्नु गए र अदालतले निर्णय दिइसकेको
1: सभापतिले पनि क्लियर भन्नुभयो नि त होइन, चुनाव लड्न जाँदाखेरि टिकट लिँदाखेरि होइन तपाईँको बारेमा उहाँलाई पनि दिनुपर्छ भनेर कसैले भनेनन् दाई, आफै आफै टिकट लिएर गएकै हुन्. चुनावमा टिकट जाँदाखेरि तपाईँले कसैले पनि उहाँ यस्तो भनेर भनेनन् दाई भनेर सभापतिले स्पष्ट भन्नुभयो.
2: मैले धेरै कुरा यो वाद विवादमा किन गएन कि पार्टीको एकता होस् भन्ने सानो भए पनि सदस्य भएको व्यक्ति भएको कारणले मैले अहिलेका सभापति र पूर्व सभापतिका बारेमा मैले धेरै कुरा गरिनँ. सर्वोच्च अदालतमा निर्णय प्रक्रिया अगाडि बढाएछ, उसले आफ्नो काम गर्ला र सर्वोच्च अदालतको निर्णय प्रक्रियालाई कुनै पनि किसिमले प्रभावित पार्नु हुँदैन, त्यसले निष्पक्ष न्याय सम्पादन हुँदैन भन्ने कुरामा हामी विश्वास राख्ने राख्नु भने भोलि त्यो कुरा आफै होला. तर हिजो सर्वोच्च अदालतको निष्ठा आइसक्नुभन्दा अगाडि नै पार्टीको एकता पार्टीको सभापतिले सम्पन्न गरिसक्नुपर्ने स्थिति थियो. दुर्भाग्यवस्तु हुन सकेन. हामीले विभिन्न फोरममा विभिन्न चरणमा यो विकल्प त्यो विकल्प त्यो विकल्प भनेर कति कि हामी कोही किसिमका केन्द्रीय सदस्यहरू त छोड्नका लागि तयार. पाँच सात दिनमा सायद सिनियर लिडरहरू पनि बस्नु हुँदैन थियो. पार्टी सभापति विधानमा 111 हात राख्न सकिँदैन विधान दिएन भन्दाखेरि हामीले त्यो अप्सन पनि अगाडि राखेका थियौँ. शेखर कोइराला लगायतका नेताहरूले एउटा संयन्त्र बनाउने, अहिलेको केन्द्रीय समितिलाई यथावधि राख्ने, संयन्त्रले महाधिवेशनको काम कारवाही गर्ने र संयन्त्रमा सभापतिको बहुमत रहने भन्ने कुरा पनि राखेका थियो. अनि हामी सँगसँगै सिनियर नेताहरू जो चुनदेवीको क्रियाशील हुनुहुन्थ्यो उहाँहरूलाई अब 3 महिना मात्रै महाधिवेशनको छ, किन अहिले भागभन्दा खोज्ने? भोलि महाधिवेशनमा त विजय विजय भएर आयो भइहाल्यो भनेर केही पनि नखोजिकन निष्पक्ष महाधिवेशनको वातावरण बनाउनु पर्छ भनेर उहाँहरूलाई पनि हामीले कुरा राख्या र सभापति स्वयंलाई हामीले भेटेर पार्टीको समग्र वृहत्तम एकताका लागि हिजो माओवादीलाई त हामीले अन्तरिम संविधानका माध्यमले क्रियाशील दिएको सन्दर्भ छ. शान्ति प्रक्रिया स्थापना हुने बेला आफ्नै पार्टीभित्रका साँच्चीकै आधा साथ त गएका थिएनन् विशेष महाधिवेशनमा. विशेष महाधिवेशन र नियमित महाधिवेशनको यो हल्वालाई बन्द गर्नका लागि सबैको पार्टी र सबैको महाधिवेशन बन्दका लागि त सबैको समायोजन प्रक्रिया गर्न सक्यो भने त्यो पनि राम्रो हो भनेर हामीले 4-5 विकल्प उहाँको अगाडि प्रस्तुत गरेका हौँ र तपाईँलाई पनि थाहा छ. अब यहाँ उहाँ त्यति बेला उहाँले हुन्छ भन्नुभयो के कारणले रोकियो थाहा भएन, तर त्यही बीचमा मिल्ने क्रममा हुँदाहुँदै सर्वोच्च अदालतको पुनरावलोकनको निश्चय आएको छ. निश्चय आइसकेपछि परिस्थिति भिन्न भएको छ. हिजो एउटा पक्ष मिल्न तयार थियो, अर्को पक्ष थिएन, त्यसपछिको अदालतको निर्णयपछि एउटा पक्ष तयार भयो अर्को भएन। अब आज दुईटै पक्षले पोजिसन लिएको अवस्था छ, दुईटैले आफ्नो आफ्नो विजयको उन्मुख आफ्नो वातावरण,
1: सभापतिले पनि अस्ति भेलामै भन्नुभयो हामीले न्यायालयको विश्वास छ, न्यायालयले न्याय दिन्छ भन्नेमा म विश्वस्त छुसम्म भन्न भ्याउनु पनि
2: त्यही भने नि त। अब आज सबैलाई न्याय आफैले पाउने भन्ने एक खाले मनुष्य बढेको त्यसले चाहिँ विश्वास बढेको जस्तो देखिन्छ।
1: कंग्रेसले न्याय पाओस् नपाओस् तर व्यक्तिले न्याय खोजिरहेछन् नि त अहिले।
2: मेरो कुरा चाहिँ के भन्नुहुन्छ भने सर्वोच्च अदालतको निर्णय आउनु अगाडि नै नेपाली कंग्रेसको आन्तरिक यो उन्जन छ, यो उन्जनलाई समाधान गर्नुपर्छ र पार्टी एकताबद्ध बनाएर अगाडि बढ्नुपर्छ। यसमा कसैले मेरो गोरुको बाह्रै काका भनेर गएर केही अवस्था छैन। मैले बारम्बार यहाँलाई भन्ने गर्छु, राष्ट्रिय जनमोर्चाको केन्द्रीय सभापति भएर अनि मजदुर किसान पार्टीको केन्द्रीय महामन्त्री भएर केन्द्रीय महासचिव भएर खासै मान्छेलाई काम गर्ने जाँगर अहिले चाहिँ छैन, किनकि सांसदहरूको संख्या एउटा त छैन। भनेपछि किन त्यो पार्टीमा बसेर केही असल भएर काम गर्ने इच्छा हुन्छ मान्छेलाई, तपाईँलाई होला मलाई होला। यस कारण बलियो पार्टी निर्माण नै आजको ठुलो कुरा हो, काङ्ग्रेस पार्टीको स्ट्रक्चर कब्जा गर्ने कुरा, यसको चाहिँ जो संरचना कब्जा गरेर मात्रै हुँदैन, जनताको मन मस्तिष्कमा पार्टी भिजाउनका लागि त पार्टीका चाल चरित्र र चेहराहरू राम्रो हुनु पर्यो। म यहाँलाई भन्नुपर्छ, चाल चरित्र र चेहरा त्यो राम्रो हुनु पर्यो र पार्टीको आन्तरिक एकता संगठन बढी हुनु पर्यो। त्यसका लागि लिडरसिपले बढी जो नेतृत्व तहमा अहिले बसेका छन् उहाँहरूले दुईटैतिरका आदरणीय नेताहरूले यो सम्झिनु जरुरी छ। उहाँहरूलाई के लाग्नु भयो कि नेतृत्व हामी मात्रै हो भन्ने लाग्नु भएन, 8-9 लाख क्रियाशील भएको पार्टीमा उहाँको जस्तो योगदान दिएको, उहाँको जस्तो चाहिँ क्षमता प्रदर्शन गर्न सक्ने मलाई लाग्छ हजारौं नेता कार्यकर्ता छन् काङ्ग्रेस पार्टीमा। तर समयवश कहिले काहीँ लकको कारणले भन्नुहोस् अथवा समयको कारणले कोही साथी कतै पुग्यो कोही कतै पुग्यो त्यो अलग कुरा छ। शेरबहादुर देउवाको कलिक्स पनि त्यत्तिकै छन्, नवीन थापाजीको कलिक्स पनि
1: अब चाहिँ पार्टी त मिलाउनै पर्छ भन्ने लाइनमा नेपाली कंग्रेसका धेरै नेता कार्यकर्ताहरू देखिन्छन् होइन, मिलाउनु पर्छ भन्ने पनि छ, फेरि एकले अर्कालाई चाहिँ धारियात लाउने प्रवृत्ति पनि देखिया नै छ। अब यहाँ त क्लियर कुरा के भयो भने नि, अब त नेपाली कंग्रेसको विधानले हिन्दू राष्ट्र सहित हिन्दू म हुँ भनेर चाहिँ त घोषणा गर्दैन होइन, धर्मनिरपेक्षताकै विषयमा वकालत गर्छ। नेपाली कंग्रेसका केही व्यक्तिहरूले चाहिँ हिन्दूका पक्षमा वकालत गरेका थिए, अस्ति शंकर भण्डारीजीले मसँगै भन्नुभएको थियो हिन्दू राष्ट्र सहित राष्ट्रसत्ता को चाहिँ पक्षमा वकालत गरिएन भने देश नै कोल्याप्स हुने स्थितिमा रहन्छ, हामीले चाहिँ अब राष्ट्रसत्ता नै ल्याउनुपर्छ यो देशमा भनेर उहाँले स्पष्ट रूपमा भन्नुभएको छ भने, अब यो कंग्रेस भन्दा पनि इतर पक्ष त अलिकति फरक सिद्धान्तमा गइसकेको जस्तो लाग्दैन तपाईँलाई?
2: मलाई के लाग्छ भने मैले तपाईँसँग दुई तिन महिना अगाडि पनि कुनमा भनेको थिएँ, अनवान्टेड कमिटमेन्ट भन्छ क्या यसलाई, कि देशभित्र के बाहिर देश बाहिर सम्बन्ध राख्दाखेरि नेपालको राजनीतिमा आफूलाई केन्द्रबिन्दु राखेर अनवान्टेड जो कमिटमेन्ट हुन्छ नि, जो समयले मागेको हुँदैन, जस्तै अन्तर्राष्ट्रिय सम्बन्ध गर्दाखेरि त्यहाँ मागेको हुँदैन, हामी हाम्रो केही निस्वार्थका लागि त्यो काममा लागिरहन्छौँ। अब हिजो पनि हामी हुन् त एकतलौँ, तर धेरै कुरा लिडरसिपले भन्यो हामी थाहा पाएका थिएनौँ। बिपी कोइरालाले त नेपालमा त नेपालको पोलिटिकल सिस्टममा कस्तो कस्तो हुनुपर्छ भनेर जुन जुन मान्यता स्थापित गर्नुभएको थियो, त्यो मान्यता हामीले 67 सालमा भङ्ग गरेको हो, कि तपाईँले मैले मेधाधिकारी भन्नुपर्छ संवैधानिक जातन्त्र सहितको कुरा होला अथवा केही अरू विषय होला, तर आजको त्यसलाई कस्तो हुन्छ कि एउटै मान्छेको जीवनमा एउटै देशको जीवनमा कहिले काहीँ एउटा कुरा प्रयोग गरिएको एउटा कुराले धेरै फाइदा नहुने र अर्को विषयले धेरै फाइदा हुने भयो भने जनताका फाइदाका लागि देशको फाइदाको लागि केही नयाँ कुरामा जान सकिन्छ। तर आज त्यो परिस्थिति बनेको सन्दर्भ छ जस्तो मलाई लाग्दैन। 72 सालको संविधान बन्ने बेला त्योभन्दा अगाडिको करिब 56 तपाईँको चाहिँ 61-62 नेपाली जनताले कस्तो किसिमको सफल बिहोरेका थिए, माओवादी आन्दोलनका नाममा माओवादी हिंसाको नाममा देश द्वन्द्वग्रस्त थियो, त्यत्रो त्यो बेलाको जम्मा धेरै टाइमै भएको छैन, 12-15 वर्ष अगाडि कुन अवस्थामा थियौँ? तपाईँ तपाईँको जिल्ला जोटी जान सक्नुहुन्थ्यो, म ढलङ्गा जान सक्नुहुन्थ्यो, साथी इलामको साथी झापाभन्दा अगाडि बढ्न सक्नुहुन्थ्यो। त्यो परिस्थितिबाट देशलाई निकास ल्याएर तत्कालीन अवस्थाको एउटा तत्कालीन परिवेशको निकास निकाल्नका लागि यति कमिटमेन्ट भएको जस्तो लाग्छ मलाई। र सबै नेताहरू तपाईँ हामी सडकका आन्दोलनकारी थियौँ, नेताहरू त्यसको डिसिजनकर्ता थिए। अब आज चाहिँ देश चाहिँ यी सबै विषय मागिरहेको थियो कि थिएन भन्ने कुरामा बहस गर्नु जरुरी थियो, नेपालमा अरू पनि पार्टी छन्, पार्टीका बीचमा समन्वय जरुरी थियो होला, जनताका पूर्वमा जनताको विचार सुन्नु पनि जरुरी थियो होला। मतलब हठातमा कुनै पनि क्रियाकलापतर्फ हामी अगाडि बढ्यौँ भने समस्या हुन्छ। र मैले यहाँलाई शुक्रलाई के भन्नुपर्छ भनेपछि, त्यो हिंसामा गएको नेपाल 17,000 करिब करिब हामी कति नेपालीको चाहिँ आहत भएको भन्ने हामीसँग रिपोर्ट हामीले कहिलेकाहीँ भन्छौँ, बढी पनि होला कम पनि होला। अब त्यहाँबाट शान्ति प्रक्रियामा आजको नेपाल बनाउनका लागि जुन कुनबानी गरियो नि, त्यो संविधानले केही कुराहरू चारवटा कुरा कमिटमेन्ट गरेको छ। धर्मनिष्ठताको कुरा गरेको छ, संहिताको कुरा गरेको छ, गणतन्त्रको कुरा गरेको छ, र समावेशिताको कुरा गरेको छ। चारवटा विषय हाम्रो पुरानो संविधानमा भन्दा नयाँ संविधानमा हामीले स्थापित गरेका विषय हुन्। अब यो चारवटा विषयमा हामीले थोरै चलाउँदै गर्दाखेरि अरू जम्मै यदि विषयवस्तुहरू बुमल्याङ भयो, प्रदीप गिरीले भन्नुहुन्छ पेन्डोरा बक्स, त्यस्तो भयो भने हामीले के गर्छौँ, त्यो चिन्तन त्यो मिलनका साथ नेपाललाई अत्यन्तै बडो चलाकीपूर्ण बडो संवेदनशील पूर्वक तरिकाले अगाडि बढाउनु पर्ने जरुरत छ। आज सरकार पनि त्यसमा चिन्तित हुनुपर्छ र नेपालको राजनीतिक दलहरू पनि चिन्तित भएन भने नेपालको आज हामीले भन्ने गरेको नेपालको राष्ट्रिय अस्मितादेखि लिएर नेपालको राजनीतिक प्रणालीदेखि लिएर नेपाली जनताले विभिन्न आयाममा फेरि दुःख पाउनुपर्ने अवस्था हुन्छ। राजनीतिक दलका नेताहरू त कतै जेल बस्लान् अथवा विदेश जालान्, त्यो कुरा अलग भयो, तर जनताले दुःख पाउँछ। आज युक्रेनले पाइरहेको दुःख
1: भनेपछि अब धर्मको अब अन्तिम सबै विकल्पहरू सकिसके पछाडि धर्मको राजनीतितर्फ उन्मुख भएको देखियो होइन त?
2: मैले त्यसलाई तपाईँको भनाइअनुसार त मैले भनेन, तर मैले यहाँलाई भने कुनै पनि विषय परिपक्व हुनु चाहिँ जरुरी छ, हठात भन्दा पनि परिपक्व भयो र यसको विश्लेषण सहित अब त्यो यसले राम्रो काम गर्छ भन्ने भयो भने जनताको पक्षमा हित हुने कुरा नगर्न सक्ने विषय होइन। जनताकै शासन प्रणाली हो प्रजातन्त्र भनेको, यस कारण जनताको राय, जनताको सम्मतिका साथ कुनै मूल्य अथवा कुनै संविधानको परिवर्तन अथवा कुनै विधानको परिवर्तन हामी गर्न सक्छौँ त्यो नगर्ने भन्ने होइन। तर आजका दिनमा त्यो चिज त्यो विषय परिपक्व भइसकेका थियो कि थिएन, त्यो नेचुरल भइसकेको थिएन, त्यसले कस्तो काम गर्छ भन्ने कुरा चाहिँ बडो असल जसो असल नियतका साथ त्यसको चाहिँ विश्लेषण गरेर मात्रै अगाडि बढ्न सकेन भने मैले भने मा जन नेताहरू त एक ठाउँमा होलान्, तर जनताले सफल गर्छन्, जनताले दुःख पाउँछ। हिजो जनताले गाउँको बस्ने जनताले ओलाङचुङ गोलामा बस्ने एउटा दाई एउटा दिदीले दुःख पाएको हो नि, बैतडीको किनार महाकाली किनारमा बस्ने एउटा साथीले दुःख पाएको हो नि, अनि वीरगञ्जमा बस्ने एउटा दाई दुःख पाएको हो नि, त्यसै गरी सोलुमा बस्ने एउटा अर्को काकीले अन्तिमै दुःख पाएको हो त नि। माओवादी द्वन्द्वमा त्यत्रो सफर गरेको मुलुकलाई यो 12-14-15 वर्षमा बेचिन त हुँदैन नि त। धेरै कुरा विषय छन्, यसको छलफल यसको चाहिँ कुनै पनि कार्य सम्पादन गर्दाखेरि जनतालाई केन्द्र बिपी कोइरालाले भन्नुभएको विषय चाहिँ अत्यन्तै महत्वपूर्ण कुरा छ। जनतालाई केन्द्रबिन्दुमा राखेर कुनै पनि गरिने निर्णयले मात्रै देशका लागि त्यसले हित गर्न सक्छ, होइन भने जनताको रायलाई हेरिएन भने त्यसले दुःख पाउँछ। तसर्थ मैले तपाईँलाई भन्नुपर्छ, परिवर्तित छ संविधान, परिवर्तित छ विधान, परिवर्तित छ शासन प्रणाली पनि कहिलेकाहीँ परिवर्तन भएर आउँछ। हामी त खै लोकतान्त्रिक प्रणालीभन्दा बाहिर जाँदैन भन्छौँ, तर त्यो जम्मै कुरा जनताको इच्छा, जनताको इच्छामा, जनताको इच्छामा, जनताको भर्डिक्ट, जनताको जनादेशमा मात्रै त्यसले काम गर्न सक्छ, अन्यथा काम गर्दैन।
1: हस्, नयन सिंह महर्जी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
2: धन्यवाद। सञ्जीव
1: पाउँछु नेपाली कंग्रेसका नेता नयन सिंह महर, आदरणीय श्रोता नेपाली फर्स्टमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: त्यसबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: ए भतिज, त एकाएक शाकाहारी भइसे कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैन कमजोर भइन्छ र? बजारमा जति पनि ताजातिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुपको उत्पादन।
2: आहा, राधा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।

0: सर्वाधिक डाउनलोड गरिएको मात्र पात्र तपाईँका लागि सधैँ सजिलो सधैँ सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। हाम्रो बेसमा नेकपा एमालेका नेता राजेन्द्र गौतम हुनुहुन्छ। गौतमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद धन्यवाद।
0: अब पहिले झोले अहिले आवारा, यो के भएको नेकपा एमाले भित्र?
1: अध्यक्षको स्टाइल अफ प्रेजेन्टेसन हो भनेर बुझ्नुहोस् न।
0: अब हुन त झोले भने पनि ठिक छ, आवारा भने पनि ठिक छ, होइन जे भने पनि ठिक छ, होइन अध्यक्षको मुखबाट बाणी निस्किसके पछाडि
1: होइन। अब शब्दहरू राजनैतिक हुन्, अर्थहरू त्यसले राजनैतिक बोकोस् भनेर अपेक्षा गर्ने कुरा आफ्नो ठाउँमा हुन्छ। तर अब तपाईँ सुने जस्तै मैले पनि मिडियामा पढेको हो कि जुन शब्दहरूको संयोजन र संश्लेषण गर्ने काम हो, त्यो चाहिँ त्यति मर्यादित शब्दहरू चाहिँ हुन् भन्ने मान्छेहरूले चाहिँ त्यसलाई स्वीकार गरेनन्। कुरा चाहिँ त्यति मात्रै हो।
0: नेपाली वृहत शब्दकोशका अनुसार आवारा शब्दको अर्थ घर गृहस्थीको ठेगान नभएको निष्फिक्री, बिना काम यताउति डुल्ने घुम्ने, घर परिवार र समाजको कुनै प्रवाह नगर्ने अलमत्त, यस्तो हुँदो रहेछ क्या शब्दकोशमा।
1: त्यही मैले अघि भनिहालेँ नि, त्यसलाई अत्यन्त मर्यादित, अत्यन्त राजनैतिक टर्मिनोलोजी प्रयोग गरेर पनि त्यो भन्न खोजेको गैर जिम्मेवार भनेर भन्न खोजेको हो भन्ने मलाई आभास हुन्छ। अब नेपाली शब्दकोशले त्यसलाई कुन ग्राभिटीका छ, कुन गहिराई र तात्परेका छ, त्यसको व्याख्या गरेका छ आफ्नो ठाउँमा छ। तर यति चाहिँ भन्न सकिन्छ कि नेतृत्वको त्यो उपल्लो तहबाट व्यक्त हुने विचार र प्रयोग हुने शब्दहरूको ग्राभिटीको माग गर्छ, आम पिपुलले माग गर्छ, मिडियाले माग गर्छ, कार्यकर्ताले पनि माग गर्छ। ती शब्दहरू अत्यन्त महत्वका, राजनीतिक महत्वका, सौन्दर्यका शब्दहरू हुन् भन्ने चाहिँ अपेक्षा गर्न पाइने हो। सबैले त अपेक्षा गर्ने नै भए, तर अभिव्यक्ति शब्दहरू आज तपाईँले मिडियाले जसरी च्यापच्याप समात्नु भएको छ, अरूहरूको पनि मनमा भिजेको छ।
0: अब नेकपा एमाले
1: अनुमति हुनुपर्छ अहिले यसरी भन्यो यसको बारेमा।
0: नेकपा एमाले भित्र यो समूहमा पर्ने को हुन् माथिल्लो हाइट पोस्टमा चाहिँ?
1: हजुर,
0: नेकपा एमाले भित्र यो समूहमा, आवारा समूहभित्र को पर्छन् त्यसो भए सचिवालयमा?
1: अब त्यसको विश्लेषण गर्ने अथोरिटी म होइन, को हुन् को होइनन् त्यो शब्द चाहिँ त्यहाँनिर फुटिङ गर्नु कति उचित थियो, त्यसको अर्थ ग्राभिटी के राख्छ भन्ने विषय हो। विश्लेषण गरेर व्यक्त भएका विचारहरू हुँदा त एउटा ठाउँमा हो, तर त्यसको को हुन् कि होइनन् भन्ने चाहिँ त्यसको व्याख्याता पनि म होइन, अन्तिम व्याख्याता पनि म होइन। तर त्यस्ता अराजनैतिक सन्दर्भहीन शब्दहरूको प्रयोग चाहिँ नहुनु राम्रो हुन्छ भनेर बुझ्न चाहिँ सकिन्छ।
0: अब नेकपा एमालेको विवाद पनि होइन, नेकपा एमाले भित्रका चाहिँ अलिका मतभेदहरू पनि, अब नेकपा एमाले त अहिले सुदृढ के भन्छ यो प्रदेश सरकारमा नेकपा र नेकपा एमाले एउटै ठाउँमा आएको विषय पनि छ, सँगै स्वर्ग सँगै नर्कको यात्रा अब तय हुन्छ कि यो अन्तिम घडीमा भन्ने खालका विचार विश्लेषणहरू पनि भइ नै रहेका छन्। के हो यो एमालेको खास विवाद, के हो एमालेको नेतृत्वमा विवाद किन? अब वैधानिक तरिकाले होइन एघारौं महाधिवेशनबाट आएको नेतृत्वलाई चाहिँ टपक्क टिपेर तजा भन्न सकिने कि नसकिने, के हुँदैछ पार्टीभित्र?
1: होइन, अब यस्तो हो, यो नेकपा एमालेभित्र संगठन विचार निर्माण कार्यशैली कार्यपद्धतिका या नेतृत्व निर्माण त्यस्तो प्रणाली लगायतका विषयहरूमा अनगिन्ती समस्याहरू छन्। त्यसलाई स्थितिपूर्वक पारदर्शी ढंगले अगाडि बढाउने सन्दर्भमा पार्टीमा बहस हुनु, छलफल हुनु, अन्तर्क्रिया हुनु, मान्छेहरूले मत बनाउनु, मत विभाजित हुनु, त्यो सामान्य प्रक्रिया हो भनेर बुझ्नुपर्छ. समस्या रहित कुनै पनि पार्टी हुँदैन. तपाईँले संगठनात्मक क्षेत्रमा उत्पन्न समस्याहरूको समाधान पनि, वैचारिक क्षेत्रमा नयाँ एजेन्डा, नयाँ नारा, नयाँ गन्तव्यहरूको निर्माण गर्ने कुरामा पनि, हाम्रा दैनिक कार्यशैली कार्य पद्धति भनेका आचरणहरूसँग सम्बन्धित मुद्दाहरूमा पनि, अनुशासन सम्बन्धी मुद्दाहरूमा पनि, या संगठन निर्माण, जनसंगठन निर्माणको परिचालनका सन्दर्भमा पनि कस्तो खालको कार्यशैली र कार्य पद्धति चाहिँ अगाडि बढाउनु उचित हुन्छ भन्ने विषयमा पार्टी चाहिँ आम रूपमा, पार्टी व्यापी रूपमा यस्ता विषयहरूमा सुस्थ ढंगले बहस हुने, छलफल हुने, अन्तर्क्रिया हुने, आफ्ना धारणाहरू बनाउने, अनि मत चाहिँ मत विभाजित हुने, यो चाहिँ एउटा पार्टीभित्र, त्यसो भने कम्युनिस्ट पार्टीभित्र यो सामान्य प्रक्रिया हो भनेर बुझ्नुपर्छ. सामान्य प्रक्रिया हो.
0: अहिलेको अवस्थामा त
1: समस्या रहित, नेपालमा समस्या रहित पार्टीहरू छन् भनेर कसैले बुझ्छ, या कुनै पनि व्यक्तिहरू कमजोरी रहित छन् भनेर कसैले बुझ्छ भने त्यो एकाङ्की हुन्छ, अमार्क्सवादी हुन्छ, त्यो कुरा स्वीकार गर्न सकिँदैन. समस्या रहित नै बुझ्नुपर्छ. व्यक्तिले आफूलाई बुझ्दा पनि, पार्टीले आफूलाई बुझ्दा पनि समस्या पनि छन्, समाधान पनि छन् भनेर बुझ्नुपर्छ भन्ने दृष्टिकोण राख्छु मैले चाहिँ.
0: निर्वाचन समीक्षा प्रतिवेदन पनि आएको छ होइन? निर्वाचन समीक्षा प्रतिवेदनमा नेताहरू चाहिँ तल्लो तहसम्म पनि पुगेर आए. एउटा त उता सुर्खेतबाटै पक्राउ पर्नुभयो तपाईँकै पार्टी उपाध्यक्ष विष्णु पौडेलजी, त्यसका पनि अन्य तरङ्गहरू छन् होइन? यो तरङ्गका विषयमा पनि छलफल गरौंला. अब अहिले शंकर पोखरेललाई नै सबै प्रतिवेदन बुझाउन र त्यसको चाहिँ कार्यान्वयनमा जान भनेर निर्देशन दिएको अध्यक्षजीले भन्ने.
1: तपाईँलाई विनम्रतापूर्वक र अत्यन्त जोडपूर्वक म के भन्छु भने, यो बनेको जो कार्यदल छ नि, कार्यदलका चाहिँ दुईटा टिवारहरू थिए, दुईटा मुख्य. एउटा निर्वाचनको समीक्षा, आत्मसमीक्षा, दोस्रो चाहिँ रूपान्तरण सहितको पार्टी पुनर्गठनको कार्ययोजना निर्माण गर्नका निम्ति कार्यदललाई हराइया. तर अब यी दुईटा काम चाहिँ कार्यदलले कसरी गरिरहेछ? तपाईँले अहिले औपचारिक रूपमा यो प्रतिवेदनले औपचारिकता नै पाएको छैन.
0: होइन, अध्यक्षजीले त शंकर पोखरेलजीलाई
1: हुने के प्रमाण, अध्यक्षले बुझ्ने रूपमै हुनुहुन्न उहाँ. कुनै कार्यदलको कुनै सदस्यले लगेर हामीले यस्तो लेख्ने प्रतिवेदन हजुर भनेर बुझाउने कुरा आफ्नो ठाउँमा छ, बुझ्नु भएन? बुझाउने कुरा आफ्नो ठाउँमा छ. तर अहिले कार्यदलमा बैठक बस्यो, कार्यदलको निर्णयले चाहिँ संयोजक र सदस्य सचिवलाई प्रतिवेदन लेख्दा भनौ, संयोजक र सदस्य सचिवलाई प्रतिवेदन तयार गर्नुहोस् भनेर भनेको, भनेपछि कार्यदलको सहसचिव, पार्टीको वर्तमान महासचिवले मैले प्रतिवेदन लेखेर संयोजकलाई प्रतिवेदन बुझाइसकेको छु भनेपछि, अब यसको चाहिँ जिम्मा कहाँ गयो भन्दाखेरि संयोजकमा गयो. संयोजकले यो प्रतिवेदनको प्रारम्भिक मसौदा महासचिवले गरेको थिएँ, अन्त समितिमा छलफल भएको छैन.
0: यसको मतलब रामबहादुर थापा बादल प्रतिवेदन
1: कसकोमा?
0: रामबहादुर थापा बादलका संयोजकका.
1: होइन, बादललाई त उहाँले बुझाउनु हो संयोजकको हिसाबले.
0: त्यसपछि
1: अब यो मेरो कुरा सुन्नु न पहिले, यो चाहिँ के अरे प्रतिवेदनमा उठेका मुद्दाहरूमा बादलजीको भनाइ के हो त? दुईटा भनाइ हुने हुने हो. एउटा शंकर पोखरेलले तयार गरेको प्रतिवेदन मैले स्वीकार गरेँ, हिन्दुस बैठकमा कार्यदलको बैठक उठाउनुहोस् भनेर उहाँले औपचारिकमा कार्यदलको बैठकमा त्यो प्रतिवेदन पेश गर्नु पर्यो. पहिलो कुरा, उहाँले त्यो सक्नु भएन. प्रस्तुत प्रतिवेदनमा आफ्ना गम्भीर असहमति छन् भने उहाँका असहमतिहरू के हुन् त्यो तयार गरेर उहाँले चाहिँ कार्यदलको बैठकमा आफ्नो पनि र शंकर पोखरेलले तयार गरेको मसौदा प्रतिवेदन पनि त्यहाँ प्रस्तुत गर्नु पर्यो, र दुवै चीजमा सहमतिका साथ या विमतिका साथ गम्भीर विश्लेषण संश्लेषण गरेर समितिले आफ्नो धारणा बनाउनु पर्यो. पहिले त्यो धारणा बनाइसकेपछि सहमतिका साथ या विमतिका साथ या एकल प्रतिवेदन या चाहिँ अलग प्रतिवेदनमा राय बनाएर केन्द्रीय कार्यदलले अध्यक्षलाई सम्बोधन गर्दै केन्द्रीय सचिवालयमा त्यो प्रस्तुत गर्नु पर्यो, अनि अध्यक्षले त्यो प्रतिवेदनमा आधारित भएर केन्द्रीय सचिवालयको बैठक बोलाउनुहुन्छ. र केन्द्रीय सचिवालयले धारणा बनाएर अनि केन्द्रीय कमिटीमा जाने हो भनेपछि मैले त अहिले यो कार्यदलको संयोजक कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, उहाँको जिम्मेवारी कहाँ पुग्यो, यो पार्टी कमिटीलाई यसरी अनिर्णयको बन्दी किन बनाइराखिएको छ भनेर त मैले त कार्यदलको संयोजकलाई प्रश्न गरिरहेको छु। कार्यदलको संयोजक र यस कार्यदलले अध्यक्षको सिरानी लगाएर अध्यक्षले चाहिँ के रोको भन्ने चाहिँ मिडियामा फुकाएर हिँड्नुको कुनै अर्थ छ? यो प्रतिवेदन बारे कार्यदललाई पनि औपचारिकमा जानकारी छैन। कस्तो छ प्रतिवेदन?
0: अब प्रतिवेदन
1: कुरा हो कि मेरो प्रोसिडियरको हिसाबले यो गर्नुपर्छ भने हो।
0: प्रतिवेदनको सार भनेको केपी ओलीको नेतृत्वमा अब नेकपा एमाले अगाडि बढ्न सक्दैन भन्ने नै होइन?
1: त्यो तपाईँले प्रतिवेदन पढेर भन्नुभयो कि
0: होइन? अब त्यो कतिपय कुराहरू बाहिर आइसकेका छन् नि त।
1: है मैले त्यो शङ्कर पोखरेलको टर्मिनोलोजी चाहिँ तपाईँ यति चाहिँ के पर्खिनुहुन्छ भने कि त कार्यदलको प्रतिवेदन छाप्नुहोस् तपाईँहरू पनि छ तपाईँहरूसँग भने तपाईँले पढे जस्तै भन्नुहुन्छ। होइन भने कार्यदलले अहिले संगठनात्मक क्षेत्रका समस्या के हुन्, वैचारिक क्षेत्रका समस्या के हुन्, संगठन सञ्चालनका कार्यपद्धतिका हिसाबले समस्या के हुन्, निर्वाचनको समस्याको मोटो के चिज हो र पुनर्गठनको केन्द्रीय कार्ययोजना रोडम्याप के हो भन्ने कुरा चाहिँ औपचारिक रूपमा काहीँ प्रस्तुतै नगरिकन, छलफलै नगरिकन अनि यसले कसले कसलाई हटाउन खोज्यो भनेर पूर्व अनुमान गर्नु यो त धेरै गम्भीर कमजोरी हुन्छ। त्यसै कारणले मेरो आग्रह समस्या समाधानको केन्द्रीय मार्गसित रोडम्याप के हो भन्ने कुरा औपचारिक रूपमा मैले कार्यदलमा छलफल होस् र केन्द्रीय सचिवालयमा होस् भनेर भने हो।
0: होइन अब
1: त्यहाँ चाहिँ छलफलै नगर्ने संयोजक त्यो समितिको बैठकै राख्न तयार नहुने, त्यहाँबाट भाग्ने, हट्ने अनि त्यसको चाहिँ सिरानी अध्यक्ष केपी ओलीलाई लगाएर हिँड्न चाहिँ मिल्दैन है नैतिक रूपमा भन्ने कुरा मैले भनेको कुरा चाहिँ यो।
0: एउटा कुरा के छ भने नि, राजेन्द्र गौतमजी तपाईँ पार्टीको प्रभावशाली नेता हुनुहुन्छ होइन, पार्टीका विभिन्न भूमिकामा काम गरेर पनि सक्नु भएको छ। अझ भन्दा अबको नेतृत्व केपी शर्मा ओलीकै नेतृत्वमा नै नेकपा एमाले अगाडि बढ्छ, उहाँलाई चाहिँ कसैले हर्ष भनेर हटाउन सकिँदैन, वैधानिक तवरको प्रक्रियाहरू हुन सक्छन् भोलि यदि त्यो स्थिति आयो भने भन्ने हो। क्लियर छ त्यसो होइन?
1: क्लियर कट भनेको कुरा नि, क्लियर कट जब तपाईँले पार्टीभित्र समस्या छन्, नेतृत्व प्रणाली, विचार, संगठन, कार्यशैली, कार्यपद्धतिको बारेमा यसलाई पुनर्गठनको कार्ययोजना के हो भनेर लिएर आइज भनेर कार्यदल गठन गरिसकेपछि पूर्व अनुमान गर्दै हिँड्नु त्यति चाहिँ काम मरासी पनि हुँदैन। तपाईँले आफैले भन्नुभयो एउटा विधि प्रक्रियाबाट निर्वाचित भएको नेतृत्वलाई कि त त्यो विधि प्रक्रियामा पुर्याएरै नेतृत्वको एक्जिट हुने बाटो दिनु पर्यो तपाईँले, नभए बाटोबाट त्यहाँ तपाईँले कसले कहाँ एउटा वडा अध्यक्षलाई पनि हटाउन सक्नुहुन्न तपाईँले निर्वाचित भएर आएको विधान होइन, लोकतान्त्रिक पार्टी होइन?
0: लोकतान्त्रिक पार्टी हो तर चाहिँ अब उहाँका माथि धेरै गम्भीर प्रश्नहरू छन् नि त्यतिखेर त होइन, पार्टी नेतृत्वको
1: गम्भीर प्रश्न कसले लायो?
0: पार्टीको पदाधिकारी लायो, सचिवालय बैठकबाट आए गम्भीर प्रश्नहरू पार्टीको
1: सचिवालयको बैठकले राम्रो के रहेछ हेर्नु भनेर कार्यदल गठन गरिरहेको छ। अन्त तपाईँलाई के भन्छ भने यति बेला कार्यदलको संयोजकलाई उपस्थित गराएर तपाईँको कार्यदलको प्रोसिडियर कहिलेसँग सुरु हुन्छ, यो कहिले कार्यान्वयन हुन्छ, तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भनेर त भन्नुपर्ने चाहिँ उसलाई बस्छ त त्यहाँ।
0: ए भनेपछि संयोजक नै भागिरहनु भएको छ त्यसो भए क्लियर होइन?
1: कहाँ भएको छ संयोजक कहाँ गयो भन्दैछु त म, भागु नै नभएको मैले किन काम लाग्ने, मेरो त वरिष्ठ नेता
0: बैठक राख्नु पर्यो नि त त्यसो भए, बैठक राख्नु पर्यो त्यसका
1: होइन, कार्यदलले बैठक राख्नु पर्यो, कार्यदल चाहिँ आफ्नो महासचिव लेखेको प्रतिवेदनमा भाग्नु परेन, छिट्छ भने छिट भन्नु पर्यो, त्यो छिट्छ भने त्यसै भन्नु पर्यो। कार्यदल भन्ने के काम गरिरहेको छ त अहिले कार्यदल? महासचिवले लेखेर दियो
0: तर गुन्डुमा लागे अनुसार चाहिँ यो गुन्डुमा प्रतिवेदन त गुन्डुमा पो थन्किया छ अरे त अध्यक्षसँग।
1: होइन अब बादलजीलाई दिएको प्रतिवेदन बादलजीले कहाँ कहाँ लगेर छलफल गरिदिनु भएको छ त्यो त बादलजीको जिम्माको कुरा हो नि त, संयोजकको जिम्माको कुरा हो नि त। तपाईँलाई मैले निवेदन गर्न खोजेको के हो भने अहिले एमालेभित्रको यो बहस अनर्थ बहस भइरहेको छ कि, जे विषयमा बहस हुनुपर्ने त्यो विषयमा बहस भएको छैन। अब त्यो कार्यदलको चाहिँ रिपोर्ट कहाँ छ, के छ, कार्यालयमा कार्यदलका सदस्यले के मत राख्छन्, सचिवालयका सदस्यले के मत राख्छन् भन्ने कुरालाई एउटा प्रोसिडियरमा लानु छैन, प्रोसिडियरमा लाने योग्यता राख्नु छैन अगुवाई गर्ने नेतृत्व गर्ने साथीहरूले, अनि चाहिँ यसलाई अनावश्यक जसको आधारमा यो छ र त्यो छ भनेर बहस गराउनु हो, यस्तो पार्टीमा लोकतान्त्रिक पार्टीमा कुनै अर्थ राख्दैन क्या, जसले कुनै सामर्थ्य पनि बोक्दैन। मेरो भनाइ के हो, त्यसो हुनाले कार्यदलका आदरणीय संयोजकज्यू तपाईँलाई दिएको प्रतिवेदन कुन अवस्थामा कुन रूपमा कहाँ छ, तत्काल अविलम्ब कार्यदलको बैठक बोलाउनुहोस्, तपाईँका सहमति असहमति के छन् त्यहाँ बैठकमा राख्नुहोस्, अलग प्रतिवेदन गर्ने के हो त्यो पनि भन्नुहोस् र कार्यदललाई औपचारिक रूपमा काम गर्ने एउटा वातावरण बनाउनुहोस्। यो हिसाबले चाहिँ अगाडि बढ्नुहोस् भन्ने चाहिँ आग्रह, मेरो विनम्रतापूर्वक आग्रह होइन भने त तपाईँलाई प्रतिवेदन कुनै प्रोसिडियरमा नजाने, अहिले कार्यदलले पनि प्रतिवेदन चिनेको अवस्था छैन, किन हेरेकै छैन, कार्यदलमा छलफल भएकै छैन, कार्यदलले मत बनाएकै छैन, कार्यदलले विमति राखेकै छैन, कार्यदलले प्रस्तुत प्रतिवेदनमाथि कुनै औपचारिकता नै पाएको छैन, अनि त्यसलाई चाहिँ हेरेर हामी पूर्व अनुमानको भरमा चाहिँ यो हुन्छ यसलाई हटाउँछ उसलाई हटाउँछ भन्ने हिसाबले पूर्व अनुमान गरेर हिँड्नु, यस्तो लोकतान्त्रिक पार्टीमा कोही नेता यसरी पूर्व अनुमान गरेर हिँड्दैछ भने पनि त्यसले कुनै प्रोसिडियर नै बुझेको छैन भन्ने कुरो हो। मैले त यसलाई पहिले प्रोसिडियरमा ल्याउन भनेर भनेको छु, हामीले त नेताहरूलाई त्यो आग्रह गरेका
0: छौँ,
1: तपाईँले किन भागिरहनु भएको भनिरहेछौँ हामी।
0: यहाँको महत्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँहरू नेकपा एमालेका नेता राजेन्द्र गौतम आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्राममा चाहिँ पुनः उपस्थित हुनेछ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नामी घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइटी टिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

एकमात्र भित्र सेवा जिस्तो खुशीको कनेक्सन सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी मेरोजौं। निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामसहापथ काठमाडौँ।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको माइक्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सधैँ छ।
1: यतिखेर शिक्षकहरूले पनि विभिन्न मागहरू राखेर एउटा आन्दोलनको तयारी गरिरहेको, फेरि भदौमा आन्दोलन गर्ने भन्ने खालका विषयहरू सँगसँगै जोडिएर आएका छन्। त्यसका विषयमा कुराकानी गर्न यतिखेर नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सुवेदीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार।
1: होइन, तपाईँहरू फेरि आन्दोलनको तयारी थाल्नु भएको हो। शिक्षकहरूले के हिजोका सरकारहरूसँग भएका सहमतिहरू वर्षौं भयो, कार्यान्वयन भएन, होइन, आन्दोलन गर्नु बाहेक अरू केही काम गर्नुभयो यो बीचमा?
2: होइन, अब त्यो त हामी त्यो सदस्यताहरू हौँ, हामीले माग राख्ने हो सरकारलाई। सरकारले व्यवस्था गरेपछि, सरकारले तिनलाई सम्बोधन नगरेपछि त यी संस्थाहरूमा आन्दोलनमा जानु बाहेक के विकल्प रहन्छ र?
1: अब कस्तो खालको आन्दोलन हुन्छ, कस्तो तयारी हुँदैछ, आन्दोलन हुन्छ कि हुँदैन?
2: होइन, आन्दोलन त हुन्छ नै, आउने कुरै भएर हामी आन्दोलनको तयारीमा लागेका छौँ।
1: कति जति शिक्षकहरू पार्नुहुन्छ अब यसपाला?
2: होइन, त्यो कस्तो कार्यक्रम कुन नीतिमा कसरी भन्ने तय भएर सार्वजनिक भइसकेको छैन, त्यो हामी समयसँगै सार्वजनिक गर्छौ। अहिले अब सरकार समक्ष हाम्रा मागहरू र कार्यकर्ताहरूसँग बुझाउने तयारी हुँदैछ।
1: अब हरेक वर्ष आन्दोलन, सहमति र फेरि आन्दोलन, यो चक्रको अन्त्य किन हुन सकिरहेको छैन?
2: यो विगतमा भएका सहमतिलाई सम्बोधन हुने गरी ती सहमतिमा टेकेर राज्यको तर्फबाट विद्यालय शिक्षा ऐन जारी हुन नसकेका कारणले आन्दोलन भइरहेका छ एउटा कुरा। अर्को, पटक पटक नेपाली शिक्षक कर्मचारीमाथि गरिएका अन्याय, जस्तो म ती अन्यायको कुरा पनि परिभाषित गर्छु। अस्ति भर्खरै आर्थिक वर्ष 83-84 बजेट सार्वजनिक गरियो, त्यस बजेटमा विद्यालय कर्मचारी, बाल कक्षाका शिक्षक र सिकाइ अनुदानका शिक्षकलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको प्रबन्ध गरिएन, त्यो अन्याय गरियो। अर्को, भर्खरै शिक्षा नियमावली 10 संशोधन गरियो, 10 संशोधनले शिक्षक सरुवाको विषयमा नयाँ शिक्षकमाथि धेरै ठूलो भर्खा परेको छ। हिन्दी विद्यालय पनि तयार, छोर्नी विद्यालय पनि तयार, घर छेउमा घर पाएका आफूको विद्यालयमा दरबन्दी खाली हुँदै गर्दाखेरि यो नियमावलीका प्रबन्ध कारणले त्यस्ता शिक्षकहरू जान नसक्ने अवस्था रह्यो। नयाँ दोस्रो उत्साह लिएर शिक्षक पेसामा छिरेका शिक्षकहरूलाई, नयाँ शिक्षकहरूलाई यसरी निरुत्साहित गर्दा शिक्षक पेसाप्रति नै एउटा आकर्षण घटेर जान्छ, निरुत्साहित हुन्छ मान्छेहरू यो पेसामा प्रवेशका लागि। यी अहिले तत्कालीन कारणहरू, अनि हाम्रो पाएका आफूको विद्यालयमा दरबन्दी खाली हुँदै गर्दाखेरि यो नियमावलीका प्रबन्ध कारणले त्यस्ता शिक्षकहरू जान नसक्ने अवस्था रह्यो। नयाँ दोस्रो उत्साह लिएर

0: सभातिर टेकेर चारवटा चाँडो ऐन हामीलाई चाहिन्छ, तर अहिले ऐनको मसौदासम्म तयार भएको छैन, त्यो विषयमा छलफल समेत भएको छैन।
1: अहिले यो सरकार आइसकेपछि केही छलफल भयो तपाईँहरूको?
0: छैन।
1: ए भनेपछि भेट्न खोज्नु भएन कि भेटै भएन?
0: अनि भेट बेला बेलुका माननीय मन्त्रीजीसँग भेट राखेको हो, भेटिया पनि हो, तर ऐनको विषयले लिएर छलफल परामर्श केही पनि भएको छ।
1: अब अहिलेको अवस्थामा यहाँहरूले स्थायी शिक्षकदेखि राहत करार बाल कक्षा र विद्यालय कर्मचारीसम्म सबैका माग एउटै आन्दोलनमा राख्नु भएको छ, महासंघको प्राथमिकतामा महत्वपूर्ण प्राथमिकताहरू के हुन् यो सरकारबाट, अर्थात हिजोका र अहिलेका सरकारहरूबाट तपाईँको मागको विषय चाहिँ?
0: त्यो कुरा हामीले भनिसकेका छौँ बारम्बार। पहिलो कुरा, अहिले जुन तत्कालीन बजेटले गरेको छ विदेश त्यो विधेयक घट्नु पर्यो, अनि सजा सम्बन्धी जुन अन्याय गरिएको छ नियमावली निर्वाह गरेर त्यो परिमार्जन हुनु पर्यो, अनि हिजो भएका अनि 9 बजे निर्णय भएको छ 2082 वैशाख 17 गते तत्कालीन सरकारले गरेको छ शिक्षक कर्मचारी सम्बन्धमा 9 बजे निर्णय, त्यो निर्णय कार्यान्वयन हुनु पर्यो। र अर्को विगतमा भएका सहमतिलाई टेकेर विद्यालय विद्यार्थी शिक्षक कर्मचारी मैत्री अग्रगामी ऐन चाँडोभन्दा चाँडो जारी गर्नु पर्यो। किन ऐन ढिलो हुँदै गर्दा के हुन्छ भने एक दिन मात्रै ऐन ढिलो हुँदा 8-10 जना शिक्षक साथीहरू कर्मचारी साथीहरू बिना सेवा सुविधा आँखाभरि आँसु लिएर पीडा हुने परिस्थिति छ, अनि एकचोटि थाहै भइसकेका साथीहरू पनि यो सेवा अवधि अस्थायीको तर्फबाट प्रेरित आफ्नो सेवाबाट थाहै अवधि नजोडिएका कारणले बिना पेन्सन बिना सेवा सुविधा पेसा छोडेर जानुपर्ने परिस्थिति छ। यो परिस्थितिको अन्त्य हुनुपर्छ, त्यसका लागि चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्छ।
1: अब स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिएको संवैधानिक व्यवस्थामाथि महासंघले प्रश्न उठाउँछ, यदि त्यसको विकल्प चाहिँ के हुन सक्छ? अहिलेको सरकारले त अब वा अर्थात राष्ट्रपाले त निर्दलीय स्थानीय तह भन्दैछ होइन, विद्यालयको अध्यक्ष हुन पनि कुनै दलमा आबद्ध नभएको व्यक्तिलाई चाहिँ खोज्नुपर्छ भन्ने खालका विषय आउँदैछन्। के हो यो सकारात्मक पक्षहरू हुन्?
0: राजनैतिक विषयप्रति हाम्रो कुनै चासो र टिप्पणी छैन। हामी केवल शिक्षकको पेसागत हक अधिकारको कुरा, विद्यार्थीका हक अधिकारको कुरा, विद्यालय शिक्षाको उन्नयनको कुरामा मात्र हामी केन्द्रित छौँ। ट्रेड युनियन आर्टिकलको प्रयोगको विषय हामी केन्द्रित छौँ। त्यसका राजनीतिक विषय उहाँहरू के गर्नुहुन्छ राजनीतिक तर्फ, तर देशलाई चाहिएको विद्यालय शिक्षा ऐन हिजोका सहमतिमा टेकेर अविलम्ब पाइन्छ, शिक्षक कर्मचारीमाथि अन्याय गर्न पाइँदैन, विद्यालय शिक्षामाथि अन्याय गर्न पाइँदैन।
1: अब शिक्षकको तलब र सुविधा बढाउन त माग गर्नुहुन्छ, शिक्षकको उपस्थिति पढाएको गुणस्तर विद्यार्थीको शिक्षा उपलब्धिमाथि पनि कडा मूल्याङ्कन हुँदाखेरि स्वीकार गर्न तयार हुनुहुन्छ तपाईँहरू?
0: त्यो त हामीले नै माग उठाइरहेका छौँ, हामीले उठाइरहेका छौँ। तपाईँ अब मागपत्र पेश हुँदैछ तुरुन्तै, त्यसमा तपाईँ हेर्नु न, हामीले 20% लगानीको कुरा गरेका छौँ, गुणस्तरीय विद्यालय शिक्षाको लागि यसो यसो गर्नुपर्छ, विद्यार्थीलाई छात्रवृत्ति र खाजाको पैसा पढाउनु पर्छ भन्ने कुराहरू
1: तपाईँको आवाजमा विश्वास
0: हामी उठाइरहेका छौँ। त्यो त हाम्रो गुणस्तरीय विद्यालय शिक्षा त हाम्रो एजेन्डै हो, र यहाँदेखि सबै समाजले के बुझिदियोस् भन्ने हाम्रो चाहना छ भने शिक्षकको सेवा शर्त सुविधा राम्रो भयो भने शिक्षक उत्साहित अभिप्रेरित हुन्छन्, उत्साहित अभिप्रेरित शिक्षकको साक्षरता बढ्छ, त्यसले गुणस्तरीय शिक्षाको प्रबन्धका लागि मदत हुन्छ, त्यसैले सेवा शर्त सुविधाको लडाईँ, विद्यालयको भौतिक संरचना निर्माणको लडाईँ पनि गुणस्तरीय शिक्षाकै लडाईँ
1: हो। अब सबै मागहरू पूरा हुने स्थिति आयो भने शिक्षकहरू राजनीतिक दलको भातृ संगठन जस्तो भएर काम गर्न तयार छैनन्, यो चाहिँ त्याग्छन् होइन सबैले?
0: होइन, हामी शिक्षकहरू विद्यालय दलको भातृ संगठन होइनन्, त्यो ढङ्गले हामीले काम गरेका छैनौँ। खालि समाजमा बुझाइ ट्रेड युनियन अधिकारको उपयोग पेसागत आन्दोलन र राजनीतिको बीच फरक नछुट्याइकन बोल्ने गरेका कारणले त्यस्तो भनिएको मात्र हो। शिक्षकहरू राजनीति गर्दैनन्, हामीलाई राजनीतिसँग चासो पनि छैन।
1: र जाँदा जाँदै यदि अब पनि माग पूरा नहुने स्थिति आयो, यो सरकारसँग पनि छलफल हुने स्थिति यदि भएन भने उनी त पटक पटकका सरकारले आश्वासन त दिए, अब यो किन चाहिँ कार्यान्वयन भइरहेको छैन होइन, अहिलेको सरकारले पनि यसमा ध्यान दिन सकेन भने तपाईँहरूको अन्तिम विकल्प भने फेरि काठमाडौँ आउने आन्दोलन गर्ने होइन, त्यही त होला नि
0: विकल्प त। अब अरू सबै विकल्पहरू बन्द भएपछि

0: राखिरहेको हामीले गर्न सक्ने विकल्प भनेको आन्दोलन हो, त्यसको हामी तयारी गर्दैछौँ।
1: लक्ष्मीकृष्ण सुवेदीजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। नमस्कार।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद, मिडियालाई धेरै धेरै धन्यवाद।
1: उहाँहरू नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकृष्ण सुवेदी, आदरणीय श्रोता, नेपाली फर्स्टको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: Tapay ay next Sunday noon sa Radio Silo 89.8 MHz.
1: सहिनो समय सूचक अहिले बिहानको 11 बज्यो AM
2: आमा एक गिलास दही खान्न सारे गर्नु हो
0: आमा मलाई दुध है
2: हैन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 को बैठकबाट स्वीकृत भएको जेलजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेलजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
1: एसएमपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
6: कम्पनी एम 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यागभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएमपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्
1: एसएमपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी बौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-60359
3: चैते धानमा नेट ब्लास्टको समस्या
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
3: रोगको लागि अनुकूल मौसम
4: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
4: खेतमा पानी जमाइराख्ने
3: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने
4: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज

0: Hi, I'm Miss Sunday Muncha, Radio Silent 89.8 MHz.
1: सहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:20 PM

रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। भारतीय सेनाध्यक्षलाई मानार्थ दिन प्रधानमन्त्री जाने परम्परामा बालिङले लगायो। प्रधानमन्त्रीले आज सेनाध्यक्ष श्रेष्ठलाई भेट्दै सबै सरकारी कर्मचारीलाई 15-15 दिनले तलब निकास गर्न महालेखाको परिपत्र। अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन। व्यवस्था गरे कार्यवाही हुने। खाली ग्यास सिलिण्डर बोकेर घण्टाघर अगाडि निर्देशनको प्रदर्शन। कालोबजारी रोक्न तत्काल माग। सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने, त्यसपछि सरकार विस्तार गरिने। जाजरकोटको नलगाडमा पहिरोले 19 घर परिवार प्रभावित। ललितपुरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू। इरानसँगको अमेरिकाले गरिरहेको वार्तालाई अवरोध गरे ओमानमा बम हान्ने ट्रम्पको धम्की। अमेरिका र इरान बीचको समझदारी संकटमा। कंगोमा फैलिएको इबोला प्रकोप देशको इतिहासमा सबैभन्दा घातक। र टप 20 श्रृंखला खेल्न नेपाल एक क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। लन्डनका बस्दै आएका नेपाली धावक सन्तोषलाई आइरन म्यान लिस्टमा सफलता।

0: van, toe, er kan op van, ik zie dit aan die karobaar, ze vielen zanger. Easy life easy, maar nou bij haar het ding, global smart plus, life komt dus maar bij ging.
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीले आज सेनाध्यक्ष सेठलाई भेट्दै सम्बन्धी खबरबाट प्रधानमन्त्री बालन शाह र भारतीय स्कूल सेना प्रमुख विरत सेठबीच आज भेटवार्ता हुँदैछ। भेटवार्ता आज दिउँसो 2:30 बजे सिंह दरबारमा हुनेछ। भारतीय स्थल सेना प्रमुख सेठ 4 दिन भ्रमणका लागि आइतबार काठमाडौँ आएका थिए। सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको दर्जा चिन्ह प्रदान गरेका थिए। साथै प्रधान सेनापति अशोक सिद्धेलसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए। प्रधानमन्त्री बालन शाहले सत्ता सुमारे यता भारतबाट उच्च स्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अधिकारी हुन्। उनी नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा पनि लिएका छन्। आज प्रधानमन्त्री शाहलाई भेटेर उनी बुधबार स्वदेश फर्किने कार्यतालिका रहेको छ। नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष विरत श्रेष्ठ राष्ट्रपति रामचन्द्र पौडेलले हिजो मानार्थ महारथीको दर्जा चिन्ह प्रदान गरेका छन्। शीतल निवासमा आयोजित उक्त समारोहमा प्रधानमन्त्री बालन शाह पनि उपस्थित भएनन्। नेपाल र भारतका सेना प्रमुखहरूलाई एकअर्को देशले बोलाएर मानार्थ प्रदान गर्ने पुरानो प्रचलन हो। नेपालले भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको पदवी दिन्छ भने भारतले नेपालका सेनापतिलाई मानार्थ जनरल भनेर दिन्छ। यो प्रचलन सन् 1950 नै चलेको हो। पहिलोपटक भारतीय सेनाका तत्कालीन प्रमुख जनरल केएम करियप्पालाई नेपाली सेनाको मानार्थ जनरल महारथीको दर्जा दिएको थियो। यो भारत नेपाल शान्ति तथा मैत्री सन्धि July 1950 सन्दर्भमा भएको थियो। यसले कुनै कमाण्ड वा अधिकार दिँदैन। यो केवल सम्मान वा शिष्टाचारका रूपमा रहेको छ। नियमित रूपमा नयाँ सेना प्रमुख नियुक्त भएपछि एकअर्काको देश भ्रमण गर्ने यो दर्जा प्रदान गर्ने चलन छ। नेपालका सेनापति अशोकराज सिद्धेललाई पनि भारतीय पछिले मानार्थ जनरल बनाएको छ। नेपालमा अहिले रक्षा मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शाह आफैले मालेका छन्। समारोहमा रक्षा मन्त्रीको साथै परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित भएका थिए। नेपाली सेनाले यस विषयमा कुनै पनि टिप्पणी भने गरेको छैन। प्रधानमन्त्री शाहले आज उनलाई भेट्दैछन्। संघीय सरकारमा अथवा निकायमा कार्यरत सबै राष्ट्र सेवा कर्मचारीले अब हरेक 15 दिनमा तलब तथा भत्ता पाउनुभएका छन्। महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अब मासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मार्फतका सबै कार्यालयलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागि कार्यालयले जनाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूलाई हरेक महिनाको 15 दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ। यसका लागि कार्यालयले आफ्नो प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिएको छ। हरेक 15 दिन पुगेपछि सो अवधिको तलब र भत्ता भुक्तानी हुनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिएको छ। 15 दिनमा तलब भत्ता दिँदा सरकारी कर्मचारीहरूले महिनाको अन्त्यसम्म पर्खिनुपर्ने बाध्यता हट्ने र उनीहरूको दैनिक नगद प्रवाहमा सहजता आउने अपेक्षासहित अर्थ मन्त्रालयले वैशाखदेखि यो व्यवस्था गरेको थियो। वेबसाइट एप्लिकेशन र सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार ई कमर्स गर्ने व्यवसायीले अब अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जरूरी सूचना जारी गर्दै सम्पूर्ण विद्युतीय व्यापार गर्ने व्यवसायीहरूलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो। पछिल्लो समय विद्युतीय माध्यम र डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रम छर्ने, ठगी गर्ने र गुणस्तरीय वस्तु तथा सेवा बिक्री वितरण गर्ने जस्ता गुनासोहरू तीव्र रूपमा बढ़ेपछि विभागले नियमनमा कड़ाई गरेको हो। विभागले विद्युतीय व्यापार ई कमर्स ऐन 2081 र विद्युतीय व्यापार ई कमर्स निर्देशिका 2082 कार्यान्वयनमा आइसकेको स्मरण गराएको छ। ऐनको दफा 4 बमोजिम व्यवसाय गर्नुपूर्व विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने र दफा 5 बमोजिम विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकरण हुनुपर्ने कानूनी व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ। यसभित्र दैनिक उपभोग्य वस्तुदेखि लिएर शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, बैंकिङ, बीमा, मर्मत सम्भार लगायतका महत्वपूर्ण सेवाहरू पर्नेछन्। विभागले तोकिएको प्रक्रिया पूरा गर्ने, सूचित भएर र प्रचलित कानूनको पूर्ण पालना गरेर मात्र व्यवसाय संचालन गर्न सरकारवालाहरूलाई आग्रह गरेको छ। यस सूचनाको व्यवस्था गरी सूचीकृत नभएका वा गैर कानूनी विद्युतीय प्लेटफर्मबाट व्यवसाय संचालन गरेको पाइएमा विद्युतीय व्यापार ऐन 2081 तथा अन्य प्रचलित कानून बमोजिम कड़ा कार्यवाही हुने चेतावनी समेत विभागले दिएको छ। नेपालमा भइरहेको खाना पकाउने ग्यासको अभाव चर्किँदै जाँदा नेपाल विद्यार्थी संघ नेवी संघले काठमाण्डुको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ। ग्यास समस्या समाधानमा बालेन्सा नेतृत्वको सरकार उदासीन बनेको आरोप लगाउँदै नेवी संघले प्रदर्शन गरेको हो। प्रदर्शनमा उत्रेका विद्यार्थीहरूले बालेन सरकार ग्यास समस्या समाधानमा किन यति ढिलो भन्दै सरकार विरूद्ध नाराबाजी गरेका छन्। देशभर उपभोक्ताहरू ग्यासका लागि घण्टौं लाइनमा बस्न बाध्य भइरहँदा पनि सम्बन्धित निकायले समस्या समाधानमा ठोस कदम नचालेको विद्यार्थीहरूको गुनासो छ। ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र बजारमा भइरहेको कालोबजारी तथा कृत्रिम अभाव तत्काल रूपमा विद्यार्थीहरूले माग गरेका छन्। समस्या समाधानका लागि यथाशीघ्र पहल नभए आन्दोलनलाई अझ कड़ा बनाउने चेतावनी समेत नेवी संघका नेताहरूले दिएका छन्। हामीसँग खबर अझ बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 娃子你发现这些你说这是满心的红红像你发现他的心
1: अब बाँकी खबर ललितपुर महानगरपालिकाले चिकित्सक सहित एम्बुलेन्स सेवा शुरू गरेको छ। बिरामीको घरमै वा घटनास्थलमै स्वास्थ्य सेवा दिन र आवश्यक निगरानीमा राखेर अस्पतालसम्म ल्याउन थालेको छ। पहिलो चरणमा 3 एम्बुलेन्सबाट सेवा प्रवाह गर्ने महानगरले जनाएको छ, जसमा क ख र क वर्गका एम्बुलेन्स छन्। 3 एम्बुलेन्समा 2-2 दरले एमबीबीएस डाक्टर राखिएको छ। यिनीहरूले बिरामीको घरमै पुगेर जाँच तथा उपचार गर्दै अस्पतालसम्म ल्याउँछन्। यो सेवा प्राप्त गरे बापत बिरामीले कुनै शुल्क तिर्नु पर्दैन। यी एम्बुलेन्स सोमबारदेखि औपचारिक रूपमा महानगर क्षेत्रभित्र गुड्न थालिसकेका छन्। एम्बुलेन्समा स्लाइन पानीदेखि अक्सिजन पाइपहरू चलान गरिएका छन्। त्यस्तै आकस्मिक उपचारका लागि औषधि पनि राखिएको छ। 11:31 फोन गरेर यो सेवा दिन पाइनेछ। ललितपुरका मेयर चिरी बाबु महर्जनले ललितपुर महानगरपालिकाभित्र सेवा उपलब्ध हुने बताएका छन्। गत सारमा सम्पन्न नभई नगरसभाबाट प्रस्ताव पारित भएपछि चिकित्सक सहितको एम्बुलेन्स सेवाका लागि बजेट विनियोजन भएको थियो। सेवा उद्घाटन गर्दै तत्कालीन स्वास्थ्य मन्त्री निशा नेताले यसबाट बिरामीको उपचार सहज हुने र अस्पताल पुग्न अगाडि उपचार पाउँदा जोखिम कम हुने समेत बताएकी थिइन् भने 3 एम्बुलेन्समा 2-2 गरी 6 डाक्टर उपलब्ध गराउन महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेको छ। उनीहरूको तलब महानगरले नै बिहोर्नेछ। ललितपुर महानगर र पाटन अस्पतालकै सहकारीमा 1 वर्षदेखि स्वास्थ्य केन्द्र पनि सञ्चालन गरिँदै आइएको छ। चाडपर्व नजिकै गर्दा बजारमा चिनीको मूल्य बढ़ेको छ। व्यापन हुन थालिसकेको उपभोक्ताको गुनासो आउन थालेको छ। चाडपर्वका बेला चिनीको खपत सामान्य अवस्थाभन्दा झन नै दोब्बर हुने गर्छ, तर सदस्य बेदीले दिएको आश्वासन विपरीत 3 महिना नै बोली फेर्ने, आयातमा समय नै नीतिगत निर्णय नहुने र खुला बजारमा प्रभावकारी नियमन नहुँदा उपभोक्ताहरू महँगी र अभावको दोहोरो मारमा परेका छन्। केही समय अघिसम्म प्रति किलो 95 सय रूपियाँसम्म पाइने चिनीको मूल्य अहिले बढ़ेर खुद्रा बजारमा 120 रूपियाँसम्म पुगेको छ। उपभोक्ताहरूले बढ़ी मूल्य तिर्न तयार हुँदा समेत पसलहरूमा चिनी सहजै पाउन नसकेको गुनासो गरिरहेका छन्। तर चिनीको अभाव र मूल्य वृद्धिबारे सरकारलाई भने कुनै चासो देखिँदैन। यस सन्दर्भमा न त आपूर्ति सहजीकरणका लागि प्रक्रिया अघि बढ़ाइएको छ, न त अनुगमन नै भएको छ। सोमबार चिनीको आपूर्ति व्यवस्थापनबारे उद्योग समितिमा छलफलको कार्यसूची राखिएको थियो, तर विशेष कारण भन्दै उक्त छलफल समेत स्थगित गरिएको थियो। छिमेकी मूल्य भारतले गएको वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा चिनीको चरम अभाव हुन सक्ने त्रास फैलिएको थियो। भारत विश्वमै चिनीको प्रमुख उत्पादक तथा नेपालको मुख्य आपूर्ति स्रोत भएकाले भारतीय निर्णयको धक्का सिधै नेपालमा पर्ने आकलन गरिएको थियो। जाजरकोटको नलगाट नगरपालिका 13 अभिनय वर्षपछि आएको भलबाढ़ी र पहिरोका कारण 19 घर परिवार प्रभावित भएका छन्। लगातारको वर्षासँगै एडाका विभिन्न स्थानमा जमीन चिरिने, भाषिने र बग्ने क्रम बढ़ेपछि बस्तीहरू जोखिममा परेका छन्। ओडा कार्यालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार पुण्डा, खार्ती, गुर्ता लगायतका क्षेत्रमा 19 घर परिवार प्रभावित भएका हुन्। केही घर तथा टहरा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने प्रत्यक्ष क्षति नदेखिएका घर समेत जमीन कमजोर बनेपछि जोखिममा परेको स्थानीय प्रारम्भिक विवरण अनुसार फुन्दाका भव्य दमाईको घर पूर्ण रूपमा क्षति भएको छ। दत्ते दमाई, चन्द्रप्रकाश सिंह लगायतको घरमा समेत क्षति पुगेको छ भने उनीहरूका घर समेत पूर्ण जोखिममा रहेको वडा कार्यालयको विवरणमा उल्लेख गरिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका उपसभामुखको कार्यशैली र भूमिकाप्रति प्रश्न उठाएका छन्। सामाजिक सञ्चाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले उपसभामुखले पदीय मर्यादा र संविधानको भावना अनुरूप आचरण नगरेको टिप्पणी गरेका हुन्। महासचिव पोखरेलले सभामुख र उपसभामुख निर्वाचित भइसकेपछि तटस्थ भूमिका निर्वाह गर्ने उनीहरूको संवैधानिक कर्तव्य भएको बताएका छन्। सभामुखको भूमिकाका सन्दर्भमा उठेका प्रश्नहरूमा सुधारको संकेत देखिए पनि उपसभामुखको हकमा भने समस्या देखिएको उनको भनाइ छ। भूमिकामा निष्पक्षताको परिभाषा स्पष्ट पार्दै महासचिव पोखरेलले लेखेका छन्, निष्पक्षताको अर्थ समग्रतामा आफ्नो दलको राजनीतिक मान्यता र विश्वासबाट पूर्णता पलायन हुने भन्ने होइन। उनले उपसभामुखलाई आफ्नो भूमिकामा सुधार ल्याउन र संवैधानिक मर्मलाई आत्मसात गर्न समेत सुझाव दिएका छन्। हामीसँग खबर अर्जुना किसन नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागु हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: अब विदेशका खबर. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा अवरोध गर्यो. मानमाथि पनि बम आक्रमण गर्ने धम्की दिएका छन्. फक्स न्यूजका पत्रकार ट्रे इन्स्टका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिएका हुन्. ट्रम्पले भनेका थिए यदि ओमानले अवरोध गर्यो भने हामी उनीहरूलाई नराम्ररी बमबारी गर्नेछौं. ट्रम्पको यस्तो अभिव्यक्ति आउनुभन्दा केही घण्टा अघि इरानले ओमानसँग स्ट्रेट अफ होर्मुज बाटो पानी जहाज आवत जावत गराउने विषयमा सहमति नजिक पुगेको जनाएको थियो. इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले दुवै देशबीच जहाज पार गर्ने मार्गको नक्साबारे समझदारी बनेको बताएका थिए. उनका अनुसार संयुक्त वक्तव्य जारी गर्नु अघि बाँकी विवरणलाई अन्तिम रूप दिइनेछ. ओमानले यसअघि इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढ़िरहेको बताउँदै आएको थियो. स्ट्रेट अफ होर्मुजको दक्षिणी किनारमा रहेको ओमानले आफूलाई यस द्वन्दमा तटस्थ राष्ट्रको रूपमा प्रस्तुत गर्दै आएको छ. यद्यपि इरानबाट भएका केही आक्रमणको असर ओमानले पनि भोगेको छ. अमेरिकाको सहयोगी राष्ट्र ओमान र अमेरिकाले इरानसँग छुट्टा छुट्टै वार्ता गरिरहेका छन्. विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विश्व वार्ताको मुख्य एजेण्डा बनेको छ. अमेरिका र इरानबीच 18 जुनमा भएको 60 दिने समझदारी पत्र युद्ध विराम गराउने र स्ट्रेट अफ होर्मुजलाई कम्तीमा आंशिक रूपमा खोल्ने उद्देश्यले गरिएको थियो. तर त्यसको केही समयमै दुवै पक्षले पुनः आक्रमण शुरू गरेपछि समझदारी कार्यान्वयनमा आउन सकेको छैन. त्यस्तै लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमा सबैभन्दा घातक बनेको छ. कंगोमा इबोलाका कारण अहिलेसम्म 2,325 जनाको ज्यान गइसकेको छ. यसकै सन् 2018 देखि 2020 को प्रकोपमा भएको मृत्युको संख्यालाई समेत उछिनेर देशको इतिहासमा सबैभन्दा घातक प्रकोपको रूप लिएको जनाइएको छ. अब खेल खबर. लन्डन निवासी धावक सन्तोष राईले आयरन म्यान देश प्रतिस्पर्धामा सफलता प्राप्त गरेका छन्। आइतबार भएको प्रतिस्पर्धामा राईले आफ्नो उमेर समूह दोस्रो र समग्रमा 51 स्थान हासिल गर्न सफल भएका हुन्. यो आयरन म्यानका सबैभन्दा कठिन कोर्सहरू मध्ये एक हो, जसमा 3.8 किलोमिटर पौडी, 180 किलोमिटर साइक्लिङ र 42.195 किलोमिटर म्याराथन समावेश हुन्छ. साथै यस प्रतिस्पर्धामा उकालो ओह्रालो मार्गको चुनौती पनि उस्तै हुन्छ. पानीको सुरक्षाका कारण पौडी चरण रद्द भएर यसमा साइक्लिङ र दौड़ मात्र समावेश भएको थियो. यसै वर्षको अक्टोबर 10 कोना हवाईमा आउने आयरन म्यान ओल्ड च्याम्पियनशीपका लागि छनौट हुनु अत्यन्तै कठिन कार्य हो. सबै उमेर समूहका ट्राई एथलेटिकहरू मध्ये करिब 3% मात्र यसमा स्थान बनाउन सक्छन्। त्यस्तै टप 10 टी20 श्रृंखला खेल्न नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ. टोली गैराती देशतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ. अस्ट्रेलिया जाने 15 सदस्यीय टोलीलाई क्यानले अस्ति आइतबार विदाई गरेको थियो. यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नेछन्। यही शुक्रबारदेखि शुरू हुने टप 10 टी20 श्रृंखलामा नेपाल एले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्नेछ. नेपालले शनिबार बंगलादेशको हाई पर्फर्मेन्स भदौ 8 होबार्ट हरिकेन्स एकाडेमी र भदौ 10 अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 हैदराबाद किंग्स मेन एकाडेमी तथा भदौ 13 भिक्टोरिया सीए सँग खेल्ने तालिका छ. जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक. भारतीय सेनाध्यक्षलाई मानार्थ दिन प्रधानमन्त्री जाने परम्परामा बालिनले लगाए ब्रेक. प्रधानमन्त्रीले आज सेनाध्यक्ष सेठलाई भेट्दै सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र. अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन. व्यवस्था गरे कार्यवाही हुने. खाली सिलिण्डर बोकेर घण्टाघर अगाडि निर्देशनको प्रदर्शन. कालो बजारी तत्काल रोक्न माग. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने. त्यसपछि सरकार विस्तार गरिने. जाजरकोटको नलगाडमा पहिरोले 19 घर परिवार प्रभावित. ललितपुरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू. इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध गरे ओमानमा बम हान्ने ट्रम्पको धम्की. अमेरिका र इरान बीचको समझदारी संकटमा कंगोमा फैलिएको इबोला प्रकोप देशको इतिहासमै सबैभन्दा घातक. र टप 20 श्रृंखला खेल्न नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान. लन्डनमा बस्दै आएका नेपाली धावक सन्तोषलाई आयरन म्यान लिस्टमा सफलता.

0: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईं हाम्रो अटुट साइनो
1: साइनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: सामाजिक दूरी ध्यानमा राखी सेफ इन टच विदाउट टच गरौँ प्रिय

0: अब चलाउनुहोस् इन्टरनेट टेलिभिजन युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेट बिल भुक्तानी गर्न सकिने सम्पर्क 98.0044
1: अफिस आउन जान साह्रै गाह्रो भयो. एउटा साधन लिउँ कि भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
2: लिउँछु मात्र होइन, गजबटी रिकन्डिसन एम ओक्सबाट लिइहाल न. मैले त त्यहाँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ.
1: ए हो र, म पनि त्यही जानु पर्यो. भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो.
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र किराना मोटरसाइकलहरू किन्बेच पनि गरिन्छ.
1: प्राइजर अमित परसाई भटभटी कन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो. मोबाइल 98-550-82-751.
4: हेर्नु न नानीको बाबा, कोठामा छुनुहुँदै बसेको छ. विवाहको समय पनि नजिकै आइसक्यो. के कुरामा चित्त बुझ्नु?
5: नानी के भयो? किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो. तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौँ. के कुराको चित्त बुझेन छोरी?
6: हेर्नु न बाबा, विवाहमा छुट्टी विदेशको त जहाँ पायो त्यही खुचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त? कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै असिस्टेन्टको साधन टाउनमा रहेको मिरन फोटो एन्ड भिडियोग्राफी छ नि सनी.
5: ए छोरी, भइहाल्छ नि. तिम्रो इच्छा नै हाम्रो इच्छा हो. तिमी ढुक्क भएर बस. तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरन फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि. उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ. मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन.
6: सम्पर्क नम्बर 98-550-82-997,
2: 98-550-82-997.
7: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त. यता यो ठुलो रुखको फेदमा बसौ.
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन. त्यहाँ त झन् जोखिम हुन्छ.
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
9: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
10: नेपाल सरकार, विज्ञापन बोर्ड.
11: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
12: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 चनौली बजार, चितवन. प्रोप्राइटर लोकनाथ लामिछाने. मोबाइल 98-550-52-454, 98-455-20-454. इमेल lok.logic2@gmail.com.
11: हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै एएमसीमा पनि काम गरिन्छ. लोजिक कम्प्युटर, कम्प्लिट आइटी सोल्युसन.
9: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
1: मेरो मोबाइल देखेर जहिले जिस्काउँछु यो कान्छाले. अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा.
9: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त. ल एउटा सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि. ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको. अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास
13: लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
14: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै सनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस सनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण लोकाने, मोबाइल 9845049486।
15: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंट 89.8 मेगाहर्ट्ज।
14: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धूम्रपान तथा फूर्तिजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटखा, खैनी, ई सिगरेट, हुक्का जस्ता फूर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
16: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
14: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँड्डुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
16: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
14: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
16: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
14: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
16: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
14: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निदेशालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
17: आमाले मिठो खाना दिनुहुन्छ, अनि बाबाले चाख्न लिनुहुन्छ।

0: Thank you.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो

0: Line 89.8 MHz。
1: 三一六三百四十二，阿西里三十个差不多 ，is sixty。
2: आमा एक गिलास दही खाम न सारे गर्मी हो
3: आमा मलाई दूध है
2: हैन आमा हाम्रो दूध दही किन यति मिठो हुन्छ
1: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दूध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
5: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विश्वविद्यालय अनुदान आयोगबाट TAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
5: कलेजका विशेषताहरू
6: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
6: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
6: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556409959 9855607359 र 9855607359
9: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
1: चैते धानमा नेक ब्लास्टको समस्या
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्य रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
10: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
4: खेतमा पानी जमाइराख्ने
10: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
11: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।

लक्षको माला जस्तै सम्झी देउतालाई अबिर केसरी हाल्न थाले न छोडी एउटालाई यसलाई जाऊ भगवान म पनि तिम्रो सन्तान

0: सम्पूर्ण मानव चोलाको जय होस् बोले राधे राधे
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
3: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिनु नि
4: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
3: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
4: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
3: बाबा हाम्रै बसिङ स्टोनको सागरको टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी
4: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस्छ तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन
3: सम्पर्क नम्बर 98 4582 97 98 5501097
5: होइन दिदी कतै हुनुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
5: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
6: ए हो र त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 98452-049-86
7: लौ चट्याङ पर्न आँटो सबैजना यता आउँ त यता यो ठुलो रुखको फेदमा बसौ
8: हुन्न हुन्न चट्याङको यता रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
9: हो र
8: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98 5552-454 98 455-20-454 इमेल lok.logic2@gmail.com
11: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन

0: अब चलाउनुहो इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड इसेवा कनेक्ट आइडियाबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801044477 क्लासिक टेक छोयो कि छोयो
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: लागि बनेका दुई छुट्टा छुट्टी समितिले आज गृहमन्त्रीलाई विधेयक प्रतिवेदनमा बाहिरी घुसपेट नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै चार युवाले ज्यान गुमाउनु परेको निष्कर्ष निकालेका हुन्। 10 साउनमा सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजबाट शुरू भएको विवाद अन्यत्र जिल्लाहरूमा फैलिँदा बाहिरी घुसपेट भएको हुन सक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने बहस पनि भएका थिए। दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण चार युवाको मृत्यु भएको निष्कर्ष निकालेको समिति स्रोतले बताएको हो। विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार राहत तथा घर फिर्तीका लागि कार्यविधि 2083 तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो कार्यविधि गत साउन 29 गते अर्थ मन्त्रालय पुगेको थियो। धादिङको धनीवेशी नगरपालिका जुगाडी स्थायी घर भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा राज्यसभा सांसद आशिका तामाङले संसदमा सोधिएको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले कार्यविधि तयार भएको बताउनुभयो।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ र हामीले सकेसम्म अहिले हामीले कार्यविधिमा केही सीमित प्रस्तावहरू मात्रै गरेका छौं। त्यसमा शव फिर्ताको विषयमा कोमा अथवा चाहिँ विशेष हिसाबले उपचार त्यसमा पनि केही सीमितता राखेका छौं। जस्तै अनलिमिटेड पैसा लाग्यो भने 1 करोड अथवा 50 लाख रूपियाँ लाग्यो भने के गर्ने भन्दा हामीले चाहिँ यसलाई 12 लाख रूपियाँसम्म चाहिँ नेपाल सरकारको क्याप राखेका छौं। यो प्रस्तावित कार्यविधिमा अर्थले अझै त्यो प्रक्रियामा नै छ। उपचारको क्रमबाट विशेष बिरामी भएको बिरामीहरूलाई नेपाल फिर्ता गर्न पर्यो भने जस्तो अवस्थामा एकदम सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौं र त्यो हामीका आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यज्यूले उठाउनुभएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ उहाँहरूको शव नेपाल ल्याउनु पर्नेछ।
0: अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि परराष्ट्र मन्त्रालयले कार्यान्वयनमा ल्याउने मन्त्री खनालले जानकारी दिनुभयो। तर मन्त्री खनाललाई पूरक प्रश्न सोध्न नपाएको विषयमा सभामुखसँग सवाल जवाब भएपछि सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकबाट बाहिरिनु भएको थियो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा जोखिम सूचीबाट हटाउन सरकारले प्राविधिक संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद मुस्कल राईले सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री पौडेलले सन् 2013 जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दावी गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कार्यवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाउने निर्णय गरेको छ। समितिका अनुसार पर्सि बिहान 11 बजेका लागि बैठक बोलाइएको छ। अख्तियारको प्रतिवेदनले औलाएका विषय र आयोगकै काम कार्यवाही लगायतका विषयमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित नीतिमा सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्राविधिक जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्ने कार्यपालिका सार्वजनिक गरिसकेको छ। सीआईएमसँग कुरा गर्दै कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल
2: विधान मसुरा समिति बनाएर महासमितिमा दरखास्त गरेर आउनलाई समय अति हुने हुँदा महाधिवेशन वा महासमिति बैठकले मात्रै विधान संशोधन हेरफेर गर्न पाउँछ। त्यो विधानका केही दफाहरूले हामीले महाधिवेशनबाट संशोधन गरिसकेका छौँ। अब त्यसमा पनि त्योभन्दा बाहेक संगठनमा पुष्ट दुरुस्त बनाउनको लागि केही तलमाथि केही तपाईँको चाहिँ शब्द चयन गर्दा त्यो शब्द चयन गर्नुपर्ने त्यो थिएमा विधान मसुरा समितिले तयारी गर्छ मसुदा गर्छ भन्ने हिसाबले विधान मसुरा समिति बनाउने प्राक्टिस गर्दै आएको हो। आज मात्रै यो अनुसूचन कार्यक्रम दिइसकेको कारणले गर्दा अब उहाँहरू चाहिँ जिल्ला जिल्ला जाने नै छ। जो प्रमुख निर्वाचन अधिकारी हुने नै छ र उहाँलाई तालिम दिइसकेको छ अब निर्वाचन कहीँ हुँदैन कि के हुँदैन भन्ने कुरामा त्यो पनि कुरा रहेको छ।
0: लोकतन्त्र गणतन्त्र संघीयता समावेशिता नागरिक सर्वोच्चता स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता जस्ता आधारभूत संरचनामा कुनै सम्झौता हुन नसक्ने कांग्रेसको ठहर छ। यसैबीच पार्टी कार्यालयमा भएको एउटा कार्यक्रममा सभापति गगन कुमार थापाले आगामी महाधिवेशन निर्धारित समयमै हुने दोहोर्याउनु भएको छ।
3: थोरै समयभित्रमा काम गर्नुपर्नेछ। यो पटक विविधताई भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यताको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो होला भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो गर्ने कामहरू छ यसबाट अधिवेशनको प्रक्रिया र टुङ्गोले गर्दाखेरि क्वेसन नआउने गरी पनि गर्नुपर्नेछ। कहीँ कतै कुनै पनि खालको झन् अनियमितताहरू भएन अथवा कुनै त्यति पनि पूर्वाधार राखेन भन्ने कुरा स्थापित हुने गरी पनि गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यकालिका बनाएको छ त्यही कार्यकालिका हामी सबैले फलो गर्छौँ किनकि हाम्रो पार्टीको विधान हाम्रो परम्परा पनि अधिवेशनको तिथि ठाउँ केन्द्रीय कार्य समितिले तय गर्छ हामीले गरौँ असोजको 16 गतिबाट सुरु हुन्छ काठमाडौँमा हुन्छ असोजको 16 गतिभन्दा अगाडि अब यसलाई कुन कुन दिन गर्ने कसरी गर्ने भन्ने कुरा निर्वाचन समितिले कार्यकालिका बनाएर गर्ने हो।
0: अग्रगामी मोर्चाले कुनै पनि सरकारमा सहभागी नहुने घोषणा गरेको छ। मोर्चासँग आबद्ध जसपा नेपालले निर्देशन विपरीत लुम्बिनी प्रदेशमा मन्त्री सहभागी गराउन खोजेपछि तत्काल निर्णय सच्याउन माग गरेको हो। मोर्चाको आज बसेको बैठकले प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गर्ने कार्यको विरोध गरेको छ। संसदीय व्यवस्था लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनका साथै मोर्चाको निर्णय बाहिर भएकाले तत्काल सच्याउन निर्देशन दिएको मोर्चाका नेता सन्तोष परियालले जानकारी दिनुभयो। मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने सर्वोच्च समितिले निर्णय गरेको छ। मोर्चामा जसपा नेपाल आजपा प्रनेपा लगायतका राजनैतिक दलहरू सहभागी छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गहिरोका सिंचाई आयोजनालाई निश्चित समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहन कुमार साकेले राष्ट्रिय गहिरोका 6 वटा सिंचाई तथा जलस्रोत आयोजना मध्ये 5 वटा आयोजना आगामी 5 वर्षभित्र र 2 वटा आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने गरी आयोजना तयार गर्नेको बताउनुभयो।
4: सम्बन्धित आयोजनाहरू गर्नुपर्दाखेरि ती आयोजनाहरूमा चाहिँ 2 वर्षभित्र सक्ने र केही आयोजनाहरू चाहिँ आगामी 5 वर्षभित्र सक्ने गरी चाहिँ प्रस्तुत गर्नुभएको छ। र यी मन्त्रालय अन्तर्गत 6 वटा राष्ट्रिय गहिरोका आयोजनाहरू छन्। त्यसमा चाहिँ महाकाली सिंचाई आयोजना, भेरी बगोई, त्यसै गरी बगोई सिंचाई आयोजना, रानी जमरा कुगरले सिंचाई आयोजना, सिक्का सिंचाई आयोजना, सुनकोशी नरिन र भेरी बगोई गाईवसुन भएका एउटा राष्ट्रिय गहिरोका आयोजनाहरूको स्कोप केही बढेकोले गर्दाखेरि यो चाहिँ त्यतिखेर टार्गेट गरेको आत्मसँग अथवा समाजमा सम्पन्न गर्न सकेको हो। र अहिलेको हिसाबमा चाहिँ हामी एक लेभलको काम चाहिँ नयाँ मन्त्रीजीको निर्देशन हुन्छ आगामी 5 वर्षभित्र महाकाली भाइ 5 वर्षभित्र सम्पन्न गर्ने, गगरी र भेरी बगोईको चाहिँ 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छौँ। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरू पनि गर्नुभएको छ।
0: मकवानपुरको भिङ्गोदी स्थित उजुरी खेतमा बिहान भएको जीव दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उच्च अदालत जनकपुरको अस्थायी जिदालस वीरगंजका रजिस्ट्रार तारा दत्त बडुकी श्रीमती लक्ष्मी बडु रहेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा पर्नुभएका रजिस्ट्रार बडुको छाउनीमा उपचार भइरहेको मकवानपुर प्रमुख जिल्लाधिकारी वसन्त अधिकारीले सीआईएलाई जानकारी दिनुभयो।
5: अदालत बनेपुर इलाजको उच्च अदालतको श्रीमान एक नम्बरको श्रीमान त्यसपछि त्यहाँको रजिस्ट्रार साथ उहाँको म्याडम उहाँको छोरा उहाँको छोरी ड्राइभर उहाँहरू काट्नुबाट टाउँदै दुईजना जानु भनेर आउनु भएको रहेछ। जुरेखेत भनेको भिमखेतीबाट करिब 12 किलोमिटर पर जुरेखेत भन्ने ठाउँमा त्यो ठाउँ पटक पटक भएको एक्सिडेन्ट भइरहेको ठाउँ हो। त्यो ठाउँमा चाहिँ गाडी एक्सिडेन्ट भयो करिब 100 मिटर तल हाइको लगभग हाइको पिचमा माथिको पिचमाबाट झर्यो त्यतापट्टि तलको पिच मेरो नियर बाई त्यहाँनिर जोडिन आइपुग्यो त गाडी र खेत विदेश विस्तृत अवस्थामा गाडी आइपुग्यो र त्यहाँमध्येमा साथ म्याडम उहाँको छोरा छोरी र उत्तर पश्चिमलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौँ पठाइयो।
0: काठमाडौँबाट भुटुण्डातर्फ जाँदै गरेको स्कर्पियो जीवित बिहान दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश कुकर्ण डाङ्गी सहित चारजनालाई हेलिकप्टरबाट तत्कालै काठमाडौँ लगिएको थियो। उहाँको छैनीमा उपचार भइरहेको छ। सैनिक अस्पतालमा उपचाररत रजिस्ट्रार बडुकी 31 वर्षीय छोरी रीता बडुको अवस्था गम्भीर छ। 25 वर्षीय छोरा रितेन्द्रको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै दुर्घटनामा घाइते दाङको राप्ती नगरपालिका 8 घर भएका 32 वर्षीय जीप चालक छुनीलाल चौधरीको काठमाण्डुमा उपचार भइरहेको छ। मेडिकल तथा डेन्टल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेश गरिएका कागजातहरू फर्जी नक्कली राखिएको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। काउन्सिलले सम्बन्धित देशको मेडिकल काउन्सिलसँग कागजातहरूको आधिकारिकता प्रमाणीकरण दर्ता गर्दा विदेशी चिकित्सकहरूले पेश गरेको सर्टिफिकेट सम्बन्धित नामक नियामक निकायबाट जारी नभएको पुष्टि भएको जनाएको छ। सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय निवृत्तिवरण व्यवस्थापन कार्यालय र केन्द्रीय तह सी कार्यालयलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको हो। नेपालको पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएल का संस्थापक अमीर अख्तरको पहलमा इटालीमा सिटी वेस्ट फ्रेन्चाइज टी टेन क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालियन टी टेनको पहिलो संस्करण आउँदो नोभेम्बर 7 देखि 15 सम्म रोममा आयोजना हुने एपिएक्स टी टेन लिमिटेडले जनाएको छ। प्रतियोगितामा इटालीका 6 प्रमुख शहरमा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। 10 ओभरको ढाँचामा खेलाउने प्रतियोगिताको व्यवस्थापन तथा लगानी एपिएक्स टी टेन लिमिटेडले गर्नेछ।
6: बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि स्थानीय तहको प्रयास
7: दाल भात तरकारी फलफुल दुध होइन दुधले प्रयासहरू भयो अन्डा माछा मधु यो त्यो चाहिँ खाइरहेको कुपोषणबाट बचाउन सकिन्छ।
6: औपचारिकतामा मात्र सीमित नहुन विज्ञ तथा सरकारवालाको सुझाव रिपोर्ट विशेष श्रृंखला हेर मौसम लगायतका सामग्री बाँकी नै छन्। सीएमएमको साझा खबर सुन्दै गर्नुहोला।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाउनुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बालबालिकाको स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ। तर कमजोर आर्थिक अवस्था पोषणयुक्त खानाको अभाव अभिभावकमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण स्तनपान पूरक आहार सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख मिनपक्स अस गरी
11: दुई वर्ष मुनिको बाल बालिकालाई खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमन प्रत्येक मन्थमा नै भइरहेको छ। छ महिनासम्म बच्चाको गोरु चाहिँ ठिक हुन्छ, त्यो वृद्धि नहुने छ महिना पछि कोही कोही कसै कम तिन जन्मेको बच्चा हुन्छ त्यसको लागि छ महिनाभित्र समस्या देखिन्छ।
6: कुपोषणको जोखिममा रहेका बाल बालिकाहरूलाई समयमा नै पहिचान गरी आवश्यक स्वास्थ्य सेवासँग जोड्नु बाल पोषण सुधारको महत्वपूर्ण पक्ष हो। चन्द्रपुर सामुदायिक अस्पतालका प्रमुख डाक्टर अभिनयन श्री वास्तव बाल बालिकाको पोषण अवस्था बारे अभिभावकको सचेतना पनि महत्वपूर्ण हुने बताउनुहुन्छ।
12: डाक्टरको नियमित हाम्रो पोषणको स्टेटस हामीले जुन मंगलबार खोप लाग्छ नि त्यो दिन पनि हामी गर्छौँ। बाबुआले लिएर आउनुभयो यो पोषणको केही समस्या छ भनेर भने नभए यो पिओडीकै पनि यो पालिकाको स्वास्थ्य शाखाबाट अभियानको रूपमा चल्छ। बीच बीचमा कतिजना कुपोषित बच्चाहरू छन् अनि त्यसको सबै जाँच गरेर अनि त्यो हिसाबले उपचार गर्ने गर्छौँ।
6: चनकपुर नगरपालिकाले स्वास्थ्य शाखा मार्फत बाल स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको विशेष गरी आमाको दूधको महत्व पूरक आहार व्यक्तिगत सरसफाई तथा नियमित स्वास्थ्य परीक्षणको विषयमा अभिभावकलाई जानकारी दिने गरिएको छ। विशेषज्ञ डाक्टर सुभाष कुमार चौधरी
13: तपाईँ गर्भवती नरहेको नौ महिना बच्चा जन्मिसकेपछि दुई वर्ष जुन हजार तिन वर्ष नि खेलाइको महत्वपूर्ण मान्छ किनभने त्यो अवधिमा आमाको पोषण भयो स्तनपान समयमा एकदम पूरक आहार चाहिँ खायो भने बच्चा चाहिँ कुपोषण चाहिँ होइन भन्छ कि बच्चा जन्मि सकेपछि हाम्रो यहाँ के चल्दाखेरि छ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ किनभने आमाको दुधमा अरू खुवाउने गर्ने क्षमता पौष्टिक तत्त्वहरू प्रोटिन सबै एकदम ब्यालेन्स हुन्छ। कतै बच्चा पाउने दुधी बच्चा पाउने भने त्यसले पनि बच्चाहरूलाई चाहिँ कुपोषण गराउँछ। दाल भात तरकारी फलफुल दुध होइन दुधले पदार्थहरू अन्डा माछा मधु यो जति चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
6: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषण सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ। उपेन्द्र गोले, सीआईएम, गुञ्जन एफएम, रौतहट। तपाईँ सामुदायिक सूचना विपक्ष सीआईएमले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। के रासायनिक मलको प्रयोग राम्रो उत्पादनका लागि बाधक हो?
14: सन्तुलित मात्रामा डीएपी यूरिया पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छ। हामीले डीएपी यूरिया पोटास मात्र भन्दैन सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छु।
6: मल र बिउ सिंचाईको तालमेल कसरी मिलाउने विशेष संवाद श्रृंखला हिलो मौसम बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीहरू मात्रै दोस्तिन्छ।
15: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु समाजको, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय भनिन्छ।
15: अभिभावकसँग खुला संवाद नहुने, मन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरे विगत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाहको छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओएनसी, सामुदायिक रेडियो उदयपुर र सीआईएम।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हिलो मौसम।
16: कम्पा पानी परेको बेलामा धान बालीको स्याहार कसरी गर्ने, मलको मात्रासँगै थोरै मेहनतबाट धेरै धान फलाउने उपाय के होला? नमस्कार, म परिस्था शाक्य, संवाद श्रृंखला हेलो मौसममा तपाईँलाई स्वागत छ। धान खेतीको स्याहार, मलको मात्रा र सिंचाई तथा उत्पादन बढ़ाउने उपायका बारे आजको हेलो मौसममा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग कुराकानी गर्दैछौ।
17: धानको केसमा के छ भने अजोला पाइन्छ, अजोला चाहिँ हामीले पोखरीहरूमा थुप्रै ठाउँहरूमा पाइन्छ, यहाँले गुगलमा यो सर्च गर्नु गुगलमा सर्च गरेपछि कस्तो बोट हुँदो रहेछ भने हेर्न सकिन्छ। र त्यो अजोला चाहिँ खेतमा 15-20 किलो प्रति हेक्टरमा राखिदियो भने, 20-25 किलो राखिदियो भने त्यो अजोलाले के गर्छ भने वातावरणमा जुन नाइट्रोजन छ त्यसलाई सोसेर धानलाई पठाउँछ है। र 30-40% के हुन्छ भने नाइट्रोजनको जुन आवश्यकता छ त्यो घटाइदिन्छ अजोलाले है। पछि त्यो चाहिँ पानी सुक्यो खेतमा भने त्यो आफै सुकेर मल बन्छ है। यो बहुमूल्य हो अजोला। अजोला हामीले धानमा राख्न सक्छौ, खेत खेतमा राख्न सक्छौ। त्यसै गरी यदि पोषक तत्व कमी देखिएको छ भने अहिले युरिया डीएपी पोटासको व्यापक ठाउँ ठाउँमा किसानहरूले गुनासो गरेको देखिन्छ। त्यस्तो कन्डिसनमा उहाँले उहाँसँग अहिले हामीले धेरै मात्रामा त दिन सक्दैनौ, तर त्यो माइक्रोन्युट्रियन्टको झोल, सूक्ष्म तत्वको झोल माने भने उहाँले जहाँ पनि भेटाउन सक्नुहुन्छ जुन सुकै गरेर भेट्नु। मैले उहाँलाई पहिले नै भनेको छु, यो तरकारी बालीहरूमा विशेष प्रयोग गरिन्छ पोषक तत्वको झोल, सूक्ष्म पोषक तत्वको झोल। उहाँले एकदेखि दुईचोटि जसले एकचोटि पनि युरिया डिएपी पोटास हाल्नु भएको छैन उहाँले यो चाहिँ कम्तीमा दुईचोटि स्प्रे गर्नुहोस्। एउटा चाहिँ पहिलो गोदाई गरेपछि 20-25-30 दिनमा गर्नुहोस्। दोस्रो झोल चाहिँ 50-55 दिनमा हाल्दाखेरि 3 ओजन प्रति लिटरको दरले हाल्यो भने धेरै हदसम्म जुन नाइट्रोजन, फस्फोरस, पोटासको अलिकति जुन समस्या देखाएको छ, कमी छ, त्यसबाट राहत दिन्छ।
16: यति बेला विष्णु देवकोटाजीको कमेन्ट छ, उहाँले चाहिँ म विष्णु देवकोटा रुकुम पश्चिमबाट भन्नुभएको छ, धान रोप्ने समयमा यो खाता मल पहिलो नहाल्दा के असर गर्छ होला भन्नुभएको छ।
17: डीएपी, फस्फोरस बनाएर पोटास जानको मेरो पोटास उनीहरू चाहिँ बिस्तारै जमिनमा जान्छन्, त्यसपछि बिस्तारै प्लान्टले लिने गर्छ, 15-20 दिन लाग्छ लिनमा। युरिया चाहिँ 4 दिन छ, डिएपी र पोटास त्यसै गरेर सुरुमै राखिन्छ खेत जुन बेला हामी पग्लै
16: गर्छौँ
17: तयारी गर्दै गर्दाखेरि तयारीको बेला नै राख्नु पर्ने हुन्छ, किनभने प्लान्टले लिन होइन 10 दिनभन्दा बढी लाग्छ, जबकि युरिया खासै लाग्दैन। त्यसै कारणले यो नै राखिदिनु हुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन सट्टै घट्छ।
16: त्यो रासायनिक मलको सट्टामा प्राण मलको मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छ कि सक्दैन अहिलेको अवस्थामा?
17: अहिलेको अवस्थामा जस्तो प्राङ्गारिक मलहरू भन्नु विभिन्न मलहरूको नाम भन्नु तिनीहरूमा हुन्छ, किनभने प्लान्टले लिन 15-20 होइन 10 दिनभन्दा बढी लाग्छ, जबकि युरिया खासै लाग्दैन। त्यसै कारणले यो नै राखिदिनु हुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ, उत्पादन

0: 1.5% देखि 2.5% सम्म हुन्छ। त्यसै गरी अरू त हुन्छन् जस्तै डिएपी पोटास तिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानव 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन् ग्राममा दिन्छन्। खराब भयो, कम भयो, कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादकत्व हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रिन रेभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी,
1: त्यो दुईवटा मिलाएर
0: प्रयोग हुँदाखेरि ग्रिन रेभोल्युसन हुन गयो।
1: माटो बिगार्छ भन्छन् नि त, फेरि
0: माटोको सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौँ होइन, सन्तुलित मात्रामा डिएपी युरिया पोटास त्यसो गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छ। हामीले डिएपी युरिया पोटास मात्र भन्दैनौँ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौँ, 5 डोका 10 डोको राख्ने हुन्छौँ। यसरी गर्यो भने समस्या हुँदैन। तर किसानले के देखिएको छ भने एउटा मात्र के भन्छ रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने, प्राङ्गारिक मल हालेर भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो, त्यस्तो किसिमले काम गर्दैन।
1: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल पनि हाल्नु पर्यो,
0: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
1: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै धैसा भनेर आउँछ कि, अनि कतिपय माटोविज्ञहरूले चाहिँ धैसा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले?
0: ढैँचाले के गर्छन् भने उहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने यो लामो समयदेखि
1: परम्परागत अभ्यास पनि हो,
0: परम्परागत अभ्यास हो, यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ होइन। त्यसले गर्दा के हुन्छ भने पानी सोसेर राख्ने क्षमता माटोको बढ्छ है, यो त्यसपछि जैविक किरा हुन्छन् बेनिफिसियल इन्सेक्ट भनौँ न, मित्र जीवहरू हुन्छन्, तिनीहरूको संख्या बढ्छन्,
1: माटोलाई फाइदा गर्ने जीवहरू
0: फाइदा पुर्याउने बढ्छन्, र ती जीवहरूले के गर्छन् भने नाइट्रोजन फस्फोरसहरूलाई बोट बिरुवालाई त्यो जीवहरूले फाइदा पुर्याउँछन् है, सोसेर चाहे बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो। तर रासायनिक मलको विकल्प हुँदैन, रासायनिक मलको मात्रा घटाइदिन्छन् उनीहरूले, तर विकल्प बन्न सक्दैन।
2: यो कुराकानी सँगै आजको लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: संसदीय वस्तुदा घटनामा बाहिर घुसपैठ नभएको अनुसन्धानको निष्कर्ष निकालिएको छ, भोलि हामीलाई कार्यवाहीको सिफारिश गरिएको छ भने विस्तार पत्र नेपालीको उद्धार राहत तथा घरफुटीका लागि कार्यविधि तयार भएको छ। कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा छ। कांग्रेस 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन गरेको छ भने तयारी औपचारिक शुरू भएको जनाएको छ। विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। संघीय सरकार का सबै कार्यालयमा 15 दिनमा तल भुक्तानी हुने भएको छ। राष्ट्रिय गौरवका सिंचाई योजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना समेत तयार गरिएको छ। र नेपालका आईपीएल संस्थापक अमीर अख्तरले इटलीमा टी10 क्रिकेट लीग आयोजना गर्नुहुने भएको छ। इटलीका 6 प्रमुख शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन्। हप्ताहरूलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजन उज्यालाई धन्यवाद। भोलि भदौ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला।

0: र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 पसलभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10 फुट जरिवाना मिना हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनुभन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359।
2: आमा एक गिलास दही खान्न साह्रै गर्नु हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर सिसाइ रोडमा रहेको डेरीमा छ, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र।

0: अहिले समय सुन्छ। अहिले रातिको 8 बज्यो। इट्स 8 पीएम।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन्ड्रिएका किशोरी बहुजी दर्ता भएका कम्पनीको

हाम्रो उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा माताहरू भरतपुर दस इन्द्रे चोर भरतपुर तिन बेसो चैते धाममा लेक ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धाममा लेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको दाँतमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला टुट्ने र अन्तमा बाला घाँचिने हुन्छ। रोगको लागि अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी भएमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू रोग प्रतिरोधात्मक जाँचहरू जस्तै चैते दुई, हर्दिना एक, उमर दुई, उमर पाँच, उमर छ र उमर सात लगाउनु। खेतमा पानी जमाइराख्ने, वेबस्टिङ वा बेरोसा दुई तिन ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने। चाय साइटका जोड 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर, पानीमा वा काठु जमाइ 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्सापना जोड 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक खर्च गर्नुहोस्।

0: sambung internet di sana YouTube, Pakistan, Pakistan, Pakistan, Islam, Amerika, Amerika, satu deh harga si internet itu bukan ibarat sahaja mesin pasar, antara mesin dan mesin mesin, pasar pasar, pasar sih,
1: coba yuk,
0: coba yuk.
2: चट्यान परे जोखिम कुन कुन समयमा परि हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: मयादेवी कन्या कलेजको स्नातकको प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट सीएए प्राप्त एसएटी उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह विद्यार्थ बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मयादेवी कन्या कलेज सरको 10-1, सम्पर्क नम्बर 0956-94-495।
5: होइन दिदी, बताइदिनु हो यस्तो छोटो पुरानो छोटो मोबाइल लिएर।
6: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट लिएर काम थाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने काम हुन पहिला हाम्रो चनौली बजारमा।
5: ए दिदी, त्यसैमा तपाईँलाई डिस्काउन्ट छ त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले पनि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपर मूल्यमा पाइन्छ।
6: त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा, पुरानो मोबाइल लिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रो चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस्ट चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्युपाने, मोबाइल 98-4-0-49-89।
7: नानी के भन्यो, किन रहेको विवाहको समय पनि नजिकै आइसक्यो। हिन्दु अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी? ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो? तिमीको इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस्छ। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटोले भिडियोग्राफी नै भनिहाल्छ नि। हामी कहाँ स्तरीय क्यामराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, ब्ल्याक प्रिन्ट, कलर प्रिन्ट, टिसर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका वडा नम्बर 19, 4 नम्बर गाउँ चितवन।

0: सन्देखि 2083 असार 18 बैठकबाट स्वीकृत भएको चेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार चेन्जी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन परिवारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: के तपाईँ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लक्ष्मी कप हुन्छ। भरतपुर बीच सनौरी बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98 752 754 98 755 20 754 इमेल lok.lokvidyu@gmail.com नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धुम्रपान तथा कुटिजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग जीर्ण श्वासप्रश्वास अवरोध सम्बन्धी रोग हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोन गिरी गुटका खैनी सिग्रेट गुटका जस्ता सूचीजन्य पदार्थको सेवन हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्य पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढिन्छ।
3: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी हो आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ। शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिटुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने, नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने, सन्तुलित खाना खाने, क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दुध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने, मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने, आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 24 घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 MHz।
5: प्रभासको मजुरीबाट हामी आएका छौँ घटना परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार विनयसँग।
6: कार्यक्रम तपाईँको विचार विनयसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.1 MHz र sainonews.com।
7: फेसबुक पेजमा आएर मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.1 MHz र sainonews.com।
8: नमस्कार, आदरणीय महानुभावको कार्यक्रम तपाईँको विचार विनय सङ्घको आजको श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत गर्दछु। सधैँ जस्तै दर्शक श्रोता महानुभावले हामी ई लेप्लेस डट कम, खोरमाला डट कम र साइबर हेरन डट कममा संसारभरिबाट प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने 9.1 मेगाहर्जको रेडियो साइनमा पनि यहाँले हामीलाई सुन्नुहुन्छ। त्यस्तै गरी अभियान टेलिभिजनमा हेर्न सक्नुहुनेछ भने साइनो न्युज डट कम र कार्यक्रम तपाईँको विचार फेरि च्यानलमा हेर्न र सुन्न सकिनेछ। त दर्शक श्रोता महानुभावले सधैँ जस्तै आज पनि हामी एकजना अतिथि र आजसँग मेरा नियमित अतिथि कार्यक्रमबाट उहाँसँग मैले धेरै विषयमा कुरा गरिसकेको छु। जबसम्म नेपालमा राजनीतिक विभिन्न गतिविधिहरू हुन्छन् त्यसमा एउटा उहाँ वरिष्ठ कानुन विज्ञ हुनुहुन्छ तर पनि नेपालको राजनीतिलाई नजिकबाट निहाल्नु भएको एकजना समीक्षक पनि हुनुहुन्छ र हामी समीक्षात्मक कुराकानी गर्दै आइरहेका छौँ। आज पनि यो नेपालको अहिलेको वर्तमान राजनीतिक परिवेश र यसको कानुनी पाटाहरूको बारेमा आज हामी समीक्षात्मक कुराकानीका लागि मसँग आजका मेरा अतिथि प्राध्यापक डाक्टर गान्धी पण्डित उपस्थित भइसक्नु भएको छ। उहाँ वरिष्ठ अधिवक्ता हुनुहुन्छ। गान्धी सर, यहाँ कार्यक्रममा हार्दिक स्वागत गर्छु। नमस्कार।
9: नमस्ते विनयजी,
8: आराम हुन्छ?
9: आज एकदम सन्चै छु।
8: हस् एकदम, यहाँले एकदम व्यस्त हुनुहुन्छ, व्यस्तताका बावजुद पनि सधैँ जस्तै आज पनि कार्यक्रममा समय दिनुभएको छ, सुन्नु यहाँप्रति आभार व्यक्त गर्न चाहेँ।
9: धन्यवाद।
8: अब कुराकानीमा प्रवेश गरौँ कि तपाईँसँग लगभग 3-4 महिना अगाडि जब यो नेपालको नयाँ सरकार भर्खरै बनेको थियो, सरकार बनेको बेलामा कुराकानी गरेको थियो र हामी सरकारको विषयमा त्यति धेरै गइरहेका थियौँ कि सरकारलाई केही दिन पर्खनुपर्छ, हेर्नुपर्छ अनि बल्ल बोल्न पाइन्छ, सकिन्छ भन्नुभएको थियो। आज लगभग 5 महिना भएको छ र सरकारका हेर्न सकिने र बुझ्ने सबै पाटाहरू सर्लङ्ग लागू भइसकेका छन्। पुरै नदेखिए पनि मर्निङ सोज द डे भएको धेरै पाटाहरू चाहिँ देखिएका छन्। बोल्नेमा आधार धेरै छ। अब अहिलेको यो सरकारको गतिविधिलाई, अहिलेसम्मको गतिविधिलाई तपाईँले कसरी हेर्नुहुन्छ?
9: विनयजी, तपाईँले सही कुरा भन्नुभयो। आजभन्दा 3-4 महिना अगाडि जब यो सरकार भर्खर आएको थियो, त्यसको सन्दर्भमा सरकारले के गर्न सक्छ, के गर्ला भन्ने तपाईँले प्रश्न मलाई जिज्ञासा राख्दा मैले भनेको थिएँ भर्खर नयाँ सरकार आएको छ, हनिमुन पिरियड एटलिस्ट 100 डेज चाहिँ हेर्न दिउँ, उनीहरू आफ्नो सम्बन्धमा आफूले व्यवस्थित गर्न पनि समय लाग्छ र निश्चित प्रकारले केही न केही जनताको चाहना आकांक्षा र यो परिवर्तनको जुन मकसद छ त्यसलाई समेट्ने गरेर नै यो सरकार अगाडि बढ्छ र बढ्नुपर्छ भन्ने भनेको थिएँ। तर आज आउँदाखेरि हुन छ 5 महिनासम्म पुग्नु लागिसक्यो, तर अहिले म समर्थन एकदम हिजो जस्तो एकदम खुला हृदयले चाहिँ सरकारले ठिक गरेको छ भन्ने समर्थन पनि गर्न सक्ने अवस्था छैन र विरोधै गरेर यो त्यो असफल भयो गर्न सकेको छैन भन्ने अवस्था पनि छैन। म बिचमै बसेको छु, यस अर्थमा चाहिँ बिचमा बसेको छु कि यो सरकारले गलत काम त गरेको छैन र गलत इन्टेन्सन र गलत मनसाबाट के चिज गरौँ भनेर आफूलाई फाइदा अरूलाई नोक्सान हुने काम त गरेको छैन, तर एकदम यसले जुन जनताको चाहना र आकांक्षा अनुसार अपेक्षा अनुसार दुई त्यहीँ बहुमत सहितको बहुमत दिएर जुन संसदीय पद्धतिको संसदमा निर्वाचन गराएर जुन राष्ट्रिय स्वतन्त्र पार्टीलाई पठाएको थियो र त्यो पठाउँदै गर्दा नेपाली जनताले के पनि अपेक्षा गरेको थियो भने तिमीलाई यदि हामी यति अत्याधिक बहुमत नदीकरण भोलि तिमीलाई काम गर्न गाह्रो होला, विभिन्न किसिमको पक्षपक्षीबाट धेरै विरोध पनि होला, त्यसमा पनि पठाउलाई भनेर अत्याधिक बहुमत थिए। तर आजको दिनमा अर्थतन्त्र चलायमान गर्ने कति कुरा डेलिभरीका कुराहरू केही कमी कमजोरी चाहिँ देखिए कमी देखिएकै छन् र त्यसमा पनि व्यावहारिक अनुभव र परिपक्वता चाहिँ अहिलेको सरकारमा कमै छ। तर यो अव्यवहारिता अनुभव नभएको कारण अपरिपक्वता चाहिँ केही समयपछि यसलाई सुधार पनि गर्न सकिन्छ। त्यसैले हामी अपेक्षा गरौँ, 5 वर्षको लागि आएको सरकार छ, 5 महिनामा जादुको छडी दिएर आएको त होइन। तपाईँ अहिले भने जस्तो मर्निङ सो त दिए भन्दाखेरि मर्निङबाट एकदम घाम सफा लाएर अगाडि चाहिँ दिउँसो एकदम चकमन्न होला जस्तो छैन। तर यति भन्दै गर्दामा बेनिफिट अफ डाउट अझै पनि हामीले बाह्रिन सरकारलाई दिनैपर्छ, गलत निर्णय गरेको छैन, भ्रष्टाचार व्यतिमा आफू जगाडिएको छैन र सुशासनलाई कटिबद्ध छ। त्यति गर्दै गरेर पनि जनताको चाहना अपेक्षा अनुसार गर्न परिचयमा खोइ अलिक कमी नै हो कि भन्ने कुरामा चाहिँ दुविधा देखिँदैन।
10: होइन एकदमै यहाँले भन्नुभयो जस्तो यो किनभने मर्निङ सोचा डेटमा जुन देखिएको छ हिजोको सरकारहरूले गलत नै गरेका हुन् त्यस कारणले गलत नगर्ने शक्ति चाहिएको छ भनेर यो बहुत आशा र व्यग्रताका साथ यसरी यो सरकारलाई यति ठुलो म्यान्डेट दिइएको हो तर अहिले हेर्दाखेरि यो सरकारका चाहिँ यहाँले भन्नुभयो चाहिँ विज्ञता छैन भन्ने सबैलाई थाहा थियो उहाँहरूलाई पनि थाहा थियो हामी अनुभवी छैनौँ भन्दा भए पनि 100 दिनमा हामी सबै गरिदिन्छौँ भन्ने आउनु भएको थियो उहाँहरूले होइन जनताले पनि त्यही बुझे पत्याएर यो म्यान्डेट दिएर आज हेर्दाखेरि अनि बल्ल उहाँले अनुभूति गर्न लाग्नु भएको कुराहरू देखियो यो सबै हेर्दाखेरि भोलिका दिनमा जनताले दिएको भरोसा चाहिँ पूरा हुन्छ भनेर आशा गर्न सकिने अवस्था कतिको देखिन्छ अहिलेसम्म
9: विनयजी तपाईँले असाध्यै सान्दर्भिक प्रश्न र गहिरो रूपबाट नै यो विषयवस्तु उठान गर्नुभएको छ हो अनुभवको कमी छ केही व्यावहारिक त्रुटिहरू पनि छन् र त्यो व्यावहारिक त्रुटि र अनुभवको कमीलाई चाहिँ बालिन सरकारले केही बुझेर आफूलाई परिमार्जन पनि गर्न खोजेको छ अझै पनि यी युवा उमेरका मन्त्री प्रशासकीय जुन सल्लाहकारहरू छन् उनीहरू आफूसित धेरै अनुभव नभए पनि केही गरौँ भनी हुटुटी छ इमान्दारिता छ तर अनुभव र चाहिँ व्यावहारिक पछिको ज्ञान नभएको कुरालाई कसरी त्यसलाई परिपूर्तित गर्ने भन्ने कुरामा त्यहाँ अलिक कमजोरी छ उनीहरू विज्ञ अलिक जानेका मान्छेहरू जो निष्पक्ष रूपबाट देश र समाजको लागि केही गर्छु भनेर बस्न छ भने कुनै पार्टीको आबद्धता नदिएर राष्ट्र र समाजको लागि एउटा स्वतन्त्र र निष्पक्ष भएर सुझाव सल्लाह दिने व्यक्तिहरूको पनि यिनीहरूले चाहिँ सम्पर्कमा आउन चाहेन र अलिकता तिनीहरूको कमजोर छ र उनीहरूलाई के कुरा देखिएको छ भने केही उनीहरूको आफ्ना विश्वासीलाई व्यक्तिहरूलाई सल्लाहकार राखेका छन् तर त्यो सल्लाहकार भनेको उनीहरूले आफूले मात्रै पत्याएर र अझै त्यो युवा अनुभवै भएका व्यक्तिहरूलाई चाहिँ सल्लाह दिन सकेको छैन कतिपय कुराहरू चाहिँ यस्ता व्यक्तिहरू हुन्छन् जो उनीहरूको सल्लाहकार हुन पनि चाहँदैन तर निष्पक्ष भएर सुझाव माग्यो भने सल्लाहकार हुनु भनेको मतलब उनीहरूको नियुक्ति लिएर उनीहरू सँगसँगै बिहानदेखि बेलुका उनीहरूकै वरिपरि बसेर सल्लाह दिने एउटा सल्लाहकार हुन्छ एउटा सुझाव दिने विज्ञ हुन्छ विज्ञहरूलाई चाहिँ अझै उनीहरूलाई आकर्षित गर्न सकेको छैन र विज्ञता बिना यो सरकारले सबै कुरा चाहिँ सही तरिकाबाट लान सक्छ भन्ने पनि छैन त्यो कुरामा चुकेकै छन् उनीहरूलाई अझै पनि हामीले केही गरेका छौँ केही गरेर अरूलाई विज्ञलाई सम्पर्क राख्नुपर्छ भन्ने अनुभूति अझै नभएकी भन्ने छ तर समय र अवस्थाले चाहिँ त्यो कुरामा उनीहरू बढ्लान् तर यदि भन्दै गर्दा त मलाई अहिले म बताइहालौँ जनताले अझै पनि यो सरकारलाई विश्वास गुमाइसकेका छ अलिकता असन्तुष्टि अलिकता चाहिँ केही गरेन भने अलिक चाहिँ झकझकाउने काम छन् जनताले गरेका छन् होइन यो सरकार गर्दैन भने निराश हुने या सरकारप्रतिको विश्वासलाई डगमगाउने काम चाहिँ गरेको छैन तर जनताहरूले बिस्तारै बिस्तारै प्रश्न चाहिँ उठाउन खोजिरहेको छ
10: हौ मैले ठ्याक्कै तपाईँले यहीँनिर जोड्न खोजेको जस्तो निराशा र आक्रोश अहिले पनि जनताले व्यक्त चाहिँ गरेका छैनन् तपाईँको ग्यासको लाइनमा 4 दिनदेखि बसिरहेका छन् तै पनि नयाँ सरकार हो नयाँ अनुभव ल्याउँछन् हामीलाई 6 दिनमा दिन्छन् भनेर भरोसा गरि नै रहेका छन् होइन तपाईँको हिजोको सामान्य प्रधानमन्त्रीले संसदमै गएर मैले भर्खरै थाहा पाएँ भनेर एउटा संवैधानिक देशकै सार्वभौमसँग जोडिएका संवादहरू बोल्दाखेरि पनि ठिकै छ नयाँ हुनुहुन्छ भनेर भनेकै कुरा हो सामान्य गल्तीहरूलाई पनि जनताले अहिले चाहिँ एकदमै भरोसा लिइरहेका छन् भने यो अपेक्षा कहिलेसम्म राख्लान् जनताले भन्ने देखिन्छ भन्ने हो
9: अब तपाईँले वास्तविक रूपबाट जनताको छाना आकाङ्क्षा र जनताले देखेका कुरा के भने हिजो नेपाली कङ्ग्रेस एमाले र माओवादीलाई बारम्बार सत्तामा ल्याएर गल्ती नै गर्दा सुध्रेला यो गर्दा गर्दैन यिनीहरूले विगतमा प्रजातन्त्र र संसदीय पद्धतिको लागि ठूलो योगदान तपस्या गरेका छन् र उनीहरूले चाहिँ गल्ती गरे भने मौका दिनुपर्छ भने बारम्बार मौका दिँदा पनि नसुध्रेपछि नै यो युवा पुस्तालाई अब हामीले नयाँ तरिकाबाट नयाँ परिवर्तनको कार्य आकाङ्क्षा राख्ने युवा पुस्ताले नै अहिले हामी जाँचो हेरौँ यिनीहरूले नि देशलाई अगाडि बढाउन सक्छन् भन्ने सोच राखेर दिएको थियो हो यो अहिलेको बालिङ सरकारले जति अस्पेक्षाहरू काम डेलिभरी गर्न सकेको छैन प्रयास गरेकै होला तर त्यति छैन भने तर एउटा कुरा के विनयजी के गर्नु जरुरी छ भने यो सरकारलाई असफल हुने छुट पनि त छैन नि यदि जनताले चित्त बुझाएन है यसले पनि गरेन भने जनताको अल्टरनेटिभ के त जनता त अलिक मेच्योर पनि छ नि के यसले गरेर हिजकै ठिक छ, हिजकै केपी शर्मा ओली नेपाली कंग्रेस, हिजकै शेरबहादुर देउबाजी पुराना पार्टीका नेपाली कंग्रेस, हिजकै प्रचण्ड माओवादीलाई नै जानुपर्ने हो, यही नै रहेछन् जति गल्ती गरे नि बुढा हुनु अनुभव छ भनेर फिर्ता जाने चाहना राखेका छन् या चाहना खोजेका होला भन्दाखेरि फर्केर जाने चाहँदैनन्। अब यो बागमतीमा पानी बगेको बगे धेरै पानी बग्यो भनेकै जस्तै यो अग्रगमन भइसकेको हुनाले प्रतिको पनि जाउँ भने जनताको आँखा त छैन, तर जनतालाई अघि अरू चोइस पनि त छैन नि। त्यसैले अहिले विश्वास धैर्यता राखेर सजग गराउने खबरदारी गर्दै गर्ने जनताले विस्तार गर्न थालेका छन्। यस सूत्र है राम्रो गर र केही हदमा बालन शाहजीले धेरै सुधारात्मक काम पनि गर्न खोज्नुभएको छ, जस्तो संसदमा पहिले जान सक्नुहुन्थेन अब विस्तार जाने गर्नुभएको छ, प्रतिपक्षीसित संवाद बढाउन खोज्नुभएको छ, विदेशी सरकारहरूसित अब अस्ति चाहिँ विभिन्न राजदूतहरूलाई भेट्नुभएको छ, कूटनीतिक सम्बन्धहरूलाई बढाउन आफूलाई केही परिमार्जन गर्नुभएको छ, भारत भ्रमण हुँदैछन्। केही कुराहरूमा अहिले हिजो हतार हतार गरेर जस्ता पाए त्यस्तै मुद्दा पनि हाल्ने जिधेरै हुँदै थिएन, अब अलिक संयमित भएर कानुन नियम पुर्याएर सबै चिज गरेको हुनाले अहिले सुधार गर्नुपर्छ र सुधारले नै बाटोतिर गएका पनि छन्। तर यो त्यो सुधारिने गति चाहिँ कछुवा चाल भएको हुनाले यस्तो कछुवा चालको सुधारले भोलिका जनतालाई अपेक्षा अनुसार परिपूर्ति गर्ने चाहना र चाहिँ परिवर्तन चाहिँ सम्भव हुँदैन। यो कुरामा चाहिँ सरकार मलाई लाग्छ त्यो गर्छ। एउटा अर्को चाहिँ अर्को समस्या के हो भने राजनीतिक रूपबाट हेर्दाखेरि पनि म एउटा संविधानको पनि एउटा चाहिँ विद्यार्थी भएको नाताले बालन शाहजीको हैसियत के हो भन्ने बुझ्नुपर्ने हुन्छ। बालन शाहजीको पपुलारिटी छ अहिले पपुलारिटी, तर उहाँको जति पपुलारिटी भयो नि उहाँ आज प्रधानमन्त्री भएको कारण उहाँको पपुलारिटी कारणले मात्रै होइन, हो मत ल्याउन संसदलाई जिताउन उहाँको पपुलारिटीले हेल्प गर्यो होला, तर संविधानको धारा 76 अनुसार उहाँ बहुमत अत्याधिक बहुमत प्राप्त पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीको के अरे संवैधानिक

0: I Islet Sunday Nuncha Radio Silent 89.8 Megahertz.
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: हैन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
7: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।
8: थानालाई अस्पतालमा सार्न आदेश।
9: सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदका नातेदारलाई युद्ध अपराध र मानवता विरूद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। वसिम अल असद शासनका बेला बल प्रयोग गर्ने शासकका रूपमा चिनिएका थिए। उनलाई गत वर्ष जूनमा पक्राउ गरिएको थियो। उनी असद शासनसँग सम्बन्धित अरबौं डलरको लागू औषध तस्करी सञ्चालनमा पनि निकट रूपमा संलग्न रहेको ठानिएको थियो। तर पर्याप्त प्रमाण नभएको भन्दै अदालतले ती आरोपमा उनलाई दोषी ठहर गरेन। यो फैसला बशर अल असदलाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको एक सातापछि आएको हो। बशर अल असद अहिले रूसमा निर्वासनमा रहेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि जेलबाट अस्पताल सार्न आदेश दिएको छ। उनका वकिलहरूले उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै गुनासो गरेपछि अदालतले यस्तो आदेश दिएको हो। 3-सदस्यीय इजलासले उनको स्वास्थ्य अवस्थाको मूल्यांकन गर्न एउटा चिकित्सा बोर्ड गठन गर्न पनि आदेश दिएको छ। उनका वकिलहरूका अनुसार उनी दृष्टि कमजोर हुने लगायत विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित छन्। अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा विद्यालयमा भएको हमलालाई जघन्य भएको संयुक्त राष्ट्र संघका एक विशेष प्रतिनिधिले बताएका छन्। उक्त हमलामा पनि 50 भन्दा बढ़ी बालबालिका घाइते भएका बताइएको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, पश्चिमी 10 वर्षीय क्षेत्रमा बालबालिका दुवैका लागि रहेको एउटा निजी प्राथमिक विद्यालयमा विस्फोट भएको थियो, जहाँ ऐतिहासिक रूपमा सताइएको सिया हजारा समुदाय रहेको छ। तालिबान प्रहरी अधिकारीले विद्यालयमा हाते ग्रेनेड विस्फोटन भएको र यसको अनुसन्धान भइरहेको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, उक्त हमलाको जिम्मेवारी कुनै समूहले अहिलेसम्म लिएको छैन। अमेरिकाको क्यालिफोर्नियामा आज एउटा महत्वपूर्ण मुद्दाको सुनवाई शुरू हुँदैछ, जसले फेसबुक र इन्स्टाग्रामको संचालनमा परिवर्तन ल्याउन सक्ने सम्भावना छ। अमेरिकाका 29 राज्यले मेटा कम्पनीमाथि बालबालिकाको डेटा गैरकानूनी रूपमा संकलन गरेको आरोप लगाएका छन्। तीमध्ये 4 राज्यले मेटाले युवा प्रयोगकर्तालाई लक्षित गर्दै जाना जानी लत लाग्ने किसिमका सुविधाहरू डिजाइन गरेको र सुरक्षा सम्बन्धी विषयमा जनतालाई भ्रमित गरेको आरोप पनि लगाएका छन्। मेटाका प्रमुख मार्क जकरबर्गले अदालतमा बयान दिने ठानिएको छ। मेटाले आफूमाथि लागेका आरोपहरूलाई कड़ा रूपमा अस्वीकार गरेको छ र वैज्ञानिकहरूले टेलर स्विफ्ट र ह्यारी स्टाइल्स जस्ता कलाकारका लोकप्रिय संगीत एल्बम सार्वजनिक हुने दिनमा सड़क दुर्घटनाबाट हुने मृत्यु बढ़न सक्ने बताएका छन्। हार्वर्ड विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले गरेको अध्ययन अनुसार लोकप्रिय एल्बम सार्वजनिक भएका दिन अमेरिकामा सड़क दुर्घटनामा औसतमा 18 जना बढ़ी मानिसको मृत्यु भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले संगीत प्लेटफर्महरूलाई यस्ता सम्भावित जोखिमबारे प्रयोगकर्तालाई अझ बढ़ी जानकारी गराउन आग्रह गरेका छन्। साथै चालकहरूलाई गाड़ी चलाउन शुरू गर्नु अघि नै आफूले सुन्ने संगीत तय गर्न सुझाव

साझापखमा पुनः स्वागत छ। राहदानी बनाउने प्रक्रिया सहज बनाउन खोज्दै गर्दा पासपोर्टको दुरूपयोग रोक्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूले सुझाएका छन्। राहदानी संशोधन विधेयकमाथिको संवैधानिक छलफलमा भाग लिँदै सांसदहरूले कूटनीतिक राहदानीको सम्भावित दुरूपयोगको सन्दर्भमा अझ बढ़ी सजग हुनुपर्ने सुझाव दिए। तर राष्ट्र मन्त्रीले सांसदहरूलाई दिनु सुझावलाई समेत ध्यानमा राखी सरकार अगाडि बढ़ने बताए। सुनौ एक रिपोर्ट। विद्यमान राहदानी ऐनमा आवश्यक सुधार गरी राहदानी प्राप्तिलाई अझ सहज र

0: सरलीकृत गर्ने हिसाबले राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2083 ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राहदानीको दुरूपयोग रोक्ने विषयमा विशेष जोड़ दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निष्कल राईले राहदानी व्यक्तिगत दस्तावेज भए पनि मानव बेचबिखन संगठित अपराध लगायतमा दुरूपयोग हुन सक्ने उल्लेख गरे। झूठो विवरण दिएर राहदानी बनाउने हकमा विधेयकले गरेको व्यवस्थाबारे प्रश्न उठाउँदै उनले भने,
1: प्रस्तुत विधेयकमा झूठो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ।

0: यस्ता केही विषय छन् जसले विधेयकको नियतमा शंका उब्जाएको छ। सत्ता र प्रचण्ड शक्तिको आडमा कतै आफ्नो विगतलाई छोप्ने कानून ल्याउन खोजिएको हो कि भन्ने प्रश्न उब्जाउने ठाउँ सरकारले प्रदान गरेको छ।
1: नेकपा एमालेकी सांसद पद्मा ओर्याल लेखा गरी कूटनीतिक राहदानीको दुरूपयोग हुनबाट रोक्ने विषयमा राज्य चनाखो हुनुपर्नेमा जोड़ दिइन्। उनले निजी भ्रमणमा कूटनीतिक राहदानीको प्रयोग रोक्नुपर्ने बताइन्। अर्यालले अगाडि थपिन्,
2: पदलाई हेरेर होइन प्रयोजनलाई हेरेर कूटनीतिक राजधानी प्रदान गर्नुपर्छ भन्ने म ठान्दछु। त्यसै गरी निजी भ्रमणमा कूटनीतिक राजधानी प्रयोग गर्न नपाउने कुराको स्पष्ट व्यवस्था गरौं, यसबाट निश्चित भएको देखिन्छ।
1: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुलले महिलाको हकमा सैद्धान्तिक रूपमा विधेयकमा विभेदकारी व्यवस्था रहेको बताए। उनले प्रक्रिया सरल बनाउँदै गर्दा सुरक्षाको विषयलाई पनि हेर्नुपर्ने उल्लेख गरे।
3: हामीले यसलाई आधुनिक गर्ने, सरलीकृत गर्ने, हाम्रा नागरिकहरूले सरल ढंगले पाउने व्यवस्था गर्नु छ एकातिर, अर्कोतिर यसको सुरक्षाका कुराहरू छ।
1: राजधानी बनाउने प्रक्रियामा हुन गरेको ढिला सुस्ती अन्त्य हुनुपर्ने सुझाउँदै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्बाङले खास गरी राहदानीसँग सम्बन्धित दण्ड जरिमानाको विषयमा विधेयकमा गरिएको व्यवस्थाबारे प्रश्न गरे। सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने, व्यवस्थापन गर्ने समग्र प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाएको बताए। खास गरी दण्ड जरिमाना बारे शंका नगर्न आग्रह गर्दै उनले भने,
4: व्यावहारिक कारणले नेपालको विशेष परिस्थितिका कारणले उब्जिन सक्ने समस्याले नै नेपाली नागरिकले धेरै दुःख भोग्न नपरोस् भन्ने दृष्टिकोण यसमा राखिएको छ।
1: प्रस्तावित विधेयकलाई संशोधन मार्फत अझ परिष्कृत बनाउन सकिने भन्दै मन्त्री खनालले आम नागरिकले सहज ढंगले राहदानी पाउने वातावरण सिर्जना गरिने बताए। अर्को विषय, अधिकारीहरूले खाना पकाउने एलपी ग्यास नियमित रूपमा आपूर्ति भइरहेको दावी गर्दै आए पनि उपभोक्ताले अझै सहज रूपमा पाउन नसकिएको गुनासो गरिरहेका छन्। पसलहरूमा रित्तो सिलिण्डर लिएका मानिसहरूको लाम कायमै रहदा साउन महिनामा मात्रै 57,335 मेट्रिक टन ग्यास नेपाल आयात भएको भन्सार विभागले जनाएको छ। निगमका अनुसार साउन महिनामा भित्रिएको ग्यास नेपालको इतिहासकै सबैभन्दा धेरै मासिक परिमाण हो। यसै सन्दर्भमा हामीले नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहलाई अहिले देखिएको संकटबाट तपाईँहरूले के शिक्षा पाउनुभयो भनेर सोधेका छौं।
5: तत्काललाई केही असहज हामीले जुन एलपी ग्यासमा भयो त्यसलाई जतिखेर पनि केही न केही हामी भण्डारण चाहिँ एनओसी आफ्नै बनाउनु पर्छ। आजको मितिसम्म 58 ब्रान्डको जुन ग्यास व्यवसायीहरू छ सबै निजी व्यवसायहरूले उहाँहरूले गरिराख्नु भएको छ। कहिले काहीँ उहाँहरूको आफ्नो पोलिसी आफ्नो कस्टिङले गर्दा भण्डारण नराखिदिँदा हामीलाई अहिले धेरै समस्या हो। निगमसँग आज 10 दिन 5 दिनकै पनि भण्डारण भएको भए हामी 5-10 दिनको भण्डारण बित्याएर भए पनि यो तुरन्तै मार्केटमा इन्टरभेन्सन गर्न सक्थ्यो। त्यसले गर्दा निगमसँग या भनौँ न सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ। जसरी भए पनि हामी भण्डारण 15 दिनको भए पनि हामी बनाएर राख्ने, सरकार भनेको खाली अवस्थामा बस्नु भएन, हामी त्यो रिप्रेजेन्ट गर्छु। दोस्रो कुरा, पारादीप, बरौनी, हल्दिया, मथुरा यो लामो डिस्टान्सबाट यो एलपी ग्यास ढुवानी गर्नु परिरहेछ। सानो तिनो चेन बिग्रिने बित्तिकै, बाटो डिस्टर्ब हुने बित्तिकै हामीलाई साह्रो गाह्रो हुन्छ। जस्तो पेट्रोलियम पदार्थको पाइपलाइन आएपछि पछिल्लो 7-8 वर्षमा हामी कहिल्यै पनि पेट्रोलियम पदार्थको केही डिस्टर्बेन्स फेस गर्नु परेन भनेपछि हामी एलपी ग्यासको पाइपलाइन यहाँ मोतिहारीको दुर्गापुर नजिक आइसकेका छ, त्यहाँबाट सर्लाहीमा हामी जोड्ने कोसिस हाई लेभलमा गरेर त्यसलाई चाहिँ हामी गर्छौँ। यो दुईटा कुरा रिभाइभल भएपछि मलाई लाग्दैन कि आयल निगममा अब यस्तो क्राइसिसहरू आउँदा 10 दिन 15 दिन हामी मजाले चाहिँ फेक्न सक्छौ।
6: अहिले जनतालाई आश्वस्त तुल्याउने हिसाबले चाहिँ यहाँले कति दिन कति हप्ता पछाडि यो एकदम सहज होला भन्न त,
5: पेट्रोलियम पदार्थको केही डिस्टर्बेन्स फेस गर्नु परेन भनेपछि हामी एलपी ग्यासको पाइपलाइन यहाँ मोतिहारीको दुर्गापुर नजिक आइसकेका छ, त्यहाँबाट सर्लाहीमा हामी जोड्ने कोसिस हाई लेभलमा गरेर

0: गर्नु पर्थ्यो. केही आधुनिक कारणले ढिलो भए पनि 32 लाखको सरकार 8 लाख सिलिन्डर त बढी भन्यो त एक महिनामा औसत खपत हाल निगमको जब 32 लाख छ भने त हामी 40 लाख दियो त पब्लिकलाई जनतालाई उपभोक्तालाई. भनेपछि 40 लाख सिलिन्डर गइसकेपछि यो सहज हुनुपर्ने हो. अझ केही साथीहरू जसको एउटै थियो त्यसले दुःख पाइरहेछ किन अरूले अलिक बढी भर दिएर हो. अब यो स्पिडमा हामी क्रमशः बढाउँदैछौ. यो महिना पनि हामी 40 कै हरारीमा लाउँछौ. डाटाले भन्नुअनुसार यो भइसक्नु पर्ने हो. म जनतालाई के भन्छु नि यो धेरै घरमा नराख्नु. यो सेफ्टी अनुसार पनि यो राम्रो कुरा होइन. यहाँहरूले कहिले काहीँ आकल चुकल केही घटना पनि सुनिराख्नु भएको हुन्छ. त्यसले गर्दा यहाँहरूले पनि हामीलाई आपूर्तिमा केही समस्या छैन. यहाँहरूको डाटाबाटै मैले भनिरहेको छु कि 32 लाख आउनु पर्नेमा मैले 40 लाख सिलिन्डर यहाँहरूलाई दिइसके, बिक्री गरिसके. डाटाले बताउँछ. अझ यो आउने क्रम बढाएर ल्याउने कोसिस गर्दैछु.
1: दिन चाहिँ तोकेर हामीले भन्न सकिँदैन.
0: मैले भने नि हजुर डाटाले मलाई पुग्यो. अब यो त कस्तो छ भने मार्केटमा केही सिलिन्डर खाली भयो भने त उहाँले जतिखेर मलाई देखाइदिनु पाए त मैले सकिनँ भनेर. तर त्यो पुरै कम्प्लिट हुन मेरो डाटाले 32 चाहिने हो. म 40 लाख कठाएपछि मैले त सके जस्तो लाग्छ. तर जो त्यसमा के भयो भने कोही बढी राखिदिएछ र कोही कम छ भने त्यो ब्यालेन्स इमिडिएटली अब मिल्छ. कोही आकल झुकल छुटेछ भने क्विक रेस्पोन्सबाट मिलाउँदै गराएको छु. मेरो विचारमा त्यो समस्या छैन जस्तो मलाई व्यक्तिगत भन्नुहुन्छ भने छैन. किन जसले टिममा फोन गरेछ त्यसलाई रिजल्भ गरिदिएको छु. सिलिन्डर छँदैछ. किसानहरूलाई रोगीहरूलाई भने पनि भनेको छु कोही साह्रै गाह्रो परेछ भने तपाईँ जताबाट सक्नुहुन्छ म्यानेज गरिदिनु. मैले त्यसो भने त म गाह्रो देख्दिनँ.
2: नेपाल आय निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाह साथी अशोक ढालसँग कुरा गर्दै एउटा विषय संक्षेपमा संवैधानिक इजलासको गठन वरिष्ठताका आधारमा नभए गोला प्रथाबाटै हुनुपर्ने भन्दै कानून व्यवसायीहरूको छात्र संगठन नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीशलाई ध्यानाकर्षण पत्र लेखेको छ. सर्वोच्च अदालतको पूर्ण बैठकमा गम्भीरतापूर्वक छलफल गरी संवैधानिक इजलासलाई वरिष्ठताका आधारमा अविलम्ब गठन गर्न वा त्यसमा कुनै कठिनाई भएमा अन्य इजलास र रोस्टरमा रहेका न्यायाधीशहरूको बीचमा गोला प्रथाको अवलम्बन गर्न यसअघि नै बार एसोसिएशनले आफ्नो धारणा सार्वजनिक गरिसकेको पत्रमा उल्लेख छ. उक्त विषय बार एसोसिएशनले विगतको 109 दिनको आन्दोलनले उठाएको मुख्य विषय भई उसका विभिन्न फोरमहरूमा पारित प्रस्तावका रूपमा रहेको उसले स्मरण समेत गराएको छ. अन्त्यमा नेपाल बाहिरको एउटा विषय. पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्ने आदेश दिएको छ. यद्यपि सर्वोच्च अदालतले इमरान खानको परिवारले सिफा अस्पताल परिसरमा कुनै पनि सार्वजनिक जमघट नहुने कुरा सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ. सरकारले सर्वोच्च अदालतको यो निर्णय पूर्ण रूपमा लागू हुने आश्वासन दिएको छ. बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट.
3: अदालतको 3 सदस्यीय इजलासले खानको अस्पताल भर्नाको निवेदनको सुनवाई गरेपछि यो निर्णय सुनाएको हो. न्यायाधीश शाहिद वाहिदको अध्यक्षतामा सुनवाई भएको थियो भने न्यायाधीशहरू नईम अख्तर अफगान र इस्तियाक इब्राहिम यसका सदस्य थिए. अदालतले इमरान खानसँग भएका सबै भेटघाटहरूको विस्तृत रेकर्ड र उनी विरूद्ध विचाराधीन सबै मुद्दाहरूको पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ. यद्यपि अदालतले मेडिकल रिपोर्ट वा स्वास्थ्यमा राजनीति गरेमा यो सुविधा फिर्ता लिन सकिने चेतावनी दिएको छ. अदालतले सरकारलाई सिफा अस्पताल वरिपरि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ. अदालतले फैसलामा यदि यो सुविधाको दुरूपयोग भएमा सरकारले अदालत जान सक्ने र खान र उनको परिवारले पनि निर्णय कार्यान्वयन सम्बन्धी गुनासोहरूको बारेमा अदालत जान सक्ने जनाएको छ. अदालतले आफ्नो आदेशमा इमरान खानलाई हप्तामा एक पटक आफ्नो परिवारलाई भेट्न अनुमति दिनुपर्ने पनि भनेको छ. इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरे.

0: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: रेडियो साइनो 89.8
2: मेगाहर्ट्ज
1: तपाईं हाम्रो अटुट साइनो
3: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज
4: आमा एक गिलास दही खान्न साह्रै गर्यो

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय
8: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी N 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

0: व्यापक ठाउँकामा कृतिमान बजारमा अभाव कंग्रेसको महाधिवेशन गर्न विभिन्न समितिहरू गठन सिरहामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको छानबिन समितिको निष्कर्ष नेपालीले पनि चाँडै क्यूआरबाट भारतमा भुक्तानी गर्न सक्ने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको फस्टाउने पुष्प व्यवसाय शीर्षकको शुभ समाचार
1: बर्दिवास पाँच स्थित प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिरमा भदौ एक गते परेको सोमबार पनि दर्शनार्थीको ठेगी नसक्नु भीड़ लाग्यो। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुको भीड़सँगै मन्दिर परिसरमा फूल तथा पूजा सामग्रीको कारोबार समेत बढ़ेको छ। श्रद्धालुले चढ़ाउने फूलमाला बेलपत्र धतुरो लगायतका पूजा सामग्रीको माग बढ़ेपछि टुटेश्वर धाममा यस वर्ष 1 करोड़ रूपियाँ भन्दा बढ़ीको पुष्प कारोबार भएको जनाइएको छ। टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष राजाराम यादवका अनुसार यस वर्ष मन्दिर परिसरमा फूल व्यवसायका लागि 200 भन्दा बढ़ी व्यवसायीले नाम दर्ता गराएका छन्। साउने सोमबारका दिन विशेष गरी फूलमालाको माग उच्च हुने गरेको व्यवसायी बताउँछन्। व्यवसायीका अनुसार एउटा माला सामान्यत 50 देखि 60 रूपियाँमा बिक्री हुन्छ। सोमबारको भीड़ हरेक व्यवसायीले 1000 देखि 2000 माला बिक्री गर्ने गरेका छन्। फूलमालासँगै बेलपत्र धतुरोका दाना तथा अन्य पूजा सामग्री बिक्रीबाट समेत व्यवसायीको आमदानी बढ़ने गरेको छ। अन्तिम सोमबार भएकाले भदौ 1 गते टुटेश्वरनाथ मन्दिरमा करिब 1.5 लाख दर्शनार्थी पुगेको बताइएको छ। दर्शनार्थी बढ़ेसँगै पुष्प तथा पूजा सामग्रीको कारोबार पनि बढ़ेको व्यवसायीहरूको भनाई छ। गौशाला 9 भरतपुरका युवा व्यवसायी रास बिहारी भण्डारीले अघिल्लो सोमबार करिब 2500 माला बिक्री गरेको बताउनुभयो।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, सँगैसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सिराहामा चौध साउनमा भएको तनावका क्रममा ज्यान गुमाएका 15 वर्षीय गणेश यादवलाई प्रहरीले नै चलाएको गोली लागेको पुष्टि भएको छ। सहसचिव पुष्पराज शाही नेतृत्वको छानबिन समितिले प्रहरीको गोली नै उनलाई लागेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो। सुनसरीमा दुई समुदाय बीचको झडप मधेशभर फैलिँदा सिराहामा भएको तनावमा यादवको ज्यान गएको थियो, तर नेपाली सेना प्रहरी र सशस्त्रले गोली चलाएको स्वीकारेका थिएनन्। छानबिनमा संलग्न एक अधिकृतले घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीकै गोली लागेको पुष्टि भएको बताएका छन्। पोस्टमार्टममा संलग्न चिकित्सकको राय पनि पिस्तोलबाट चलेको गोलीले ज्यान गएको भन्ने छ। उनले भने छानबिन समितिमा ब्यालिस्टिक जाँच का विज्ञ पनि हुनुहुन्थ्यो, अन्यत्रबाट गोली चलेको देखिएन। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा 20 राउण्ड हवाई फायर भएको भनिएको थियो, तर सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलायो भन्ने विषय पेचिलो बनेको थियो। सिराहामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाही सिफारिश कान्तिपुरले खबर छापेको छ।
1: नेपाली कंग्रेसले देशको संवैधानिक व्यवस्था पार्टीको विधान र सर्वोच्च अदालतको आदेशलाई पूर्ण रूपमा पालना गर्दै आगामी असोज 16-19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने औपचारिक घोषणा गरेको छ। सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विभिन्न कार्यक्रम तथा केन्द्रीय कार्य समितिका निर्णयहरू सार्वजनिक गर्दै कंग्रेसले महाधिवेशनको प्राविधिक तथा राजनैतिक प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको जानकारी दिएको हो। 15 केन्द्रीय महाधिवेशनका लागि देशका विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति गगन कुमार थापाले तोकिएको समयमै महाधिवेशन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। असोज 17 कंग्रेसको 15 महाधिवेशन शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो। यससँगै क्रियाशील सदस्यता विवाद समाधान भएको दावी उपशीर्षकमा खबर छ। विगतका महाधिवेशनहरूमा सबैभन्दा धेरै विवाद र समय खेर जाने क्रियाशील सदस्यताको विषय यसपटक पूर्ण रूपमा समाधान भइसकेको दावी कंग्रेसले गरेको छ। यसैबीच आर्थिक क्षेत्रतर्फ निजी क्षेत्रमाथि भइरहेको गैर कानूनी खानतलासी, अनावश्यक धरपकड़ र उद्योगी व्यवसायहरूलाई आतंकित पार्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरिएको छ। निजी क्षेत्रलाई अपराधीकरण गर्ने कानूनी प्रावधान सच्याउन, पूर्वानुमान योग्य कर नीति ल्याउन र बैंकिङ प्रणालीमा रहेको निष्क्रिय पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न जोड़ दिएको छ। यसका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न संवैधानिक प्रक्रिया मिचेर पत्रकार पक्राउ गर्ने कार्य रोक्न, भूमिहीन तथा सुकुम्बासी समस्याको दीर्घकालीन र न्यायोचित समाधान खोज्न सरकारको ध्यान आकृष्ट गराइएको छ। बैठकले नेभी संघ, तरूण दल, महिला संघ र दलित संघ लगायत भ्रातृ संस्थाहरूका संशोधित विधान समेत अनुमोदन गरेको छ। निजी क्षेत्रलाई आतंकित नपार्न सरकारसँग माग उपशीर्षकमा यो खबर हो। असोज 17 कंग्रेसको 15 महाधिवेशन शीर्षकको खबरसँगै छापिएका यी अन्य खबरहरू हुन्। हिमालय टाइम्समा छापिएका खबर हुन् यी।
0: कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका 6 21 वर्षीय दोर्जी गुरूङलाई नागरिकता बनाउन सदरमुकाम आइपुग्न 3 दिन लाग्यो। चौथो दिन नागरिकता बनाएर घर पुग्दा 1 साता भइसकेको थियो। डोल्पो बुद्धको जिल्ला सदरमुकाम दुनैसम्म यातायातका साधन चल्ने, सड़क पहुँच छैनन्। त्यहाँका बासिन्दा जोखिमपूर्ण भूगोलको गोरेटो हुँदै प्रशासनिक लगायतका काम लिन सदरमुकाम पुग्छन्। भौगोलिक विकटताका कारण साँघुरो गोरेटो बाटोमा ज्यान जोखिममा राखेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता छ। दोर्जेले भने घरबाट सदरमुकाम पुग्ने 3 दिन पूरा लाग्छ। मोटर गुड्ने सड़क नहुँदा साँगुरो गोरेटोमा मानिस र खचखचबाट खाद्यान्न लगायत ढुवानी गर्नुपर्छ। दोर्जेका लागि सदरमुकाम मात्रै टाढा होइन, गाउँदेखि पालिका केन्द्र सम्म पुग्न पनि 1 दिन लाग्छ। डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा दोर्से गुरूङका अनुसार पालिका केन्द्र धोदेखि सदरमुकाम दुनै पुग्न 3 दिनदेखि 5 दिनसम्म हिँड्नुपर्ने बाध्यता छ। डोल्पालाई सदरमुकाम दुनै र राष्ट्रिय सड़क सञ्जालसँग जोड़िन अझै केही वर्ष लाग्नेछ। सदरमुकाम दुनैदेखि लासी क्याबसम्म भेरी करिडोर अन्तर्गत ठेक्का लगाएर काम भइरहेको छ। सड़क पहुँच बाहिर कर्णालीका पालिका शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको हो।
1: एक सिलिण्डर खाना पकाउने एलपी ग्यासका लागि उपभोक्ताले ठूलो शास्ति खेपिरहेका छन्। चुलै बल्न छाडेपछि दिनभर लाइन बस्दा पनि ग्यास नपाएको केही उपभोक्ताको गुनासो छ। अर्कोतिर विगतको भन्दा धेरै ग्यास आयात भइरहेको सरकारी तथ्याङ्कले देखाउँछ, तर आयातको तथ्याङ्क र सरकारी दावी उपभोक्ताको वास्तविक अवस्थासँग मेल खाँदैन। सरकार आपूर्ति बढ़ेको भन्छ, तर जनता झरीमा लाइन बस्दा पनि ग्यास पाइरहेका छैनन्। ग्यासको गणित आखिर कहाँ बिग्रियो त? अघिल्लो महिना मात्रै 75,335 मेट्रिक टन ग्यास आयात भएको देखिन्छ। नेपाल आयल निगमका अनुसार साउनमा आयात भएका ग्यासले 14.2 किलोग्रामका 40 लाख सिलिण्डर भर्न पुग्छ, जुन यसअघि हरेक महिना हुने आयातको सबैभन्दा धेरै हो। नेपालमा अहिले करिब 1,75,00,000 ग्यास सिलिण्डरहरू प्रयोगमा रहेको ग्यास उद्योग महासंघले जनाएको छ। नेपालमा भएका सबै सिलिण्डर एकैपटक भर्न करिब 25 करोड़ करोड़ किलोग्राम ग्यास चाहिन्छ। अहिले उद्योग र विक्रेता कहाँ ग्यासको भण्डारण नै नरहेको महासंघको भनाई छ। उपभोक्ताले चाहिने भन्दा बढ़ी ग्यास सिलिण्डर संचित गरेका कारण समस्या आएको हुन सक्ने महासंघको भनाई छ। यसमा सरकारको दावी पनि मिल्छ। समस्या कहाँ छ? विगत भन्दा बढ़ी आयात हुँदाहुँदै पनि बजारमा ग्यास अभाव हुनुका केही निश्चित कारण छन्। निगम र ग्यास विक्रेताका अनुसार अभाव हुने डरले केहीले धेरै सिलिण्डर भरेर राखेका छन्। ठूला उपभोक्ता र घरहरूले धेरै सिलिण्डर भण्डारण गर्दा एउटा मात्र सिलिण्डर भएका र चुलो नै निभेका सर्वसाधारणले ग्यास पाउन नसकेको उनीहरूको भनाई छ। सामान्य अवस्थामा 33% ग्यास उपभोक्ता कहाँ, 33% डिपो र ढुवानीका क्रममा रहेको पाइन्छ। अनावश्यक ग्यासको सिलिण्डर संचय नगर्न निगमको आग्रह, खाली सिलिण्डर बोकेर नेभिसनको प्रदर्शन, मन्त्रीले अभाव छैन भन्नुभयो, उपभोक्ताले अझै ग्यास पाएका छैनन् सांसद आचार्यको भनाई, जलविद्युतको प्रचुर सम्भावना भएको देशमा ग्यास अभाव हुनु विडम्बनापूर्ण, सांसद नेउपानेको भनाई। एकै मुख्य बुधहरू यस खबरसँगै छापिएका हुन्। ग्यासमा नमिलेको गणित, तथ्याङ्कमा कीर्तिमानी, आयात बजारमा अझै अभाव, शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।
0: पश्चिम सेती जलविद्युत परियोजना 4 दशकदेखि अध्ययनमै सीमित, शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। सुदूरपश्चिमका बासिन्दाको सपना बनेको पश्चिम सेती परियोजना 44 वर्षदेखि अध्ययनमै सीमित छ। 4 दशक बढ़ी समयदेखि पश्चिम सेती परियोजना अध्ययनमै सीमित रहेको डडेलधुराबाट प्रतिनिधि सभा सदस्य डाक्टर तारा जोशीले बताउनुभयो। मैले पहिलो पटक प्रतिनिधि सभा बैठकमा बोल्दा पनि पश्चिम सेती परियोजनाको कुरा उठाएको छु। जोशीले भन्नुभयो, 4 दशकदेखि अहिलेसम्म यो अध्ययनमै सीमित छ, अझै पनि यो आयोजना बन्ने टुंगो लागेको छैन। भारतीय कम्पनीले पनि अहिले अध्ययन मात्र गरिरहेको बताएकाले अझै निर्माणको निश्चितता नरहेको उहाँको भनाई छ। शुरू नै बनेको भए आयोजनाको लागत कम हुने थियो, तर लम्बिँदै जाँदा लागत पनि बढ़दै गएको उहाँ बताउनुहुन्छ। यस्तै गौरवका सिंचाई योजना 5 वर्षभित्रै निर्माण उपशीर्षकमा नागरिक दैनिकले नै अर्को खबर छापेको छ। सरकारले लगभग 4 दशक अघि नै शुरू भएका राष्ट्रीय गौरवका 5 आयोजना 2-5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम आगामी 2 वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। यसै गरी सुनकोशी मरिन सिक्ता सिंचाई र रानी जमरा कुलरिया सिंचाई आयोजनाको काम आगामी 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विविध कारणले यसअघि लामो समय अलपत्र परेका यी गौरवका आयोजनाको सुस्त निर्माण गतिलाई अहिले विशेष महत्वका रूपमा हेरिएको छ।
1: मौसमी विपत बढ़्यो, घटना घट्यो मानवीय क्षति, शीर्षकमा गोर्खापत्र खबर लेख्छ। मनसून प्रवेश गरे यता गत वर्षको तुलनामा विपतका घटना बढ़े पनि मानवीय क्षति भने कम भएको छ। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग, बाढ़ी पहिरो जाने सम्भावित क्षेत्रमा राती राजमार्ग बन्द गर्ने निर्णय तथा प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपत प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरे यताका 59 दिनमा 1373 घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपतका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भयो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपतका घटनाका आधारमा मृतक संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै करिब 1 महिना 15 दिन बाँकी छ। नेपालमा यस वर्ष असार 5 गते मनसून प्रवेश भयो। यस अवधिमा 8 जना बेपत्ता भएका छन्, 121 जना घाइते र 1604 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष चट्याङका घटनामा कमी आएको छ। पहिरो भने 4 गुणाले बढ़ेको छ। बाढ़ी र भारी वर्षा समेत गत वर्षको तुलनामा बढ़ेको छ।
0: नेपालीले केही महिनाभित्रै भारतमा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने गरी काम अघि बढ़ेको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया एनपीसीआईका एक उच्च अधिकारीले बताएका छन्। नेपाल आउने भारतीयले क्यूआर कोड मार्फत